को सम्बन्ध में सुधार भएर जानेछ। आफन्तसँग गरिने व्यापार व्यवसाय प्रशस्त आमदानी हुने ग्रह योग रहेको छ। उत्पादित उद्योग में लगानी बढ़ाएर जस्तो परिस्थिति में पैसा कमाउन सकिने छोटो तथा रमाइलो यात्रा गरेर सकारात्मक नतीजा हाथ लाग्ने छ। अब अन्तिममा मीन राशि। कार्यक्षेत्रमा तपाईको बोलीको प्रभावले महत्वपूर्ण अर्थ राख्नेछ। सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ। नाता गोताको सहयोगले शुरू गरेका कामहरू स्वत स्फूर्त रूपमा अगाडि बढ्नेछ। व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृढ बनाउन सकिनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ। अध्ययनमा तपाई अरूभन्दा एक कदम अगाडि बढेर पुरस्कार र प्रशंसा पत्र आफूतिर ल्याउन सक्ने योग देखिन्छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा नै धेरै विश्वास गर्नुहोला। तपाईको आजको दिन पक्कै शुभ रहनेछ। श्रोतावृन्द, कार्यक्रम शुभ प्रभातमा तपाईको जन्मदिनको शुभकामनालाई पनि हामीले प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत तपाईलाई शुभकामना जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने रेडियो ढोरबाराहीको फोन नम्बर 0564141100 अघिल्लो दिन नै हामीलाई शुभकामना टिपाउन सक्नुहुनेछ। साथै इमेल र सामाजिक सञ्जाल मार्फत पनि शुभकामना पठाउन सक्नुहुनेछ। आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाई सम्पूर्णमा रेडियो ढोरबाराहीको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।

श्रोताबृन्द, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना दिएर हामी फेरि उपस्थित हुनेछौ। आजको श्रृंखलाबाट म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज।
1: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक, प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
4: खोइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सौनीको ठिक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
3: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
8: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
3: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
8: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
3: फोन नम्बर 0654143121,
8: मोबाइल 98065678634 र 97081070।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066081115। ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बन्केवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बन्केवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा बन्केवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460 78528 र 98028 16142।
11: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
10: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
11: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 065414142 98560 23128। 9842614726।
13: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
14: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
15: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
16: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
14: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
17: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
18: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
14: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
19: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: साथै यही भाद्र 17 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा आउनुहुने सहर्ष जानकारी गराइन्छ। यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
19: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
20: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
21: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
22: नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत।
23: बाढीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा। सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो जलविद्युत प्रबन्धकको साथ।
22: प्राकृतिक विपदमा अहिलेसम्मकै ठूलो बीमा दावी, अग्रिम भुक्तानीको तयारी। बाढ़ीको असर भान्सामा, सड़क अवरूद्ध भएकै कारण मूल्य नबढ़ने सरकारको भनाई।
23: युद्ध विरामका लागि तयार रहेको इरानको भनाई। मध्य पूर्वमा तनाव बढ़ेपछि विश्व शेयर बजार प्रभावित।
22: र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल्दै।
24: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
25: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
24: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
25: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
24: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
25: फोन 0564212161, 596617, मोबाइल 9855607768, 9851625594, 9510542024। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

0: विगत 39 वर्षदेखि सञ्चालन नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। सरकारले भोटे कोशी बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएको विवरण सहितको प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ। यस्तै धादिङ गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्ला भनिएको छ। बाढ़ीबाट अहिलेसम्म 1050 जनाको ज्यान गएको पुष्टि भएको छ। देशका 62 जिल्लाबाट 3916 जना सम्पर्कविहीन भएका छन्। रसुवा नुवाकोट र धादिङका 19 विद्यालयमा पढ्ने 6901 विद्यार्थी बाढ़ीबाट प्रभावित बनेको प्राधिकरणले जनाएको छ। विनाशकारी बाढ़ीले 5 जिल्लाका 7570 निजी घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ। शहरी विकास तथा भवन निर्माण विभागले संकलन गरेको विवरण अनुसार रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनमा ठूलो संख्यामा निजी घर बाढ़ीको चपेटामा परेका छन्। 1253 घरको नामो निशान नै नरहेको विभागले जनाएको छ। रसुवामा 1779 घरमा क्षति पुगेको छ। यस्तै नुवाकोटमा 3977 घरमा क्षति पुगेको छ। धादिङमा 1451 घरमा क्षति पुगेको छ। गोर्खामा 263 र चितवनमा 100 घरमा क्षति पुगेको छ। निजी घरमा 17 अर्ब 31 करोड़ र सरकारी भवनमा 4.5 अर्ब रूपियाँको क्षति भएको छ। राष्ट्रिय सड़क पूर्वाधारमा 30 अर्ब रूपियाँ बराबरको क्षति भएको छ। स्थानीय पूर्वाधारमा 1.25 अर्ब र 4 जिल्लामा खानेपानी आपूर्ति प्रभावित भएको छ भने 64 करोड़को क्षति भएको प्रारम्भिक विवरण छ।
4: रसुवाको भोटे कोशीमा बाढ़ी आएको एक साता बित्दा पनि सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क संकलन गर्न सकेको छैन। सयौं नागरिक अहिले पनि बेपत्ता आफन्तको प्रतीक्षामा रहेको बेला सरकारले मानवीय क्षतिको यकिन तथ्याङ्क नभएको जनाएको हो। गृहमन्त्री सुदन गुरूङले हिजो पत्रकार सम्मेलनमा रसुवा नुवाकोट र धादिङमा बाढ़ीले कति प्रभावित भए र कति मानवीय क्षति भयो भन्ने यकिन तथ्याङ्क अहिलेसम्म नभएको बताउनु भएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 1050 शव संकलन भएको र 3917 जना बेपत्ता भएको उहाँले बताउनुभयो। तर यो यकिन तथ्याङ्क नभएको जनाउँदै उहाँले भन्नुभयो करिब 5000 मानवीय क्षति भएको हुन सक्छ। बाढ़ी गएको समयमा संचालनमा रहेका मोबाइल नेटवर्कका आधारमा मात्रै यो संख्या अनुमान गरेको पनि जनाइएको छ। नागरिकमा खबर छ।
3: रसुवाको भोटेकोशी नदीमा गेग्रान सहितको भीषण बाढ़ी आएको एक हप्ता हुँदा पनि उद्धार सकिएको छैन। जलविद्युत आयोजनाका सुरुङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धार प्रयास भइरहेको छ। सरकारी तथ्याङ्क अनुसार 4571 जना सम्पर्कविहीन छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितका आफन्त थप आक्रोशित हुँदै गएका छन्। यद्यपि सरकारले खोज तथा उद्धार गरिरहेको छ, सीमित स्रोत साधन र समन्वयको कमजोरीको कारण खोज तथा उद्धार प्रभावकारी हुन सकेको छैन। 10 भदौमा बाढ़ी आएको थियो। भोटेकोशी र कृषि नदी क्षेत्रका जलविद्युतको सुरुङमा फसेकाको हप्ता बित्दा पनि उद्धार हुन नसकेपछि सेनाले प्रवर्धकको साथ खोजेको छ। शुरूमा सेना मात्रै खटाएको सरकारले दुई दिनदेखि भारतीय र चिनिया विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। हिजो जलविद्युत परियोजनाका प्रवर्तकहरूको पनि साथ खोजेको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियर लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र 500 भन्दा धेरै मजदूर कर्मचारी लगायत फँसेको आकलन गरिएको छ। अब सेना विदेशी प्राविधिक टोलीसँगै प्रवर्धक कम्पनीले संयुक्त रूपमा उनीहरूको उद्धार पहल गर्नेछन्। यसैबीच बाढ़ीको अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा राहत पुगेको छैन। चार जिल्लामा 32 होल्डिङ सेन्टर छन्। बाढ़ी पीड़ित तर राहत सामग्री केन्द्र सरकारकै नियन्त्रणमा हुँदा वितरण प्रभावकारी हुन नसके गुनासो भइरहेको छ। बाढ़ीबाट अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरकामा केन्द्र सरकारबाट राहत सामग्री नपुगेको गुनासो छ। तर प्रधानमन्त्री बालेन्द्र शाहले भने हिजो बेलुकी सामाजिक सञ्जालमा फेसबुकबाट झुटो प्रचार गर्दै नुवाकोटका सबै ठाउँमा व्यवस्थित रूपमा राहत वितरण भएको दावी गर्नुभएको भनेर आजको नयाँ पत्रिकाले खबर लेखेको छ। बाढ़ी प्रभावितलाई व्यवस्थित रूपमा राहत वितरण कार्य जारी छ। प्रधानमन्त्रीले फेसबुकमा लेख्नु भएको छ, नुवाकोटको 19 अस्थायी आश्रय स्थलमा 2653 जनाले आश्रय तथा राहत प्राप्त गर्नुभएको छ। रसुवाका प्रभावितलाई पनि नुवाकोटमा आश्रय तथा राहत उपलब्ध गराइएको छ। तर प्रभावित स्थानीय नागरिक र स्थानीय सरकारका प्रमुखहरूले केन्द्रबाट राहत प्राप्त नभएको बताएका छन्।
4: यसैबीच सरकार एक्लैले राष्ट्रिय विपदको सामना गर्न नसक्ने निष्कर्ष सहित प्रमुख राजनैतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढ़ी पीड़ितको खोजी उद्धार राहत र पुनर्स्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत पुनर्स्थापना र पुनर्निर्माणसम्म संयुक्त रूपमा अघि बढ़नुपर्ने जोड़ दिएका छन्। भोटेकोशी बाढ़ीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको गुनासो बढ़िरहेका बेला हिजो बसेको सर्वदलीय बैठकले संघ प्रदेश जिल्ला र स्थानीय तहसम्म राजनैतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो।
3: काया कैरनमा बाढ़ी पछिको खोज तथा उद्धारको अवस्थाबारे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्तासँगको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-94-333-493-555।
9: भर्ना खुल्यो।
2: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इंजीनियरिंग कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इंजीनियरिंग कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5972-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
11: थोरै बचत धेरै कायदा बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीबाट 16,00,000 मानिस प्रभावित, 7,500 भन्दा धेरै घरमा क्षति, अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत, बाढ़ीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा, सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो, जलविद्युत प्रबन्धकको साथ लगायतका खबर प्रस्तुत गर्यो।
4: अब बाँकी प्रसंग रसुवाको भोटे कोशीमा बाढ़ी आएको एक हप्ता भइसक्दा पनि खोज र उद्धारको काममा ढिलाइ भएको भन्दै गुनासो आइरहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतलाई साथी मदन पौड्यालले खोज तथा उद्धारमा भइरहेको ढिला सुस्ती बारे कुरा गर्नु भएको छ।
12: सूचना संकलन पनि गरिरहेका छौँ, त्यो सँगसँगै तीनटै सुरक्षा निकायहरूबाट चाहिँ विशेष गरी खोज र उद्धारको कार्यलाई तीव्रता दिँदै रहेको छ। 11,000 भन्दा बढी चाहिँ व्यक्तिहरूको खोजी कार्यबाट उद्धार पनि भइसकेको अवस्था छ। हामीले धेरै नै परिचालन गरेका छौँ, जनशक्तिको हिसाब गर्दाखेरि 21,000 भन्दा बढी सेक्युरिटी फोर्सेसहरू चाहिँ फिल्डमा हुनुहुन्छ।
13: तपाईँले भन्नुभयो काम चाहिँ भइरहेको छ, तर अझै पनि खोज र उद्धारमा चाहिँ समस्या छ, गुनासो आइरहेछ, किन
12: यस्तो छ? एउटा कुरा चाहिँ हामीले धेरै व्यक्तिहरू उद्धार भएर पनि कतिपय सम्पर्क नभएर विभिन्न सेन्टरहरूमा बसिराख्नु भएको छ। उहाँहरू आफ्नो आफन्तसँग भेट्न वा सम्पर्क नभएर पनि कति मान्छेले आँसी पनि राख्नु भएको छ भने कतिपय केसमा चाहिँ कति हाइड्रोहरूको त टनेल कहाँनिर त्यो हाइड्रोको मुख टनेलको मुख कहाँनिर छ भनेर नै खान पाएर खन्न कति खन्न पनि फेला नपरेको अवस्था छ भने कतिपय केसमा चाहिँ खनेर धेरै सुरुङभित्र फिरेर पनि धेरै भयो एकदमै अप्ठ्यारो अवस्थामा पनि हाम्रो फोर्सहरूले गरेर पनि कतिपय अवस्थामा तिर्काउनु भएको छ भने अस्तिको हकमा चाहिँ कति ठाउँहरूबाट हाइड्रोको सुरुङबाट पनि केही व्यक्तिको उद्धार गरिएको थियो भने केही व्यक्तिहरू चाहिँ हाइड्रो ओरिपरिबाट पनि उद्धार गरिसकेको हुन्छ। तर अझै पनि त्यहाँ मिसिङ हुन नसक्नुहुन्छ भन्ने किसिमले हाम्रो उद्धार खोजी र उद्धारको काम चाहिँ जारी नै छ। अझै
13: तपाईँहरूलाई समस्या के छ अहिले?
12: अहिले मेन चाहिँ मैले अघि भने जस्तै जस्तो हाइड्रोको यो टनेलभित्र हुन्छ मान्छेहरू अझै फस्नु भएको छ कि भन्ने आशंका छ। त्यसमा चाहिँ अलिकति प्राविधिक रूपमा नै समस्या भएको भएर हामीले त्यहाँ सुरक्षाकर्मीहरू चाहिँ धेरै ड्रिल गरेर भित्रसम्म पुग्दासम्म पनि हामीले मान्छेहरू फेला नपरेर फर्किरहेका छौँ कति ठाउँमा। फेरि पनि रेकी गरेर फेरि खोजी कार्य चाहिँ भइ नै रहेको छ, तर उद्धारको संख्याहरू चाहिँ हाम्रो हुन चाहिँ दिन नै बढी नै रहेको छ। केही न केही मान्छे फेला पारेर रेस्क्यु गरिरहेको छ।
13: एक हप्ता भइसक्यो, अब चाहिँ के गर्नुहुन्छ त?
12: अब हाम्रो मुख्य भनेको अझै केही समय खोज र उद्धारमा पनि छ भने सँगसँगै हामीले राहतका प्याकेजहरू पनि कहीँ पनि हामीले अभाव नहुने गरी विशेष गरी प्रभावित क्षेत्र र सुवा र नुवाकोटका हामीले सङ्कटग्रस्त भनेर जुन क्याबिनेटले डिसिसन गरेको 15 पालिकाहरूमा चाहिँ कहीँ पनि राहत अपुग्न हुने गरी हामी काठमाडौँबाट पनि जस्तो हेलीबाट बोलेरोबाट ट्रकबाट हुन्छ कि वा उतै उतै पनि जिल्ला टू जिल्ला हेलीबाट भए पनि जहाँ चाहिँ बाटोहरू जाँदैन उहाँ पनि हामीले धेरै नै यहाँहरूले हाम्रो सिचुएसन रिपोर्टहरू अपडेट हेर्न सक्नुहुन्छ. कुनै पनि कसर छोडे जस्तो लाग्दैन. अब यहाँले भने जस्तै अबको हाम्रो काम भनेको चाहिँ मिसिङहरूलाई अझै खोज्ने पनि हुन्छ, डेड बडी म्यानेजमेन्ट गर्ने विषय पनि छ, र त्यो सँगसँगै उद्धारमा कोही कतै छुट्नु भएका छन् उद्धारको काम पनि सँगै हामीले खोजी र उद्धारको काम पनि जारी नै राख्छौँ भने राहतमै कतै पनि कसैलाई पनि अन्याय नहुने गरी हामीले गर्छौँ. जो चाहिँ हामीले पहिचान भएका शवहरू छ पहिचान भएका शवहरूलाई आफन्तको जिम्मा लगाउने कामदेखि लिएर डिएनए टेस्टका विषयहरू पनि हामीले स्वास्थ्य मन्त्रालयको अधिकारीले योजना राख्नु भएको छ कसरी डिएनए टेस्ट गर्ने भन्ने विषय त्यो हामीले पनि सेयर गरेका छौँ त्यो पनि हेर्नु होला. र अबको योजना भनेको चाहिँ हाम्रो अस्थायी आवास जुन चाहिँ हामीले पुननिर्माण र पुनस्थापना सँगसँगै उहाँहरूलाई चाहिँ आफ्नो जीविकोपार्जनमा फर्काउनु पर्ने पनि आवश्यकता छ त्यो काम पनि तत्कालै सुरु गर्नेछौँ.
3: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत. भोटिकोसीमा आएको विनाशकारी बाढ़ीको प्रारम्भमै निर्जीवन बीमा कम्पनीहरूमा 25 अर्ब भन्दा बढ़ीको दावी परिसकेको छ. सोमबारसम्म 15 बीमा कम्पनीमा 583 दावी परेको नेपाल बीमा प्राधिकरणको तथ्याङ्क छ. प्राधिकरणका अनुसार त्यसको अनुमानित दावी रकम भने 25 अर्ब 87 करोड़ 35 लाख रूपियाँ बराबरको हुने देखिएको छ. विद्युत तथा आकस्मिक रूपमा आउने बीमा दावीमा यो रकम अहिलेसम्मकै ठूलो हो. यसअघि 2072 भूकम्पमा 16 अर्ब 82 करोड़ रूपियाँ बराबरको बीमा दावी परेको थियो. प्राधिकरणका निर्देशक साम्बरराज लामी छानेले रसुवाबाड़ीबाट आउने दावीलाई प्राथमिकता दिएर सहजीकरण गरिने बताउनुभयो. यसअघि नवयुवा आन्दोलनबाट आएको दावीमा पनि हामीले सहजीकरण गरेका थियौं. त्यसबेला सरकारको निर्देशन अनुसार 50% अग्रिम भुक्तानी निर्देशन जारी गरेका थियौं. उहाँले भन्नुभयो यसपालि पनि यसै अनुसार दावी प्रक्रिया अघि बढ़ाउने तयारी भइरहेको छ. काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
14: बाढी र डुबानबाट बच्न के गर्ने?
15: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने. खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्.
14: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ.
15: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ.
14: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं.
15: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं.
14: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। भोटेकोसीबाट आएको हिमबाड़ीको असर उपत्यकावासीको भान्सासम्म देखिन थालेको छ। काठमाण्डौ आउने सड़क अवरूद्ध भई आपूर्ति प्रभावित हुँदा त्यसको असर उपत्यकावासीको भान्सामा देखिन थालेको हो। काठमाण्डौमा खाद्यान्न भित्रिने सबैभन्दा ठूलो र प्रमुख पृथ्वी राजमार्ग सड़कमा क्षति हुँदा खाद्य आपूर्तिमा समस्या देखिएको व्यापारीहरू बताउँछन्। उपभोक्ता खाद्यान्न नपाइने सन्तासले खाद्य मौजदात गर्ने सोच बनाउन थालिसकेका छन्। काठमाडौँमा खाद्यान्न अभाव नभए पनि लामो समय यस प्रकारको अवस्था रहेमा समस्या हुने व्यापारीहरू बताउँछन्। नेपाल खुद्रा व्यापार संघका अनुसार चिनी, खाने तेल, चामल, दलहन लगायतका वस्तुको मूल्य अहिलेको विपद भन्दा पहिले नै महँगी भएको र यसले झनै असर पार्ने देखिएको छ। संघका महासचिव अमोल काजी तुलादरले दाल, तेल, चामल लगायतका खाद्यान्नको महँगी भर्खरको विपदका कारण भन्दा पनि यस अघि नै महँगी भएको र यसको असरले अझै थपिने सम्भावना रहेको बताउनु भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हिजोदेखि 13 टोली बनाएर खाद्यान्नको मौजदातको अवस्था र मूल्यमा केन्द्रित रहेर अनुगमन थालेको जनाएको छ। अनुगमनमा दाल, चामल, खाने तेलको मूल्य यस अघि नै बढ़ेको र प्रमुख राजमार्ग अवरूद्धको असर भने नदेखिएको विभागले जनाएको छ। विभागका निर्देशक अनिल किरातीले खाद्यान्न मौजदातको अवस्था बुझ्नका लागि गोदामको अनुगमन गर्दा तत्कालै आत्तिनुपर्ने अवस्था नरहेको र वैकल्पिक मार्गबाट खाद्यान्न आपूर्ति भएकाले समस्या नहुने स्पष्ट पार्नु भएको छ। यसै गरी उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग पहिरोले अवरूद्ध भएपछि आपूर्ति व्यवस्था सहज बनाउन उद्योगीले ट्रकबाट खाना पकाउने एलपी ग्यास ल्याउन थालेका छन्। कृष्णवीरको सड़क आइतबार भत्किएपछि काठमाडौँ उपत्यकामा जोड्ने सड़क बन्द भएपछि उद्योगीले त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा, भैंसे, पालुङ, नौबिसे हुँदै उपत्यकामा ग्यास ल्याउन थालेका हुन्। गोर्खा पत्रमा खबर छ।
4: अब विदेशको खबर। इरानले युद्ध विरामका लागि तयार रहेको जनाएको छ, तर त्यसका लागि गएको जून महिनामा भएको अन्तरिम समझदारी अमेरिकाले पालना गर्ने प्रतिबद्धता जनाउनु पर्ने उसको शर्त छ। किर्गिस्तानमा चलिरहेको सांघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा सहभागी हुन पुगेका इरानी राष्ट्रपति मसूद पेजेस्कियनले यस्तो बताउनु भएको। 17 जूनमा इरान अमेरिका बीच अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। यस 60 दिने समझदारी पत्रमा तत्काल युद्ध गर्ने र 60 दिनभित्र दिगो शान्तिका लागि विश्वस्त सम्झौता गरिने उल्लेख थियो, तर दुवै पक्षले यसलाई पालना गरेनन्। दुवैले एकअर्कालाई समझदारीबाट पछि हटेको आरोप लगाउँदै आएका छन्। महिना दिनदेखि केही शान्त देखिएको मध्य पूर्वमा फेरि तनाव चर्किएपछि विश्व शेयर बजार प्रभावित भएको छ। हिजो तेलको मूल्य करिब 2% बढ़दा विश्व बजारका शेयर बजारमा गिरावट आएको छ। अनलाइन फास्ट फेसन खुद्रा विक्रेता सिस्को शेयर मंगलबार हङकङमा कारोबार शुरू भए लगत्तै 10% घटेको थियो। कारोबार बन्द हुँदा त्यसको मूल्य 4% घटेको थियो। ब्रेन्ट कच्चा तेलको मूल्य 2% बढ़ेर प्रति ब्यारेल 92.35 अमेरिकी डलर पुगेको छ।
5: अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल खेल्दैछ। नेपाल क्रिकेट संघले नेपाल ए का लागि 3 अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपाल ए टोलीले आज तास्मानियाको स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो। त्यसपछि पर्सी शुक्रबार साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ र अभ्यास श्रृंखलाको अन्तिम खेल आउँदो आइतबार न्यूजील्याण्ड ईसँग हुनेछ। यसअघि नेपाल ए टोलीले अस्ट्रेलियामै भएको टप एन्ड टी ट्वेन्टी सिरिज खेलेको थियो। टी ट्वेन्टी श्रृंखलामा नेपालले होर्बर्ट विक्यान्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो। यसै गरी भिक्टोरिया एकाडेमी, नर्दर्न टेरिटोरी स्ट्राइक र बंगलादेश हाई पर्फर्मेन्स टोली तथा किङ्समेन एकाडेमीसँग पराजित भएको थियो। टी ट्वेन्टीको अनुभवपछि अब टोली एक दिवसीय फर्म्याटमा अभ्यास खेल खेल्न लागेको हो। यी अभ्यास खेलले नेपाली खेलाड़ीलाई बलिया टोली विरूद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर दिनेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको पानी परिरहेको छ। गण्डकी प्रदेशका धेरै ठाउँ तथा बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका थोरै ठाउँमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। गैराती काठमाडौँको विष्णुमती नदीमा बाढ़ी आएकोमा अहिले भने पानीको बहाव घटेको छ। लमजुङको मर्स्याङ्दी नदीमा बाढ़ी आएकाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अप्नाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
5: बाढ़ी प्रभावित क्षेत्रको बीमा दावीको भुक्तानी सरल र सहज बनाउन अर्थमन्त्री स्वर्णिम वाग्लेले निर्देशन दिनुभएको छ। भदौ 10 गएको बाढ़ीका कारण भएको क्षतिपछिको बीमा दावीको अवस्था तथा यसको सरल भुक्तानी प्रक्रिया सन्दर्भमा बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा उच्च स्तरीय छलफल गरिएको थियो।
4: पृथ्वी राजमार्गको कृष्णवीर खण्ड सञ्चालन गर्न ग्याबिन ब्रेस्ट वाल बनाइने भएको छ। पूर्वाधार विकास मन्त्रालयको हिजो बसेको बैठकले कृष्णवीरमा यातायात सञ्चालन गर्न ग्याबिन ब्रेस्ट वाल बनाउने निर्णय गरेको। त्यस अनुसार अहिले पहिरोले भाँचिएको ठाउँमै अस्थायी रूपमा ग्याबिन ब्रेस्ट वाल बनाएर यातायात सेवा सञ्चालन गर्ने तयारी छ।
5: भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवाको टिमुरेको भन्सार कार्यालय बगाएपछि रसुवागढ़ीबाट हुने आयात मुस्ताङको लिची नेचुङ कोरला नाकाबाट डाइभर्ट हुन थालेको छ।
4: र भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउन नेपाली दूतावासहरूले पहल थालेका छन्। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स स्थित नेपाली दूतावासले छुट्टा छुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारको विवरण उपलब्ध गराउन आग्रह गरेका हुन्। काया कैरनमा अब पालो उखानको
5: दुखीले नै अर्काको दुःख देख्छ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बाढ़ीबाट 16 लाख मानिस प्रभावित, 7,500 भन्दा धेरै घरमा क्षति। अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत।
4: बाढ़ीको एक हप्ता बितिसक्दा अझै उद्धारको आशा। सुरुङबाट उद्धार गर्न सेनाले बल्ल खोज्यो जलविद्युत प्रबन्धकको साथ।
5: प्राकृतिक विपदमा अहिलेसम्मकै ठूलो बीमा दावी, अग्रिम भुक्तानीको तयारी। बाढ़ीको असर भान्सामा, सड़क अवरूद्ध भएकै कारण मूल्य नबढ़ने सरकारको भनाई।
4: युद्ध विरामका लागि तयार रहेको इरानको भनाई। मध्य पूर्वमा तनाव बढ़ेपछि विश्व शेयर बजार प्रभावित।
5: र अस्ट्रेलियामा रहेको नेपाल ए क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल्दै।
4: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दलका कार्यकर्ता जस्ता देखिने दुईजना मान्छे छन् अनि एकजनाले भन्दैछ, बाढ़ी पहिरो गएको नि, एक हप्ता भइसक्यो, अब त नयाँ र पुरानो पार्टी भनेर झगडा गर्ने बेला भएन र भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: 103.8 अन्तर्मनको आवाज।
1: हिँड्दा हिँड्दै दुले गोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665 93 369।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98 4 61 61 220।
9: पसल सरेको सूचना: शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 98 2 53 9 100 122, 98 0 58 0 0 8 र 98 4 60 69 2 46।
10: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको
9: इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 98 2 53 9 100 122, 98 0

0: कलर का अर्थिंग माकुरे तथा रोटा पोल्ने ढुंगा र कटपीस ढुंगाहरू फिक्स प्राइस मा पाइन्छ।
1: सुलभ मूल्य वर्षौं वर्ष टिकाऊ दुई दशकदेखि तपाईको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुंगा कटिंग उद्योग शुक्ला गण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9850 32475 र 9800 11 32475।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372।
5: तीजका गीत संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
5: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
6: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
5: द्वितीय पुरस्कार रु 15,000,
6: तृतीय पुरस्कार रु 10,000,
5: सान्त्वना पुरस्कार रु 5,000।
6: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
5: द्वितीय पुरस्कार 5,000
6: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7,
5: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
6: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856039337,
5: सुरेन्द्र श्रेष्ठ 9856036136,
6: रविन्द्र राज पौडेल 9856062888।
7: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

नमस्कार, म डाक्टर प्रकाश आचार्य, छाला कपाल तथा यौन रोग विशेषज्ञ। आज म जुन विषयमा कुरा गर्न गइरहेको छु त्यो समस्या हामी मध्ये धेरैले भोगेको समस्या हो र त्यो हो डन्डीफोरको दाग। र डन्डीफोरको कारण सामान्यतया दुई थरीको दाग बस्दछ। एउटा खाल्डो पर्ने खालको दाग अथवा एट्रोफिक स्कार, जसले गर्दा छालामा खाल्टो परेर स्वरूप अथवा स्ट्रक्चर नै चेन्ज हुँदछ भने, अर्को खालको दाग भनेको छालाको रङ परिवर्तन हुने खालको दाग, जसमा कालो खैरो रङको अथवा रातो रङको दाग बस्दछ। र आज म यही कलर परिवर्तन अथवा रङ परिवर्तन हुने खालको दागको बारेमा कुरा गर्नेछु र आउने अर्को भिडियोमा खाल्टो पर्ने खालको दाग अथवा एट्रोफिक स्कारको बारेमा कुरा गर्नेछु। त्यही भएर मेरो च्यानल सब्सक्राइब गर्न नबिर्सिदिनुहोला। अब सुरु गरौँ। डन्डीफोरका कारण हाम्रो छालामा दुई थरीको रङको दाग बस्न सक्दछ। एउटा भनेको कालो अथवा खैरो रङको दाग, जसलाई हामीले पोस्ट इन्फ्लामेटरी हाइपोपिगमेन्टेसन पनि भन्दछौँ, र अर्को भनेको रातो अथवा पिङ्क कलरको दाग, जसलाई हामीले पोस्ट इन्फ्लामेटरी इराइडेमा भन्न मिल्छ। विशेष गरेर कालो खालको अथवा खैरो खालको दाग अलिक डार्क स्किन अथवा कालो खालको स्किन छाला हुनेहरूमा बढी देखा पर्छ भने, रातो खालको दाग विशेष गरेर गोरो मान्छेहरूमा देखिन सक्दछ। तर मैले हेर्ने गरेको कतिपय पेसेन्ट्सहरूमा कालो खैरो दाग र रातो दाग सँगै मिसिएको पनि देख्ने गरेको छु। अब पहिला कुरा गरौं कालो अथवा खैरो रङको दागको बारेमा। आखिर किन डन्डीफोरले मात्र दुःख नदिएर यसले छोड्ने दागले पनि हामीलाई सताउँछ? यसको कारणको बारेमा कुरा गरौं। हाम्रो छालाको जुन रङ हुन्छ त्यो रङ दिने तत्त्वलाई हामीले मेलानिन भन्छौँ, र त्यो मेलानिन बनाउने सेल्सलाई हामीले मेलानोसाइट्स भन्छौँ, जुन छालामा रहेको हुन्छ। तर कहिले काहीँ केही कारणवश छालामा इरिटेसन भयो अथवा जलन, जसलाई हामीले इन्फ्लामेसन भन्छौँ, त्यो कुरा भयो भने मेलानोसाइट्सले मेलानिन बढी उत्पादन गर्छ। र यदि यो मेलानिन बढी भयो भने त्यो ठाउँको छाला कालो अथवा खैरो रङको देखिन्छ। डन्डीफोरले पनि छालामा जलन गराउने अथवा इन्फ्लामेसन

0: गराउने भएको हुँदा यसले पनि कालो अथवा खैरो रङको दाग छोड्न सक्छ र सामान्यतया यसरी बसेको दाग 6 महिनादेखि केही वर्षसम्म रहन सक्छ। तर कसै कसैमा केही कारणवश यस्तो दाग छालाको डर्मिस भन्ने लेयरमा पुग्यो भने चाहिँ त्यस्तो दाग निलो खालको देखिन्छ र यस्तो खालको दाग वर्षसम्म पनि रहन सक्छ। त्यसैले हामीले कहिले पनि डन्डिफोरलाई निचार्ने काम गर्नु हुँदैन, यसरी बसेको दाग चाहिँ लामो समयसम्म रहन सक्छ। अब कुरा गरौँ यस्तो खालको दागबाट कसरी बस्ने भन्ने बारेमा। यस्तो दागबाट बस्ने सबैभन्दा महत्वपूर्ण उपाय भनेको डन्डिफोरको उचित समयमा उपचार गर्नु हो। हामी मध्ये धेरैलाई लाग्छ ए यो त जाबो डन्डिफोर त हो, आफू सन्चो भइहाल्छ, किन बेकारमा औषधि उपचार गर्ने भने जस्तो लाग्छ। तर कुरा के हो भने डन्डिफोर त सन्चो हुन्छ तर त्यसले छोड्ने दागले हामीलाई लामो समयसम्म सताउन सक्दछ। कसै कसैको डन्डिफोरको दाग त धेरै वर्षसम्म पनि जान गाह्रो हुन्छ र यसरी बस्ने डन्डिफोरको दागले गर्दा हाम्रो कन्फिडेन्स नै डाउन हुने र हाम्रो सोसियल लाइफ र दैनिक जीवन नै प्रभावित हुने गर्दछ। र अर्को महत्वपूर्ण कुरा भनेको डन्डिफोरको उपचार गर्नुभन्दा यसबाट बस्ने दागको उपचार गर्न गाह्रो पनि छ र बढी महँगो पनि पर्न सक्छ। त्यसैले डन्डिफोरको उचित समयमै उपचार हुनु जरुरी छ। डन्डिफोरको उचित समयमै उपचार भयो भने त्यसले गर्दा हुने इन्फ्लामेसन कम हुन्छ र अघि हामीले कुरा गरेको जस्तै जुन इन्फ्लामेसन कम भयो भने त्यसबाट हुने दागको सम्भावना पनि कम रहन्छ। तर डन्डिफोरको उपचार गर्दा पनि हामीले के कुरा याद गर्नुपर्दछ भन्दा डन्डिफोरमा प्रयोग हुने औषधिहरू अथवा मलमहरूले पनि कहिलेकाहीँ छालालाई इरिटेट गर्ने सम्भावना रहन्छ। त्यसैले यस्तो उपचार गर्दा जहिले पनि छाला रोग विशेषज्ञको सल्लाह मात्रै गरेको राम्रो हुन्छ र यस्तो मलमहरू अथवा औषधिहरू प्रयोग गर्दा छाला धेरै नै पोल्यो भने आफ्नो डक्टरसँग तुरुन्तै सल्लाह गर्नुपर्दछ। त्यस्तै गरेर युट्युब टिकटकहरू हेरेर अनुहारको छालामा टुथपेस्ट लगाउने, डन्डिफोरमा कागती लगाउने कहिले पनि गर्नु हुँदैन। यसले गर्दा के हुन्छ भन्दा यी चिजहरूले छालालाई इरिटेट गरेर अघि भनेको मेकानिजमबाट नै यस्तो कालो अथवा खैरो रङको दाग बस्ने सम्भावना बढ्दछ। अब कुरा गरौँ यस्तो दाग बस्न नदिने र बसेको दागलाई पनि चाँडै हटाउने कुराको बारेमा र यो हो सनस्क्रिन। अघि हामीले भनेका थियौँ कालो दाग बस्ने प्रमुख कारण भनेको मेलानिन बढी उत्पादन हुनु हो र घामले के गर्दछ भन्दा घाममा छाला धेरै समय देखियो भने मेलानिनको उत्पादन बढ्दछ र जसले गर्दा डन्डिफोर भएकाहरूमा कालो दाग बस्ने सम्भावना अझै बढी हुन्छ। त्यसैले विशेष गरेर डन्डिफोर भएकाहरू घामबाट बस्न एकदमै जरुरी हुन्छ र यसरी घामबाट बस्नको लागि सनस्क्रिनको नियमित प्रयोग गर्नुपर्दछ र बाहिर जाँदा ह्याट अथवा क्याप लगाउनु पर्दछ। कतिपयलाई लाग्ला सनस्क्रिन लगाउँदा छाला झन चिल्लो हुन्छ र यस्तो चिल्लोले डन्डिफोर झनै आउन सक्दछ, तर यो कुरा धेरै हदसम्म गलत हो। हामीले सनस्क्रिन रोज्दा पनि डाक्टरको सल्लाहमा डन्डिफोरलाई हुने खालको सनस्क्रिन रोज्यो भने त्यस्तो समस्या आउँदैन। सनस्क्रिन सम्बन्धी जानकारी मैले मेरो च्यानलमै गएको अर्को भिडियोमा पनि दिएको छु, कृपया त्यो भिडियो हेर्नुहोला। अब कुरा गरौं यस्तो कालो खैरो रङको दाग अथवा पोस्ट इन्फ्लेमेटरी हाइपर पिगमेन्टेसनको उपचारहरूको बारेमा र यसमा पहिला सुरु गरौं भाइटामिन सीबाट। भाइटामिन सी प्राय गरेर सेरमको फर्ममा उपलब्ध हुने गर्दछ। भाइटामिन सीले हाम्रो छालामा रहेको कपर आयन्सहरूसँग इन्टरेक्ट गरेर मेलानिन उत्पादन हुने प्रक्रियालाई रोक्दछ, जसले गर्दा कम मेलानिनको उत्पादन हुँदछ र कालो दाग बस्ने सम्भावना कम हुँदछ। त्यस्तै गरेर भाइटामिन सीमा एन्टीअक्सिडेन्ट प्रोपर्टी पनि भएको हुँदा यसले इन्फ्लामेसन कम गर्नुका साथसाथै घामको असरबाट पनि बचाउँदछ। तर भाइटामिन सी रोज्दा पनि छाला रोग विशेषज्ञको सल्लाह लिनु उपयुक्त हुन्छ, किनभने भाइटामिन सीका धेरै प्रकारहरू हुने गर्दछन् र केही प्रकारका भाइटामिन सीहरू जस्तै एल एस्कर्बिक एसिड छालामा अलि बढी कडा हुन सक्दछन् र डन्डिफोर भएको र सेन्सिटिभ छाला भएकाहरूमा अलिकति इरिटेट गर्न सक्ने सम्भावना हुँदछ। त्यसैले यस्तो खालको डन्डिफोर भएको छालाहरूमा कम कडा खालको भाइटामिन सीहरू जस्तै सोडियम एस्कोर्बाइल फोस्फेट, म्याग्नेजियम एस्कोर्बाइल फोस्फेट जस्ता भाइटामिन सीका प्रकारहरू प्रयोग गरेको राम्रो हुन्छ। त्यसपछि अर्को उपचार भनेको हाइड्रोक्विनोन भएका क्रिमहरू। हाइड्रोक्विनोन भन्ने औषधि कालो दाग बस्ने अन्य रोगहरू जस्तै चायापोतोहरूमा पनि प्रयोग गरिन्छ र अहिलेसम्मका धेरै अनुसन्धानहरूले हाइड्रोक्विनोनलाई दाग हटाउने सबैभन्दा प्रभावकारी औषधिको रूपमा देखाएका छन्। त्यस्तै गरेर अर्को उपचारमा भाइटामिन ए का विभिन्न प्रकारहरू जस्तै ट्रेटिनोइन, ट्याजोरोटिन, एडापालिन र रेटिनोल सेरमहरू पर्दछन् र यी औषधिहरू डन्डिफोरको उपचारमा पनि र डन्डिफोरले बस्ने दागको उपचारमा पनि प्रयोग गर्न सकिन्छ। तर म एउटा कुरा के जोड दिन चाहन्छु भन्दा हाइड्रोक्विनोन भएको र क्रिएटिनोन भएका क्रिमहरू प्रयोग गर्दा जहिले पनि छाला रोग विशेषज्ञको सल्लाह माने गर्नु पर्दछ। यस्तो किन भन्दा यी दुवै औषधिहरूले धेरै जसोको छालामा सुरु सुरुमा इरिटेसन गर्ने सम्भावना हुँदछ र यस्तो इरिटेसनले अहिले हामीले भनेको जस्तै कालो दाग झन बढी बस्ने सम्भावना पनि हुँदछ। र अर्को उपचार भनेको नायसिनामाइड भएका सेरमहरू अथवा निकोटिनामाइड भएका क्रिमहरू। नायसिनामाइडको प्रमुख फाइदा भनेको यसले भाइटामिन ए, भाइटामिन सी र हाइड्रोक्विनोन जस्तो छालालाई इरिटेट गर्ने सम्भावना कम हुन्छ। त्यही पनि यो प्रयोग गर्न सुरु गरेको केही दिन यसले कुनै नराम्रो असर त पारेको छैन भनेर विचार चाहिँ गर्नुपर्दछ। त्यस्तै गरेर प्रयोग गर्न सकिने अरू औषधिहरूमा एजिलिक एसिड, कोर्जिक एसिड, अल्फा आर्ब्युटिन, लिकोरिस रुट एक्सट्राक्ट आदि पर्दछन्। त्यस्तै गरेर कसैलाई अलिक छिटो रिजल्ट चाहिएको छ भने केमिकल पिलिङ पनि गर्न सकिन्छ र केमिकल पिलको लागि अल्फा हाइड्रोक्सी एसिड्सहरू जस्तै ग्लाइकोलिक एसिड अथवा बिटा हाइड्रोक्सी एसिड्सहरू जस्तै सालिसाइलिक एसिडहरू प्रयोग गर्न सकिन्छ। त्यस्तै गरेर डन्डीफोरले गर्दा बसेको कालो खैरो दाग अथवा खाल्डो पर्ने दाग दुवै खालको उपचार गर्नको लागि माइक्रोनिडलिङ अथवा डर्मा रोलर अथवा माइक्रोडर्मा एब्रेजन अथवा माइक्रोनिडलिङ विथ आरएफ अथवा लेजर पनि गर्न सकिन्छ। तर यी सबै उपचारहरू छाला रोग विशेषज्ञकोमा मात्रै गराउनु पर्दछ। र अब यो भिडियोको दोस्रो भाग जसमा हामी डन्डीफोरका कारणले बस्ने रातो अथवा पिङ्क कलरको दागको बारेमा कुरा गर्दछौ र यस्तो दागलाई हामीले पोस्ट इन्फ्लेमेटरी इराइडेमा पनि भन्न मिल्छ। र यस्तो खालको दाग प्राय गोरो छालामा बढी देखिने गर्दछ। कालो खैरो दाग भन्दा यस्तो रातो खालको दाग प्राय कम समयसम्म मात्रै बस्दछ। त्यही पनि कतिपय बिरामीहरूमा धेरै महिनासम्म यस्तो दाग बसेर समस्या दिइरहेको हुन्छ। आखिर किन बस्दछ त डन्डीफोरका कारण यस्तो रातो दाग? हाम्रो छालाको माथिल्लो तहमा हुने सानो सानो रगतको नसाहरूलाई हामीले क्यापिलरिज भन्दछौ र जसरी छालामा जलन अथवा इन्फ्लामेसन भएर मेलानोसाइट्सहरू बढी एक्टिभ भएर कालो दाग बस्दथ्यो, त्यस्तै गरेर यदि छालामा इन्फ्लामेसन अथवा जलन भयो भने यसले त्यहाँको सानो सानो रगतको नसाहरूलाई पनि असर गर्न सक्दछ र त्यस्तो नसाहरू फुल्न सक्दछन् अथवा ड्यामेज हुन सक्दछन् र जसले गर्दा छालामा रातो दाग देखिन्छ। कालो दाग जस्तै यस्तो रातो खालको दाग बस्न नदिन पनि डन्डीफोरको उचित समयमै उपचार हुनु जरुरी छ। त्यस्तै गरेर यस्तो रातो खालको दागहरूमा पनि भाइटामिन सी सेरमहरूले राम्रो असर गर्दछन्। तर अघि मैले भने जस्तो भाइटामिन सी प्रयोग गर्दा एउटा एकदमै ख्याल गर्नुपर्ने कुरा भनेको छालामा त्यसले इरिटेसन गर्नु चाहिँ हुँदैन। त्यस्तै गरेर नायसिनामाइड सेरमहरू पनि यस्तो खालको दागको लागि राम्रो मानिन्छ। नायसिनामाइडले इन्फ्लामेसनलाई कम गरेर यस्तो रातो दाग बस्ने सम्भावना कम हुँदछ। त्यस्तै गरेर अरू उपचारहरूमा पल्स डाई लेजरले पनि विभिन्न अध्ययनहरूमा यस्तो खालको दागमा राम्रो रिजल्ट दिएको देखाएका छन्। त्यस्तै गरेर नयाँ अध्ययनहरूले अक्सिमेटाजोलिन जस्ता औषधिहरूले पनि यस्तो दागलाई सुधार गर्न मद्दत गर्छन् भनेर देखाएका छन्। र यसरी हामीले थाहा पायौं डन्डीफोरका दागको उपचारहरू धेरै छन्, तर यसको मतलब यो होइन कि यी सबै उपचारहरू गर्नुपर्दछ। र यो पनि जरुरी छैन कि सबैमा महँगो उपचार मात्रै चाहिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा भनेको डन्डीफोरको उचित समयमै उचित उपचार गर्नु हो र अर्को भनेको घामबाट बच्नु हो। यी दुईटा कुराहरूले मात्रै डन्डीफोरको दाग बस्नबाट धेरै हदसम्म बचाउन सक्दछन् र दाग बसिसकेपछि सकेसम्म छाला रोग विशेषज्ञको सल्लाहमा उपचार गर्यो भने चाँडो र राम्रो रिजल्ट आउँदछ। आजको लागि यति नै, नमस्ते। आज म हजुरहरूलाई डन्डीफोर अथवा पिम्पल्स, जसलाई हामीले एक्ने पनि भनिन्छ, यसबाट बस्ने अथवा पिम्पल्स हुन नदिने 10 टिप्सहरू दिन गइरहेको छु। मलाई विश्वास छ यसमा दिएका टिप्सहरूले डन्डीफोर आउन नदिन धेरै हदसम्म मद्दत गर्नेछ। अब शुरू गरौं। र टिप नम्बर 1 हो, कपालमा सकेसम्म तेल, क्रिम अथवा जेलको प्रयोग नगर्ने। यो कुरा विशेष गरेर निधारमा डन्डीफोर आउनेहरूलाई लागू हुँदछ। हामीले कपालमा प्रयोग गर्ने यस्ता प्रडक्टहरूमा कोमेडोजेनिक इन्ग्रेडियन्ट्सहरू हुने गर्दछन् जसले हाम्रो छालामा पोर्सहरू ब्लक गरेर डन्डीफोर आउन सक्दछ। त्यसैले यस्ता प्रडक्टहरू जसको निधारमा प्राय डन्डीफोर हुन्छ उनीहरूले प्रयोग गर्नु हुँदैन। र डन्डीफोर अथवा पिम्पल्स आउन नदिने अर्को टिप हो, सकेसम्म शीतल ठाउँमा बस्ने। यो अलिकति इन्ट्रेस्टिङ पनि छ, तर अध्ययनहरूले के देखाएका छन् भन्दा पिम्पल्स अथवा डन्डीफोरको समस्या गर्मी ठाउँमा अथवा गर्मी मौसममा बढी हुने गरेको देखिएको छ। र यसको कारण के भनिन्छ भन्दा प्रत्येक 1 डिग्री सेल्सियस तापक्रम बढ्दाखेरि त्यसले हाम्रो छालामा 10% सेबम अथवा तेलको मात्रा बढाइदिन्छ, जसले डन्डीफोरको समस्या बढाउन सक्दछ। त्यही भएर यस्तो समस्या हुनेहरू सकेसम्म शीतल ठाउँमा बस्ने र पोर्सहरू ओपन गर्छु भनेर पानीको बाप अथवा स्टिम लिने गर्नु हुँदैन र डन्डिफोर अथवा पिम्पल्स आउन नदिने अर्को टिप हो हामीले अनुहारको छाला जहिले पनि सफा राख्नु पर्दछ र यसका लागि हामीले नियमित फेसवास गर्नुपर्दछ र यसका लागि दिनमा दुई पटक बिहान र बेलुका फेसवास गरेको राम्रो हुन्छ र कम्तीमा पनि बेलुका एक पटक फेसवास गर्नुपर्दछ। यसो गर्दा हामीले आफ्नो अनुहारको छालामा जम्मा भएको फोहोर तेल र स्किन प्रडक्ट्सहरूलाई सफा गर्न सक्दछौँ जसले गर्दा अनुहारको छालाको पोर्स ब्लक भएर डन्डिफोर आउने समस्या कम हुँदछ। त्यस्तै गरेर डन्डिफोर कम गर्ने अर्को टिप भनेको हामीले फेसवासहरू प्रयोग गर्दा सकेसम्म एक्सफोलिएटिङ फेसवासहरू जसमा सैलिसाइलिक एसिड ग्लाइकोलिक एसिड भएको फेसवासहरू अथवा बेन्जोइल पेरोक्साइड भएको फेसवासहरू प्रयोग गरेको राम्रो हुन्छ। यस्तो खालको फेसवासहरूले हाम्रो अनुहारको छालामा जम्मा हुने डेड सेल्सहरूलाई निकाल्न मद्दत गर्दछन् जसले गर्दा डन्डिफोरको समस्यालाई कम गर्न मद्दत गर्दछ। त्यस्तै डन्डिफोर अथवा पिम्पल्स आउन नदिने अर्को उपाय भनेको हामीले स्किन प्रोडक्ट्सहरू जस्तै सनस्क्रिन मोइस्चराइजर फेसवास मेकअपका प्रडक्ट्सहरू फाउन्डेसनहरू रोज्दा जहिले पनि ओइल फ्री अथवा नन कमेडोजेनिक अथवा वाटर बेस्ड लेखेको प्रडक्ट्सहरू रोजेको राम्रो हुन्छ। यसो गर्दा के हुन्छ भन्दा हाम्रो छालामा पोर्सहरू ब्लक भएर डन्डिफोर आउने अथवा सानो सानो बिबिरा आउने समस्यालाई कम गर्न मद्दत गर्दछ। त्यही भएर यो कुरा पनि ध्यान दिनुपर्दछ। त्यस्तै डन्डिफोर अथवा पिम्पल्स कम गर्ने अर्को उपाय भनेको खानेकुरामा पनि ध्यान दिने। हामीले हाई ग्लाइसेमिक इन्डेक्स भएका खानेकुराहरू जसमा सुगर अथवा चिनीको मात्रा बढी हुँदछ जस्तै खानेकुराहरूमा कोल्ड ड्रिङ्क्स भयो आइसक्रिम चकलेट पाउरोटी फास्ट फुड्सहरू यी जस्ता खानेकुराहरू सकेसम्म कम खानुपर्दछ। यस्ता खानेकुराहरूले हाम्रो अनुहारको छालामा सेबम अथवा तेलको मात्रा बढाएर डन्डिफोर बढाउँदछन् भनेर कतिपय अध्ययनहरूले देखाएका छन् र सकेसम्म डेयरी प्रडक्ट्सहरू खाँदा पनि दुधको सट्टा दही खाएको राम्रो हुन्छ। त्यस्तै गरेर डन्डिफोर कम गर्ने अर्को टिप भनेको सकेसम्म अनुहारमा हात नलैजाने र यस्तो बानी प्राय डन्डिफोरको समस्या भएकै हरमा बढी देखिने गर्दछ। यस्तो किन भन्दा अनुहारमा हात लगिराख्यो भने यसले अनुहारको छालालाई इरिटेट गर्न सक्दछ र अर्को कुरा भनेको हातको फोहोर र किटाणुहरू अनुहारमा सार्न सक्दछ र यी दुवै कुराले डन्डिफोरको समस्या बढाउन सक्दछ। त्यस्तै डन्डिफोर अथवा पिम्पल्स आउन नदिने टिप भनौँ अथवा कारण भनौँ अध्ययनहरूले के देखाएका छन् भन्दा स्ट्रेस अथवा तनावले पनि डन्डिफोरलाई बढाउन मद्दत गर्दछ। यसमा के हुँदछ भन्दा स्ट्रेसले गर्दा हाम्रो शरीरले विभिन्न प्रकारको हर्मोन्सहरू जस्तै कर्टिकोट्रोपिन रिलिजिङ हर्मोन कोर्टिसोल आदि जस्ता हर्मोन्सहरू रिलिज गर्दछ र यसले गर्दा हाम्रो अनुहारको छालामा सेबम अथवा तेलको मात्रा पनि बढाउन सक्दछ जसले गर्दा डन्डिफोरको समस्या पनि बढ्न सक्दछ। त्यही भएर जसको स्ट्रेसफुल लाइफस्टाइल छ उनीहरूले रेगुलर एक्सर्साइज गर्ने अथवा योगा गर्ने र पर्याप्त मात्रामा पानी पिउनु पर्दछ। त्यस्तै डन्डिफोर आउन नदिने अथवा कम गर्ने अर्को उपाय भनेको पर्याप्त मात्रामा सुत्ने। अध्ययनहरूले एउटा इन्ट्रेस्टिङ कुरा के देखाएका छन् भन्दा जो मान्छेहरू दिनमा 7-9 घण्टा सुत्दछन् त्यस्ता मान्छेहरू भन्दा कम सुत्ने मान्छेहरूमा डन्डिफोरको समस्या बढी देखिएको छ। यसमा के हुन्छ भन्दा निन्द्रा नपुग्दा शरीर स्ट्रेसफुल सिचुएसनमा जान्छ जसले गर्दा हर्मोनल इम्ब्यालेन्स भई डन्डिफोरको समस्या बढ्न सक्दछ। त्यही भएर पर्याप्त मात्रामा सुत्नु जरुरी छ। त्यस्तै गरेर अर्को महत्वपूर्ण टिप भनेको जसको डन्डिफोरको समस्याको उपचार गरेर डन्डिफोर सन्चो भएको हुन्छ अथवा कम भएको हुन्छ उहाँहरूले पनि डन्डिफोरमा प्रयोग गरिएको मलमहरू जसमा एडापालिन ट्रेटिनोइन एजेलिक एसिड आदि भएको हुन्छ यस्तो मलमहरू कम्प्लिटली प्रयोग गर्न बन्द गर्न छोड्नु हुँदैन। कतिपयले के भन्नुहुन्छ भन्दा डन्डिफोरको उपचार गरुन्जेल मात्र सन्चो भयो त्यसपछि फर्कियो भन्नुहुन्छ र यसकै एउटा कारण भनेको हामीले मेन्टेनेन्स ट्रिटमेन्ट जसलाई भन्छौँ जसमा उपचार सकिएपछि पनि मलमहरू हप्तामा कम्तीमा 2-3 पटक लगाइराख्नुपर्ने हुन्छ यो पनि जारी राख्नु पर्दछ। यसले गर्दा पछि गएर हामीले खाने औषधिहरू प्रयोग गर्न बन्द गरे पनि मलमले डन्डिफोर आउन नदिन मद्दत गर्दछन्। त्यही भएर यो कुरा पनि ख्याल गर्नुपर्दछ र यी सबै उपायहरू अपनाउँदा पनि यदि डन्डिफोर कम भएको छैन अथवा नयाँ दागहरू बसिरहेको छन् भने छाला तथा कपाल रोग विशेषज्ञको सल्लाह लिएर उपचार गर्नु पर्दछ। र यसरी आज मैले हजुरहरूलाई डन्डीफोर आउन नदिने 10 टिप्सहरूको बारेमा कुरा गरे। मलाई आशा छ यी टिप्सहरू अप्नाएर हजुरले आफ्नो समस्यालाई कम गर्न सक्नुहुन्छ। आजलाई यति नै, नमस्ते।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
2: भिपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौड़ा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
6: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
7: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
1: कमला घाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र 8 जना सदस्य सहित 11 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपराह्न 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
12: धोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
1: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको धोरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईं हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np, हाम्रो पात्रो नेपाली पात्रो र हाम्रो फेसबुक पेज मार्फत पनि विश्वभरि एकसाथ सुन्दै हुनुहुन्छ। धोरबाराही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज 1 बजे बस्ने भएको छ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अरियालले भोटेकुसी बाढ़ी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। बैठकमा सभामुख अरियालले भोटेकुसी बाढ़ीका कारणले भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। प्रतिनिधि सभाको यो बैठक मिति 2083 साल भदौको 10 गति बुधबार भोटेकुसीको त्रिशुली नदीमा आएको बाढ़ीले रसुवा, टिमुरी, स्याप्रोवेशी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदीको तटीय क्षेत्रका धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै ठूलो संख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ। संघीय संसद सचिवालयले उपलब्ध गराएको विशेष प्रस्तावमा उल्लेख गरिएको छ। उक्त घटनाबाट घरबार विहीन भएकाहरूको व्यवस्थापन एवं घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ र शोकको परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ। यसै गरी आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति तथा विधान व्यवस्थापन समितिको बैठक पनि बस्ने भएको छ। बिहान 9:30 बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा रसुवा बाढ़ी पहिरोका कारणले पर्यटन क्षेत्रमा परेको प्रभावका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ। यस्तै अपराह बाह्र बजेर 15 मिनट जाँदा विधान व्यवस्थापन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 छलफल गर्ने कार्यसूची रहेको छ। एक हप्ता अगाडि आएको रसुवाको भोटेकुसीमा आएको बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ। यस्तै धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ। प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ीका कारणले अहिलेसम्म 1050 जनाको ज्यान गएको पुष्टि भएको छ। 3916 जना सम्पर्कविहीन रहेका छन्। अहिलेसम्म
14: 11,993 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। हेलिकप्टरबाट 4,000 भन्दा धेरैको उद्धार भइरहेको छ। उद्धार तथा खोजीमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा भारत र चीन तथा दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएका छन्। प्राधिकरणका अनुसार विभिन्न संस्था स्वास्थ्य संस्थामा 292 जना घाइते तथा उपचार भएकोमा 182 जना डिस्चार्ज भएका छन्। बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 19 विद्यालयमा पढ्ने 6,901 जना विद्यार्थी प्रभावित भएका छन्। 8 विद्यालय पूर्ण र 8 आंशिक रूपमा क्षतिग्रस्त बनेका छन् भने 3 मात्रै सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्क रहेको छ। रसुवाको सेप्रुवेसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क, रसुवागढ़ी र मैलुङ सामुदायिक स्वास्थ्य इकाइ पूर्ण रूपमा ध्वस्त बनेको प्राधिकरणले जनाएको छ। गल्छीको बैरेनी अस्पताल र चरौंदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आंशिक रूपमा क्षति पुगेको छ। भोटेकुसी बाढ़ीले 41 पुल पूर्ण रूपमा बगाएको छ र थप 4 पुलमा क्षति पुर्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ। नुवाकोटमा मात्रै 1,267 घर पूर्ण रूपमा नष्ट भएको छ। यस्तै 1,293 घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने भोटेकुसी त्रिशुली करिडोरको बाढ़ी प्रभावित क्षेत्रमा 4,689 भवन जोखिममा परेका छन्। रसुवाको अति प्रभावित गोसाईकुण्ड र आमा छोदिङ्गो गाउँपालिकाका 3,702 घरधुरीका 14,461 नागरिक प्रभावित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। उनीहरू सड़क, विद्युत र संचार सेवाबाट विच्छेद भएर अल्पत्र अवस्थामा पुगेका छन्। यस्तै रसुवा, रसुवा, भोटेकोशी, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशुली 2, माथिल्लो त्रिशुली 1, मैलुङ खोला, माथिल्लो त्रिशुली 3A, माथिल्लो त्रिशुली 3B, मध्य त्रिशुली गंगा नदी, त्रिशुली देवीघाट र सुपर त्रिशुली लगायतका जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ। बाढ़ी पहिरोका कारणले ज्यान गुमाएर पोखरा ल्याइएका 102 जना मध्ये पहिचान हुन नसकेका 76 जनाको शव जमीन मुनि गाडेर व्यवस्थापन गरिएको छ। पोखरा ल्याइएका शव सोमबार पोस्टमार्टम सकेपछि पहिचान हुन नसकेको शव मंगलबार पोखरा सूर्यद्वीप स्थित सेती नदीको किनारको जंगलमा व्यवस्थापन गरिएको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा राखिएका शवहरू सो क्षेत्रमा जमीन मुनि व्यवस्थापन गरिएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी एवं प्रवक्ता चित्रांगत बरालले जानकारी दिनुभयो। व्यवस्थापन गरिएका सबै शवको डीएनए का लागि नमूना राखिएको छ। परीक्षणबाट पुष्टि भएमा गाडिएको शव गाडिएको ठाउँबाट निकालेर परम्परा अनुसार अन्तिम संस्कार गर्न आफन्तले पाउने भएका छन्। गएको भदौको 10 गति रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा आएको बाढ़ीमा परेर ज्यान गुमाएका व्यक्तिको शव पोखरा ल्याइएको थियो। गण्डकी प्रदेश र धादिङ स्थित नदी किनारमा भेटिएका शव व्यवस्थापनमा सम्बन्धित जिल्लाहरूमा समस्या भएपछि पोखरामा 11 गतिदेखि नै शवहरू ल्याउन शुरू गरिएको हो। अस्पतालको तथ्याङ्क अनुसार गैंडाकोटबाट 41 जनाको शव पोखरा ल्याइएको छ। यस्तै धादिङबाट 27, तनहुँबाट 23 र गोर्खाबाट 11 शव पोखरा पुर्याइएको उल्लेख गरिएको छ। स्याङ्जाको पुतली बजार नगरपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि 27,39,858 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाले नगदसहित दैनिक उपभोग्य सामग्री बाढ़ी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेको हो। यस्तै प्रभावितको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभएको छ। नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीबाट समेत सहयोग संकलन गर्ने भएको छ। नगर प्रमुख र उपप्रमुखको 15-15 दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय हुँदा वडा अध्यक्ष र कार्यपालिका सदस्यको 10-10 दिनको सेवा सुविधा सहयोगका रूपमा उपलब्ध गराइनेछ। यस्तै वडा सदस्यहरूले झनै 4,500 रूपियाँ सहयोग गर्ने भएका छन्। स्याङ्जाको चापाकोट नगरपालिका एकका ओडा अध्यक्ष भूपराज वस्तीमाथि मोबिल छ्यापिएको छ। मंगलबार हिजो ओडा कार्यालय अगाडि अपरिचित व्यक्तिहरूले वस्तीमाथि मोबिल छ्यापेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार आर्थिक वर्ष 2083-84 बजेट तथा योजना छनौटमा बस्ती र टोल भेला नगरेको विषय र लिएर घटना भएको प्रारम्भिक जानकारी आएको छ। घटनामा संलग्नको पहिचान र खोजी भइरहेको प्रहरीले जनाएको छ। यता नेकपा एमाले स्याङ्जाले भने ओडा अध्यक्ष बस्तीमाथि कुटपिट गर्दै पेट्रोल छर्केर आगो लगाउने प्रयास समेत भएको आरोप लगाएको छ। एमाले घटनामा संलग्न भनिएका व्यक्तिलाई पक्राउ गरेर कार्यवाही गर्न पनि माग गरेको छ। घटनामा घाइते वस्ती उपचार गराइरहनु भएको एमाले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। वस्तीगत स्थानीय तहको निर्वाचनमा एमालेबाट चापाकोट नगरपालिका एकको वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो। उहाँले कांग्रेसका लोक बहादुर आलेलाई 8 मतले पराजित गर्नुभएको थियो। होटल व्यवसायी संघ तनहुले भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपदको यस घड़ीमा सरकार र पीड़ित परिवारको साथमा रहेको जनाएको छ। संघले मंगलबार प्रधानमन्त्री दैविक्रको उद्धार कोषमा 38,110 रूपियाँ सहयोग गरेको हो। साथै बाढ़ी पहिरोमा बेपत्ता तथा मृत्यु भएका अरूका आफन्त शव खोज्न र बुझ्न आउने क्रममा निशुल्क खाना र बस्ने व्यवस्था गर्ने निर्णय पनि गरेको संघका अध्यक्ष गिरीबहादुर थापाले जानकारी दिनुभयो। अध्यक्ष थापाका अनुसार कोत्रेदेखि मोगलिनसम्म संचालित होटल व्यवसायीहरूले पीड़ितको संख्या र आवश्यकताका आधारमा निशुल्क गाँस र बाँसको व्यवस्था गर्नेछ। यसै गरी संघले ग्याँसको अभावका कारण होटल व्यवसाय सञ्चालनमा समस्या भएको भन्दै प्रमुख जिल्ला अधिकारीहरूको ध्यान आकर्षण गराएको छ। विपदको समयमा व्यवसाय सँगै सेवाको काम समेत गरिरहेको भन्दै संघले व्यवसाय सञ्चालनका लागि ग्यासको आपूर्ति सहज बनाउन प्रशासनसँग आग्रह गरेको हो। रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको भीषण बाढ़ी र पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि तनहुको खैरनीटार माध्यमिक विद्यालयका विद्यार्थीले 16,578 रूपियाँ सहयोग जुटाएका छन्। विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले आफ्नो खाजाका लागि घरबाट ल्याएको रकमबाट समेत सहयोग गर्न थालेका हुन्। कक्षा 4 का छात्र रिशन श्रेष्ठले आफ्नो खुतुर्के फुटाएर 505 रूपियाँ सहयोग गरेको विद्यालयले जनाएको छ। यस्तै विद्यार्थीहरूको मानवीय तथा सामाजिक सेवाभावको प्रशंसा गर्दै विद्यालयका प्रधानाध्यापक राजेश्वर घिमिरी, सहायक प्रधानाध्यापक भीम प्रसाद वाग्ले र आधारभूत तहका संयोजक दीपक भण्डारीले विपदका बेलामा सहयोग र सहकार्यको भावना विकास हुनु शिक्षाको महत्वपूर्ण पक्ष भएको बताउनुभयो। विद्यार्थीहरूबाट संकलित 16,578 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोपोद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। यसै विद्यालयको बाल क्लब तथा जुनियर रेडक्रस सर्कलको सक्रियतामा विद्यार्थीहरूबाट उक्त रकम संकलन गरिएको हो। सहयोग संकलनमा बाल क्लब संयोजक शिक्षक सावित्री गिरी र जुनियर रेडक्रस सर्कल संयोजक शिक्षक गिरी राज अरियालले समन्वय गर्नुभएको थियो। सानै उमेरमा विपदमा परेका नागरिकहरूप्रति सहयोग र सम्वेदना व्यक्त गर्दै विद्यार्थीहरूले देखाएको यो पहलले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाभाव विकासमा सकारात्मक सन्देश दिएको छ। शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौड़ामा रहेको पञ्चमुनिदेव माध्यमिक विद्यालयका विद्यार्थीहरूले विपद प्रभावित परिवारको राहतका लागि 30,000 भन्दा धेरै सहयोग गरेका छन्। विद्यालयमा रहेको रेडक्रस तथा स्काउटको पहलमा विद्यार्थीहरूले स्वैच्छिक रूपमा आफ्नो खाजा खर्चबाट बचत गरेर 30,471 रूपियाँ संकलन गरेका थिए। संकलित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक विमल जोजेज्यूले जानकारी दिनुभयो। भोटेकोशीमा आएको बाढ़ीबाट पीड़ितहरूको राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैविक प्रकोप कोषमा गल्छिनाका मुस्लिम समुदायले पनि सहयोग गरेका छन्। तनहुको शुक्ला गण्डकी नगरपालिका 5 गल्छिनाको नेपाल मुस्लिम सेवा समितिले मंगलबार यिनै समुदायमा राहत संकलन अभियान सञ्चालन गरेर जम्मा भएको 71,786 रूपियाँ सहयोग गरेको अध्यक्ष मोहम्मद हुसेन मियाले जानकारी दिनुभएको छ। उहाँका अनुसार समाजले गत शुक्रबार जुम्माको नमाजका लागि आएकाहरू सहित घर दैलो अभियान मार्फत रकम संकलन गरेका हुन्। संकलित रकम कोषमा पठाइसकिएको छ। भीमात खानेपानी सरसफाई तथा उपभोक्ता समितिले बाढ़ी पीड़ितको राहतका लागि 183,200 रूपैयाँ सहयोग गर्ने भएको छ। समितिले आफ्नो 1,832 जना उपभोक्ताबाट यस महिना प्राप्त हुने खानेपानीको न्यूनतम शुल्क 150 रूपैयाँ मध्ये प्रति उपभोक्ता 100 रूपैयाँका दरले राहतका लागि सहयोग गर्ने जानकारी दिएको हो। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गर्न लागि समितिले जनाएको छ। साथै विपदको समयमा पीड़ित नागरिकलाई सहयोग गर्न अन्य संघ संस्था तथा सरकारद्वारा निकायलाई समेत आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न समितिले अनुरोध गरेको छ। रिसिङ गाउँपालिकाको आर्थिक वर्ष 2083-84 बजेट किताब अर्थात वार्षिक विकास योजना सार्वजनिक तथा विमोचन गरिएको छ। गाउँपालिकाको सभाहालमा आयोजना गरिएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यतामा तथा गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा बजेट किताब सार्वजनिक तथा विमोचन गरिएको हो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्ष र अन्य जनप्रतिनिधि शिक्षक र कर्मचारी एवं पत्रकार र सरकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रमकै अवसरमा गत भदौको 10 गते भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट धादिङ चितवन लगायतका विभिन्न जिल्लाका नागरिकको राहत र पुनर्स्थापनाका लागि संकलन गरिएको रकम हस्तान्तरण गरिएको छ। गाउँपालिकाका जनप्रतिनिधि शिक्षक र कर्मचारीबाट संकलित 5,85,000 जिल्ला समन्वय प्रमुख शान्ति र मणवागले मार्फत प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ। बाढ़ी तथा विपदबाट प्रभावित नागरिकलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको हो। अवस्था यिनै विविध खबरहरू सँगसँगै बिहान 7 बजेको धोरबाराही हाइलाइट आजको लागि सकिएका छन्। 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
15: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
16: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
17: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9846078302।
18: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रसन्न आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
15: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार,
18: मोबाइल 9508535537।
19: मम्मी भोक लाग्यो, खाजा खाम न।
20: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
19: हस् मम्मी।
21: मैले सुने छोरी, ल जाम हिँडा।
20: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
21: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
20: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
21: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
0: सधैँ पसलबाट बुढा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
2: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल,
22: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9856621692।
23: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
24: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
23: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
24: सेवा लिने क्रममा चाहिने जानकारी,
23: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
24: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
23: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
24: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165-52-493, 552-494, 582-778।
25: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
21: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
25: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
26: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
25: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
26: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
25: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
21: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
27: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
28: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र 8 जना सदस्य सहित 11 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपराह्न 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
1: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
2: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
1: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
2: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास ब्याङ्कबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9856057731, 9806657731।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
0: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
0: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
0: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
0: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
5: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
6: हेलो बा,
7: कति बन्यो घर? अनि ढलान भयो त?
8: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि।
6: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
8: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
9: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
9: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9811905630 र 9746680681।
10: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छी, यति त पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रत बन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811566136।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, लेट्स डन।
13: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9847000787।
14: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
15: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
14: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
16: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड,
14: ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरि

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: तिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
4: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
3: हो र, कहाँ छ र त्यस्तो?
4: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
5: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
5: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
4: अनि बिचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9441616878 र दुलेगौडा ढोल फिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पोन,
8: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
7: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
11: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
12: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, काडा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
13: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सकिन्छ।
11: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
14: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
15: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235-52763 र 98-660-80-715
16: र रामचन्द्र महत 98461-16878।
17: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
18: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
17: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
18: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
14: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
17: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
14: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
19: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
11: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
20: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
19: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
11: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्थी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
15: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241-84264 र 98141-53305।
1: सधैँ झै यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा यही भदौ 20 गते तेस्रो शनिबार
21: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनु हुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुखभित्रको घाउ खटिरा थाइरोइड ग्रन्थि सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
22: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
23: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
24: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
25: र 9868168187
26: नमस्ते तपाईं यति बेला रेडियो दलवालाई सुन्दै हुनुहुन्छ थ्याङ्क यू

नमस्कार अनि हार्दिक ज्ञान लोक सांगीतिक अभिवादन रेडियो धरबाराही 103.5 मेगाहर्जमा कार्यक्रम लोक भाकाको प्रतीक्षा गरेर बस्नु भएका तपाई सम्पूर्ण समादरणीय लोकपारिकी मित्रहरूको साथमा माझमा म अशोक विश्वकर्मा उपस्थित भएको छु। आज बुधबारको श्रृंखलालाई दिएर आज तपाईँको रोजाएका गीत संगीतहरू राख्ने दिन हो। आज तपाईँहरूले फोन गर्नुपर्नेछ मन परेका गीत संगीतहरू सुन्नको लागि अनि आफ्नो आफन्त साथीभाइ संगीहरूलाई सुनाउनको लागि फोन गर्नुहोला। फोन गर्न 0625414200 को लाइन हामीले खुल्ला राखेका छौं। कार्यक्रम रेडियो धरबाराही 103.5 मेगाहर्ज सँगसँगै तपाईँले इन्टरनेट अनलाइनमा पनि हाम्रो वेबसाइट www.radiodharbarahi.com.np मा सुन्न सक्नुहुनेछ। हाम्रो पात्रो र नेपाली पात्रोबाट पनि हामीलाई सहजै विश्वका जुनसुकै कुनामा रहेर पनि श्रवण गर्न सक्नुहुनेछ। अबको 9 बजेसम्म तपाईँहरूसँग हामी रहनेछौं। हामीसँगै रहनको लागि हामीसँग कुराकानी गर्नको लागि विशेष आज गीत संगीत रोज्नको लागि फोन गर्दै गर्नुहोस्। म भने कार्यक्रमको पहिलो सांगीतिक कोशेली स्वरूप तपाईँ सबैजनाको लागि राख्दैछु। यो मिठो सांगीतिक कोशेली झोर्ले हजुर बोको भाका छ। विशेष गरी झोर्ले भन्ने शब्द मगर समुदायको भाषासँग पनि सम्बन्धित रहेको छ। सामान्य हामीले नमस्कार भने जस्तो हेलो भने जस्तै झोर्ली भनेर पहिलो भेटमा सम्बोधन गरिने शब्द मगर भाषाको शब्द पनि हो। बाबु कृष्ण परियार अनि विष्णु माझीको सुमधुर आवाजमा रहेको भाका यति बेलाको क्रममा राख्छु। रमेश बिजीको शब्द अनि बाबु कृष्ण परियारको लय स्वीकार्नुहोस्।

झोरली है हजुर झोरली सुटुक्कै दिल छोड्यो मेरो छोरले सुमधुर भाका तपाईँ सबैजनाको लागि राख्यो बाबु कृष्ण परियार अनि विष्णु माझीको सुमधुर आवाजमा रहेको भाका यति बेलाको क्रममा हामी आजको श्रृङ्खलामा तीजका गीतहरूलाई पनि स्थान दिन्छौँ। तपाईँले रोज्नुभएका हरेक गीत सङ्गीतहरू आजको श्रृङ्खलामा बज्नेछन्। फोन गर्न सक्नुहुनेछ, फोन गर्न 0664414200 लाइन हामीले खुल्लै राखेका छौँ। 9 बजेसम्मको यो सांगीतिक सहयात्रामा आज हाम्रो रोजाएका भन्दा पनि विशेष गरी तपाईँकै रोजाएका गीत संगीतहरूलाई हामीले स्थान दिने प्रयास गरिरहेका हौं। अलिक टाढा टाढासम्म तपाईँहरूले सुनिरहनु भएको छैन कि कस्तो सुनिएको छ, तपाईँहरूले फोन गर्नुभयो भने हामीलाई पनि जानकारी हुन्छ। विशेष गरी बर्सातको समयमा अलिकति यो रेडियोको वेभहरू तपाईँहरूको ठाउँसम्म पुग्नको लागि अर्थात् अलिक टाढा टाढा पहुँच कायम गर्नको लागि अलिक असमर्थ हुँदो रहेछ भन्ने हाम्रो अनुभव पनि रहेको छ। त्यसकारण जब जब वर्षा हुन्छ तब तब हाम्रो यो फ्रिक्वेन्सी अलिक कम हुने, अलि हाम्रो पावर पनि अलिक कम हुने भएका कारणले पनि अलिक टाढा टाढा हामी पुग्न नसकिएको हुनसक्छ। तर जहाँ जहाँ हामी सुनिएका छौँ त्यहाँ त्यहाँका साथीहरूले हामीलाई फोन गरेर साथ दिँदै गर्नुहोस्। अनुरोध तपाईँ सबैजनालाई गरिरहेका हौ। यति बेलाको क्रममा साथीहरूको उपस्थिति छैन, त्यसकारण अर्को सुमधुर भाका राख्ने तयारी गरिरहेको छु। यति बेलाको क्रममा भने तपाईँ सबैजनाको लागि राख्दैछु अलि समय पहिला अत्यन्तै चर्चामा रहेको भाका हो, धेरै भयो यो भाका नबजेको पनि। उनको राशि कन्या पर्यो मेरो राशि तुला, बोलको भाका रहेको छ। बद्री पङ्गेनी अनि समीक्षा अधिकारीको सुमधुर आवाजमा रहेको भाका, बद्री पङ्गेनीको लय तथा शब्द सृजनामा रहेको छ यो गीत। नारायणी घेवालीको शब्द अनि बद्री पङ्गेनीको लयमा सजिएको भाका यति बेलाको क्रममा स्वीकार्नुहोला, हामी सँगै रहनुहोला।

0: उनको राशि तुला पर्यो, मेरो राशि कन्या। कस्तो जोडी जोडाइदियो नि प्रभु, धन्य प्रभु धन्य। अलिको भाका तपाईँ सबैजनाको लागि राखेका छौँ। बद्री पङ्गनी समीक्षा अधिकारीको सुमधुर आवाज, नारायण ग्यावालीको शब्द अनि बद्री पङ्गनीको लयमा सजिएको भाका। आजको श्रृङ्खलामा तपाईँहरूकै रोजाइमा रहेका गीत सङ्गीतहरूलाई स्थान दिने दिन हो। कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। नमस्कार हजुर।
1: नमस्कार,
0: को बोल्दै हुनुहुन्छ? जेनिसाजी, के छ खबर? हामी पनि एकदम ठिक ठाक छौँ। के गर्दै हुनुहुन्छ त यति बेला? ठिक छ, अनि स्कुल जाने तयारी पनि छ होला?
1: हजुर, स्कुल जाने तयारी पनि छ।
0: कतिमा पढ्नुहुन्छ जेनिसाजी अहिले? सेभेनमा। गाउँ फर्कुटमा है? ल, राम्रो पढ्नु होला है।
1: हुन्छ।
0: ल, अनि आज कुन गीत रोज्ने जेनिसाजीले?
1: आज मलाई चितको गीत, भक्कारीमा धान, भक्कारीका धान मेरा भन्ने गीत बज्छ।
0: ल हुन्छ, भक्कारीका धान मेरा बहादुरी भन्ने गीत हो। ल हुन्छ, हामी गीत राख्छौ। कस कसलाई सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरको लागि भन्नु पर्यो, अनि म भन्दा पछि आउनुहुने सम्पूर्णको लागि, रेडियो सुनेर बस्नुहुने सम्पूर्णको लागि, र मलाई चिन्नुहुने नचिन्नुहुने सम्पूर्णको लागि भन्ने टु दिन सुधी।
0: हुन्छ, शुभ दिन। जेनिसा थापाले हामीलाई फोन गर्नुभएको थियो डरफिल्ड मिलन टोलबाट। अर्को साथी आइसक्नु भएको छ, तर साथीलाई लिनुभन्दा पहिला हामी कुल बहादुर ओली अनि तारा थापाको आवाजमा, राजकुमार ओलीको आवाजमा रहेको भक्का राख्दैछौँ। भक्कारीमा धान मेरो बहादुरी अलिकति फरक प्रकृतिको भएका कारण पनि निकै चर्चामा छ। राजकुमार ओलीको लय तथा शब्द सृजनामा रहेको भक्का यति बेलाको क्रममा राख्छु।

गाडीमा थान्छ चरी आएर खान्छ आफन देव चरीलाई कहाँ जान्छ मेरा बाजुरे।

0: भर्खरी का धान मेरा बहादुरी झिक्छु सुकाउँछु है बहादुरी यस्तै शब्दहरू समेटेका गीत जेनिसा झिकु रोजाइमा थियो। अर्को साथी लाइनमा हुनुहुन्छ। नमस्कार। नमस्कार हजुर।
1: हेलो अशोक सर।
0: हजुर नमस्कार। दर्शन नमस्कार। अमृतजी है
1: नरेन्द्रजी
0: नरेन्द्रजी नरेन्द्रजी के छ नरेन्द्रजी खबर? हामी पनि एकदम ठिक ठाक छौँ। बिरुवामा रेडियो कस्तो सुन्ने छ?
1: रेडियो त झर्मरै खतम भयो,
0: सुन्नै सकिया छैन है।
1: एकदम सोसाएर हल्का सुनेछु।
0: ल यो केही समयपछि मौसम अत्यन्तै राम्रो भयो भने त्यहाँसम्म राम्रो सुनिन्छौँ कि भन्ने आशा छ। त्यही त। अनि नरेन्द्रजी गाउँ घरतिरको खबर त सबै ठिकै छ? अनि अब चाडबाड लाग्न लाग्यो, काम धन्दा सकियो कि के छ? ल ठिक छ। अनि तिजाको तयारी कस्तो छ नरेन्द्रजी? अब दिदी बहिनी लिन जाने होला, छोरी चेली लिन
1: टाइम छ हजुर अलि।
0: ल ठिक छ। ल अनि आज कुन गीत रोज्नुहुन्छ ल भन्नुहोस्।
1: अनि मैले हजुरलाई भरेको पहिले खै त्यो कता पुग्यो?
0: कुन कुरा भन्नुभएको थियो म त बिर्सेँ कि। ल हुन्छ हस्, हामी त्यो तयारी पनि छौँ। अब कार्यक्रम ल्याउन
1: गाउँखाने कथा भनेको त त्यो हप्तावारी हो।
0: हजुर हजुर।
1: त्यसमा पनि अलि निर्णय अलि राम्रो निर्णय गर्नुपर्छ
0: क्या? होइन त्यो हामीले निर्णय त एकदम फेयर नै गर्छौँ हेर्नुहोस्, तर त्यसमा त हामीले शङ्का गर्नु पर्दैन। ल हुन्छ ल ठिक छ। तपाईँको सुझावको लागि म धेरै धेरै धन्यवाद व्यक्त गर्छु। हामी एकदम हृदयमङ्गन गरिरहेका छौँ, मनन गरिरहेका छौँ, सम्भव भएसम्म हामी गर्छौँ।
1: पहिला कस्तो राम्रो पैसा आउँथ्यो
0: हजुर नरेन्द्रजी। हुन्छ ल हुन्छ, हामी यो अफ इयरमा पनि अर्थात् एक सयमा फोन गरेर पनि कुराकानी गर्न सक्छौँ नरेन्द्रजी। अहिले कार्यक्रममा कुन गीत रोज्नुहुन्छ भन्नुहोस्?
1: राजु परियाल मन्जु विकले आउनुभएको लम्जुङ्गी ठाडो भाका।
0: लम्जुङ्गी ठाडो भाका। हुन्छ हामी गीत राख्छौँ, कस कसलाई सुनाउन चाहनुहुन्छ?
1: फर्स्ट अफ अल त हाम्रो सञ्चालक यु फ्रान्सिस्को लागि
0: धन्यवाद।
1: त्यसपछि ढडोटिङ पछाडि आउने सबै सबैको लागि
0: हुन्छ। हस् नमस्कार। हुनुहुन्थ्यो हामीलाई यति बेला फोन गर्नुभयो नरेन्द्र रिमालले, स्याङ्जाको बिरुवा गाउँपालिकाबाट फोन गर्नुभएको। हामी उहाँको रोजाइमा रहेको भाका छोटो रूपमा सुनाउँछौँ, त्यसपछि तपाईँको रोजाइको गीत सङ्गीतहरू पनि सुनाउन हामी उपस्थित हुनेछौँ। हामीलाई सन्देह गर्नुहोस् रेडियो धोर बाराही 103.8 मेगाहर्जमा।
2: त्यस्तै गरी चङ्गिला पाठलेगरा धारी गाउँको भीर यी सबै सबैमा लोक लागेर गुन्जिन्थे। खै आज भोलि कस्तो छ थाहा भएन, तर मलाई एउटै कुरा थाहा छ, मसँग रोटी घरमा गाउने मनमाया दिलमाया धनमाया यी सबै सबैको याद आउँछन्। आज म जाँदैछु, अचानक भेटिएछ भने उहाँसँग म दोहोरी गीत गाउनेछु, ठाडो भएको गाउनेछु। सुनलाउने आमालाई सम्झिँदै डल्लीमाया विकालाई सम्झिँदै ठाडो भएको गाउनेछु, गाइरहनेछु। उज्यालो नहुन्जेल, उज्यालो नहुन्जेल।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
7: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
12: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
7: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
12: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
7: फोन नम्बर 0654143121,
12: मोबाइल 9805678634 र 9701107090।
13: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
14: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
13: दीक्षा ब्युटी पार्लर रे?
14: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
13: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
14: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
13: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
14: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
13: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
14: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
13: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
14: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
15: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
16: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061।
17: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
18: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
16: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभि गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 98171556606।
19: X103.8 अन्तर्मनको आवाज।
20: एकैछिनको छोटो व्यावसायिक विश्रामपछि फेरि पनि तपाईँ सबैजनालाई स्वागत छ। सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz, अनि यो हो कार्यक्रम लोकभाका। कार्यक्रम लोकभाका तपाईँले प्रत्येक दिन बिहान 8 बजेबाट 9 बजेसम्म श्रवण गर्न सक्नुहुनेछ। हामीलाई इन्टरनेट अनलाइनबाट पनि विभिन्न माध्यम
19: 103.8 अन्तर्मनको आवाज।

0: छन् फोन गर्न सक्नुहुनेछ। लाइनमा अघिदेखि कोही साथी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। नमस्कार।
1: हेलो।
0: हजुर नमस्कार। हजुर
1: गुड मर्निङ
0: गुड मर्निङ अमृतजी, के छ खबर? अमृतजी मैले तपाईँलाई सम्झिसकेको थिएँ अघि पनि,
1: कार्यक्रम सुन्दै अचार बनाउँदैछु हजुर।
0: ल एकदम राम्रो होस् व्यवस्था, हामी एकदम ठिक छौँ। तपाईँलाई कस्तो छ?
1: अब हाम्रो तपाईँहरू त अब फेसबुकमा यसो अनलाइनतिर कहिले काहीँ भेट हुन्छ होला। हाम्रो डाक्टरमा सर मन त शिष्ट होला होइन,
0: हो नि
1: एकदम निस्केको छ भनौँ न। कहिले काहीँ तपाईँहरू त होइन फेसबुक लानुहुन्छ कि होइन,
0: हुन्छ म भनिदिन्छु
1: होइन, एकदम निस्केको छ भनिदिनु होला होइन।
0: ल हुन्छ म खबर पुर्याइदिन्छु है अमृतजी।
1: हुन्छ। हङकङको सारीले नेपालको धुलो उडायो भने बनाउनु है।
0: हङकङको सारीले नेपालको धुलो उडायो भन्ने
1: हजुर,
0: ल कस कस्तो सुनाउने ल भन्नुहोस्।
1: हजुरको लागि झोरबाट होली निको लागि
0: हुन्छ। नमस्कार हुनुहुन्थ्यो, हामीलाई एकदम हतार गरेर आउनुहुन्छ, विशेष गरी उहाँ काम पनि त्यस्तै छ, काम पनि गरिरहनुहुन्छ। तिलक ओली र आरती खड्काको आवाजमा हङकङको सारीले नेपालको धुलो उडायो भन्ने गीत बजाइदिनुहोस् है भनेर जानुभएको छ। तिलक ओलीको लय तथा शब्द सृजनामा सट्ट रूपमा सुनौ अमृत तुलाचन गुरु जयमा रहेको भाका। यति बेलाको क्रममा तपाईँ सबैजनाको लागि राख्दैछु, स्वीकार्नुहोस्।

0: छमछम बाउजूको तालैमा मर्काउँछु कम्मर अहिलेको सालैमा समुद्र भाका तपाईँ सबैजनाको लागि तिलक ओली अनि आरती खड्काको आवाज. कोही साथी लाइनमा हुनुहुन्छ? नमस्कार. एकदम धेरै धेरै तपाईँको आशीर्वाद मलाई लागोस्, हाम्रो रेडियोलाई पनि आशीर्वाद दिनुहोस् है दलमाया दिदीले.
1: हजुर, कार्यक्रम सुन्दैछु मैले. मलाई चाहिँ आज मेरो माइत जाने पालो भन्ने गीत राखिदिनुहोस्
0: ल. कस कसलाई सुनाउन चाहनुहुन्छ भन्नुहोस्.
1: फर्स्टमा हजुरको लागि, अनि अमृत दाई, नरेन दाई, तक दाई सम्पूर्णको लागि भन्दैछु. चिन्छु. नमस्ते, शुभ दिन.
0: हुन्छ, नमस्कार. हुनुहुन्थ्यो दलमाई पुनले हामीलाई फोन गर्नुभएको हो पुलचोकबाट. छोटो रूपमा आउनुभयो, आफ्नो रोजाइको गीत रोजेर गइसक्नु भएको छ. यही गीत सुनौ है त. आज मेरो माइत जाने पालो तपाईँ सबैजनाको लागि राख्दैछु. शर्मिला गुरुङको आवाज यो गीतमा समावेश गरिएको छ. स्वीकार्नुहोला.

0: आज मारो माइत जाने पालो खोला नाला बढेर आयो किन होला यस्तै शब्दहरू समेटिएका भाका तपाईँ सबैजनाको लागि राख्यौं। पुराना गीत संगीतहरूले हाम्रो संस्कृतिलाई जीवन्त बनाइदिएका छन्। तीजका गीत संगीतहरू यस्तै लय यस्तै भाका यस्तै शब्दहरू यस्तै भावनाहरू व्यक्त गरिएका गीत संगीतहरू हुन्थे भन्ने पनि लाग्छ। आजको श्रृंखलामा अर्को साथी टेलिफोन लाइनमा हुनुहुन्छ। नमस्कार दर्शन हजुर, अलिकति पर जानु पर्यो रेडियो भन्दा है, रेडियो भन्दा अलि पर जानु पर्यो। ल जित बहादुरजी बोल्नु भएको है? ल सन्चै हुनुहुन्छ क्यारे? कस्तो भयो तपाईँ, अलि बिरामी बिरामी हुनुहुन्थ्यो? अलि बिसेक हुनु भएको छ, अलि ज्यानलाई आराम चाहिएको, अब अलि आराम पनि गर्नु पर्यो है। त्यही त, अनि आज धेरै कुराकानी नगरिकन गीत मात्रै रोजिहाल्नु पर्यो है, धेरैजना साथीहरूलाई आज पालो दिनुपर्छ कि जस्तो लागेको छ। म त हजुर कति रोज्नुहुन्छ, कति मनपर्छ है तपाईँलाई यो गीत? ल तपाईँको जीवनमा भएको घटनासँग मेल खाएर पनि हुन सक्छ। ल हुन्छ, यो गीत कस कसलाई सुनाउने भन्नुहोस्?
1: सर्वप्रथम हजुरलाई हेर्न पर्यो,
0: धन्यवाद।
1: अनि मेरो कालीलाई हरि आउने पछि आउने सम्पूर्णलाई भन्दै दिँदा हुन्छ। नमस्कार।
0: हुन्छ नमस्कार। हुनुहुन्थ्यो जित बहादुर थापा, हामीलाई फोन गर्नुभएको लामी छुवाराबाट हो। यतिन्जेलसम्म हामीलाई सुनिरहनु भएको छ भने तपाईँले पनि फोन गर्दै गर्नु होला, यो अनुरोध गर्दै म त हजुर गामले बोलको भाका राख्दैछु। शंकर पन्त अनि सुनिता बडा छेत्रीको समुदर आवाज शंकर पन्तको लय तथा शब्द सृजना, विशेष गरी शंकर पन्त हाम्रै शुक्ला गण्डकीको कलाकार पनि हुनुहुन्छ, यहाँको स्थानीय बासिन्दा पनि हुनुहुन्छ। उहाँले निकै मिठा गीत संगीतहरू सृजना गर्नु भएको छ। यति बेलाको क्रममा ती सृजना मध्येको एक जुन गीत अत्यन्त जीवन्त बनिरहेको छ, मत्त हजुर गाउँले स्वीकार्नुहोला।

कहिले सुख पाउने होला यो गोठालो कामले, कहिले भन्छन् घाँसीमालाई, कहिले भन्छन् नामले। सुमधुर भाका तपाईँ सबैजनाको लागि शङ्कर पन्त अनि सुनिता बुढा क्षेत्रीको आवाज सुन्दै हुनुहुन्छ। जित बहादुरजीको रोजाइमा रहेको भाका थियो। अब कार्यक्रमको उत्तरार्धमा आउन लागिसकेका छौँ। साथीहरूको पनि अब चाहिँ उपस्थिति करिब करिब कम हुन लागेछ। एजेन्जेलसम्म सुन्नुभयो तपाईँहरूलाई म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको श्रृङ्खलामा अनुष्काजीले ढोलफिर्दीबाट, नरेन्द्र रिमालले स्याङ्जाबाट, अमृतजीले कास्की लुम्ले काँडीबाट फोन गर्नुभएको थियो अनि हामीलाई जित बहादुरजीले शुक्ला गण्डकी लामिछवालाबाट फोन गर्नुभयो। सबैजनालाई म हृदयदेखि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको श्रृङ्खलामा त जाँदा जाँदै तपाईँ सबैजनाको लागि अत्यन्तै चल्यो, तर पछिल्लो क्रममा गीत सङ्गीतहरू आइरहेका छन्। नयाँ गीत सङ्गीतप्रति दर्शक र श्रोताको चासो हुनु स्वाभाविक पनि हो। त्यसकारण केही गीतहरू जुन अत्यन्तै चलेर पनि अलि पछिल्लो क्रममा फेरि तपाईँहरूको रोजामा नपरेको हो कि जस्तो लागेको गीत झलीको तिम्रो याद अलिको हिमाल भन्दानी भन्ने गीत रहेको छ। समीक्षा अधिकारी विशेष गरी यो गीत अर्जुन सापकोटाको आवाज, अर्जुन सापकोटाको लय तथा शब्द सृजनामा अनि समीक्षा अधिकारी र मेलिना राईको पनि आवाज रहेको छ। यही गीत तपाईँ सबैजनाको लागि छोड्दै भोलिको श्रृङ्खलामा तपाईँको राम्रो भेट हुन्छ। तबसम्मको लागि अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभदिन।

0: एभरी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
1: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
0: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
1: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
2: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
2: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950 के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
1: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
1: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
4: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
7: हार्ट जोर्नी नसा तथा बाध रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
8: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: साथै यही भाद्र 17 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा आउनुहुने सहर्ष जानकारी गराइन्छ यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9856031053
10: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
11: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
10: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510888461 र सिजन गुरुङ 9704540900
12: 103.8 अन्तर्मनको आवाज
13: स्टेशन 1 स्टुडियो साइड
14: अहिले बिहानको 9 बज्यो
11: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935001

0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा संचुब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या 1100 नाग्यो। डीएनए परीक्षणको लागि आफन्तहरूको नमूना संकलन शुरू। 3 महिनासम्म समय लाग्ने।
0: 7 दिनपछि आज प्रतिनिधि सभाको बैठक बस्दै भोटेकोशी बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने।
1: कांग्रेस संस्थापन इतर समूहको बैठक आज। 15 महाधिवेशनको छुट्टै तालिका ल्याउने। सदस्यता अध्यावधि गर्ने समय फेरि थप।
0: सिरिक क्षेत्रमा अमेरिकाको आक्रमणपछि इरानको शक्तिशाली जवाफी कार्यवाही। बहराइन सहितका क्षेत्रमा सुरक्षा सतर्कता बढ़ाइयो।
1: र अस्ट्रेलियामा जारी एक दिवसीय खेलमा तास्मेनिया विरूद्ध नेपाल एक ब्याटिङमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण मृत्यु हुनेको संख्या 1100 नागेको छ। आज बिहानसम्मको तथ्याङ्क अनुसार 1127 शव फेला परेका छन्। रसुवामा 45, नुवाकोटमा 155, धादिङमा 59, चितुवनमा 348, गोर्खामा 66, तनहुँमा 38, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 190 र भारतमा 9 गरी 1127 जनाको शव फेला परेको नेपाल प्रहरीको तथ्याङ्क छ। तीमध्ये 1113 शव जाँच मुचुलका सम्पन्न भएको छ भने 95 शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जनाएको छ। टनेलमा फँसेका र अन्य व्यक्तिहरूको उद्धार कार्य आज पनि जारी राखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार सरकार आजदेखि उद्धारसँगै राहत र पुनर्स्थापनाको प्रयासमा समेत जुटेको छ।
1: यसैबीच शवको पहिचानको लागि चितवनमा डीएनए परीक्षणको लागि आफन्तको नमूना संकलन पनि शुरू गरिएको छ। जिल्ला प्रहरी कार्यालयले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा इकाई, भरत सेवा इकाई र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका 10 स्थित चितवन उद्योग संघको परिसरमा हिजोदेखि डीएनए नमूना संकलनको काम भइरहेको छ। बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म नमूना दिन सकिनेछ। सबसँग पहिलो तहको नाता पर्ने आफन्त अर्थात बुवा आमा, छोरा वा छोरी मध्ये कुनै एकजनाको रगतको नमूना डीएनए परीक्षणको लागि संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी चन्द्रभूषण यादवले जानकारी दिनुभयो। उहाँका अनुसार डीएनए नमूना दिन आउने व्यक्तिलाई आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात र 2 प्रति पासपोर्ट आकारका फोटो साथमा ल्याउनु पर्नेछ। नेपालको प्रयोगशालाको क्षमताका साथै वैदेशिक सहयोग समेत परिचालन गरेर कम्तीमा 12 हप्ता अर्थात 3 महिनाभित्र सबै नमूनाको परीक्षण र डीएनए म्याचिङ सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो। प्रहरीका अनुसार चितवन बाहिर रहेका आफन्तले पनि आफू बसेको जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए नमूना दिन सक्ने व्यवस्था गरिएको छ। विदेशमा रहेका आफन्तको लागि पनि डीएनए नमूना उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। चितवन पोखरा नवलपरासीमा भेटिएका शवहरूको जंगलमा अस्थायी व्यवस्थापन गरिएको छ। नुवाकोट र रसुवामा भेटिएका शवको काठमाडौँमा पोस्टमार्टम र डीएनए नमूना संकलन गरी व्यवस्थापन गरिएको छ। हालसम्म चितवनमा भेटिएका मध्ये 335 शवको व्यवस्थापन गरिएको छ। 12 शनाखत भएको छ।
0: चीनबाट सहयोग स्वरूप उपलब्ध गराइएको आपतकालीन राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुगेको छ। चिनिया जनमुक्ति सेना पीएलएको वायुसेनाको विमान मार्फत हिजो साँझ उक्त सामग्री काठमाडौँ आइपुगेको नेपाल स्थित चिनिया दूतावासले जानकारी दिएको छ। चिनिया सहयोगी विशेषज्ञका रूपमा 5 डीएनए पहिचान विशेषज्ञ पनि सोही उडान मार्फत नेपाल आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र नेपालका लागि चिनिया राजदूत चाङ माओमिङ राहत सामग्री हस्तान्तरण समारोहमा सहभागी हुनुभएको थियो। राहत सामग्रीमा तत्काल आवश्यक ड्रोन, डीएनए परीक्षणका आवश्यक उपकरण र पानी शुद्धिकरण गर्ने सामग्री तथा अन्य उपकरण सामेल छन्।
1: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो एक बजे सिंहदरबारमा बस्ने बैठकमा सभामुख टोल प्रसाद अरियालले भोटेकोशी बाढ़ी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा सभामुख अरियालले भोटेकोशी बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुहुनेछ। यही भदौ 10 गते बुधबार भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीले रसुवाको टिमुरे छेप्रोभ्यांसी मित्रावती नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्रका धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनका साथै ठूलो संख्यामा मृत्यु भएको छ। यसै गरी आजै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको पनि बैठक बसिरहेको छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा रसुवा बाढ़ी पहिरोका कारण पर्यटन क्षेत्रमा परेका प्रभावको बारेमा छलफल गर्ने कार्यक्रम छ।
0: नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाको संयोजकत्वमा रहेको 15 केन्द्रीय महाधिवेशन तयारी समितिको बैठक बस्न लागेको हो। बैठक दिउँसो 1 बजे चुन्देवी स्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा बस्नेछ। बैठकका लागि 15 महाधिवेशन तयारी समसामयिक विषय र विविध गरी 3 एजेण्डा तय गरिएको नेता मीन विश्वकर्माले बताउनुभयो। बैठकका लागि 14 महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी सदस्य र आमन्त्रित सदस्यहरूलाई आमन्त्रण गरिएको छ। आजको बैठकले 15 महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरिरहेका बेला शेखर कोइराला भने आफू पक्षीय नेताहरूसँग छुट्टै संवादमा हुनुहुन्छ। पार्टी आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढ़ाएपछि रोक्न माग गर्दै इतर पक्ष अदालत गएको थियो। अदालतले महाधिवेशन प्रक्रिया रोक्न आदेश नदिएपछि छुट्टै कार्यतालिका ल्याउन लागि हो। यसैबीच संस्थापन पक्षले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय फेरि थप गरेको छ। सबैलाई समेटेर महाधिवेशन सम्पन्न गर्ने भन्दै 5 दिन समय थप गरेको हो। अब भदौ 19 गतेसम्म सदस्यता अध्यावधि गर्न पाइनेछ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। महाकाली नदीमा पानीको बहावले खतराको तह पार गरेको छ। प्रहरीका अनुसार शारदा ब्यारेजमा पानीको बहावले खतराको तह नागेपछि हिजैदेखि चारपाङले सवारी साधन आवागमनमा रोक लगाइएको छ। हिज 2,97,000 क्युसेक पुगेको पानीको सतह क्रमशः घट्दो क्रममा छ, तर आज पनि खतराको तहभन्दा तल आइ नसकेकोले सवारी साधनको आवागमनमा रोक लगाइएको हो। अहिले पानीको सतह 2,55,000 आसपासमा रहेको छ। महाकालीमा पानीको सतहले 1,00,000 क्युसेक पार गरेपछि कञ्चनपुरलाई भारतको वनवाससँग जोड्ने शारदा ब्यारेजमा चारपाङले सवारी साधन रोक लगाउने गरिएको छ। बहाव घट्दो क्रममा रहेकोले पहाड़ी क्षेत्रमा वर्षा नभएमा दिउँसोसम्म ब्यारेज पूर्ण रूपमा खुल्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीचको तनाव फेरि उत्कर्षमा पुगेको छ। अमेरिकी सेनाले इराकको सिरिक क्षेत्रमा गरेको हवाई आक्रमणमा 1 बालक सहित 4 जनाको मृत्यु भएको छ। जवाबमा इरानले जोर्डन, इराक, कुवेत र बहराइन स्थित अमेरिकी सैन्य आधार शिविरमा शक्तिशाली ब्यालेस्टिक क्षेपास्त्र प्रहार गर्दै भीषण जवाफी कार्यवाही शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्ट कमका अनुसार इरानी रिभोल्युसनरी गार्डस ले हर्मुज जलडमरू मध्यमा व्यापारिक जहाजहरूमाथि आक्रमणको प्रयास गरेपछि त्यसको प्रतिक्रिया स्वरूप अमेरिकी सेनाले इरानभित्रका विभिन्न लक्ष्यहरूमा आक्रमण गरेको हो। तर इरानी रेड क्रिसेन्टले भने अमेरिकी मिसाइल सिरिक स्थित एउटा घरमा भइरहेको विवाह समारोहमा खसेपछि 1 बालक सहित 4 जनाको ज्यान गएको थियो। 50 भन्दा बढ़ी घाइते भएका थिए। विवाह समारोहमा भएको यो मानवीय क्षतिको बदला लिन इरानले आज बिहानैदेखि जोर्डनको अक्काबा स्थित अमेरिकी मरिन बेसलाई लक्षित गरी दर्जनौ ब्यालेस्टिक क्षेपास्त्र प्रहार गरेको छ। जोर्डनी सशस्त्र बलले इरानले प्रहार गरेको 13 मध्ये 10 क्षेपास्त्र आकाशमै नष्ट गरेको र बाँकी 3 दुर्गम क्षेत्रमा खसालेको दावी गरेको छ। यसैबीच इरान र यसैबीच कुवेत र बहराइनमा पनि इरानी क्षेप्यास्त्र आक्रमणका कारण ठूला विस्फोटका आवाजहरू सुनिएको र त्यहाँका वायु रक्षा प्रणालीले जवाफी प्रतिरक्षा गरेको खबर प्राप्त भएका छन्। बढ़दो खतरालाई मध्यनजर गर्दै बहराइनको गृह मन्त्रालयले दोस्रो पटक सुरक्षा सतर्कता जारी गरेको छ। यो हमलापछि केही दिन यता स्थिर रहेको कच्चा तेलको मूल्य पनि बढ़ेको छ। ब्रेन्ट क्रूज प्रति ब्यारल 87 सेन्ट बढ़ेर 95.52 डलर पुगेको छ।
1: अब खेल समाचार। अस्ट्रेलियामा रहेको नेपाल ए पुरूष क्रिकेट टोलीले अहिले तस्मेनियासँग एक दिवसीय खेल खेलिरहेको छ। नेपाली ए टोलीले पहिले ब्याटिङको निम्तो पाएपछि अहिले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा नेपालले 6 विकेटको क्षतिमा 39 ओभरको खेल खेल्दा 180 रन बनाएको छ। नेपाली टोलीले टप एण्ड टी ट्वेन्टी सिरिजमा प्रतिस्पर्धा गरिसकेपछि एक दिवसीय खेल खेलिरहेको हो। टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपालले 6 मध्ये 4मा हार तथा 2 खेलमा जित निकालेको थियो। अस्ट्रेलियामा रहँदा नेपालले शुक्रबार साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड ए विरूद्ध पनि एक दिवसीय खेल खेल्ने तालिका रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
0: अब मौसम। देशका विभिन्न भागमा भइरहेको वर्षासँगै ठूला नदीहरूमा पानीको बाप बढ़ेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान 6 बजेको मापनमा सुनकोशी, बुढ़ी गण्डकी र महाकाली नदीले सतर्कता तह पार गरेका छन्। सुनकोशी नदीको खुरकोट सिन्धुलीमा जलस्तर 7.62 मिटर पुगेको छ। गोर्खाको बुढ़ी गण्डकी नदी आरूघाट गोर्खा केन्द्रमा जलस्तर 3.6 मिटर पुगेको छ, जबकि त्यहाँको सतर्कता तह 3.5 मिटर हो। यद्यपि पानीको स्तर बढ़दो क्रममा देखिएको छ। त्यसैगरी महाकाली नदी परिगाउँ डडेलधुरामा पनि जलस्तर 6.37 मिटर पुगेर सतर्कता तह पार गरेको छ। त्यहाँ पानीको बाब अहिले स्थिर छ। नदीहरूमा पानीको सतह बढ़ेर चेतावनीको तहमा पुगेकाले बाढ़ी पूर्वानुमान महाशाखाले ती नदीका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। आज ताप्लेजुङ, सङ्खुवा, सभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे प्लान्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितुवन, गोर्खा, तनहु, लमजुङ, मनाङ, कास्की, स्याङ्जा पर्वत, नाग्दी, बागलुङ, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर आसपासका जिल्ला भई बहने ससाना नदीको बाब उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ी आउने जोखिम छ। साथै रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली र ससाना नदीहरूको बाब उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। आज देशभरको मौसम साधारणतया बदली भई देशको हिमाली भूभागका केही तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षा, हिमपातको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1100 नाग्यो। डीएनए परीक्षणको लागि आफन्तहरूको नमूना संकलन शुरू, 3 महिना समय लाग्ने।
0: 7 दिनपछि आज प्रतिनिधि सभाको बैठक बस्दै भोटेकोशी बाढ़ीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने।
1: कांग्रेस संस्थापन इतर समूहको बैठक आज। 15 महाधिवेशनको छुट्टै तालिका ल्याउने, सदस्यता अध्यावधिक गर्ने समय फेरि थप।
0: सिरिक क्षेत्रमा अमेरिकाको आक्रमणपछि इरानको शक्तिशाली जवाफी कार्यवाही, बहराइन सहितका देशमा सुरक्षा सतर्कता बढ़ाइयो।
1: र अस्ट्रेलियामा जारी एक दिवसीय खेलमा तास्मिनिया विरूद्ध नेपाल ए ब्याटिङमा।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
5: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस् हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौड़ा हेल्प फोर्स चोक प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
6: हेलो बा,
7: कति बन्यो घर? अनि ढलान भयो त?
8: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
7: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
8: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
9: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
6: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
9: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811950630 र 9746780681।
10: आज पनि भाट अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
11: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
10: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
11: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुले लौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यही जाने हो।
12: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
13: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507। कविता श्रेष्ठ, सम्पर्क 065414055 र 9846618817।
14: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
15: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
14: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
12: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
16: यस्तै यसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
17: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
16: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
18: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
19: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
18: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807169142।
20: सुन्न न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
21: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
20: कहाँ?
21: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
21: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
20: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्त्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903969, मोबाइल 9840826926।
22: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
23: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
22: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
23: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
22: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856420, 9801454674 र 9846203420। कमला घाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरुरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र 8 जना सदस्य सहित 11 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपरान्न 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
14: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
15: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
14: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
15: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
12: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
24: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हार्जोनी तथा नशा रोग विशेषज्ञ,
25: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर
0: डाक्टर सुभाष विजय महत, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौंदर्य विशेषज्ञ डाक्टर जे महर्जन,
24: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म, डाक्टर अमन कुमार झा,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
24: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर, साथै 24 घण्टा डाक्टर रुगेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
2: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 06-65-4-14-377, मोबाइल 98-560-44-343।
24: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान हाम्रो अभियान,
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083,
24: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार,
1: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
24: द्वितीय पुरस्कार रु 15,000,
1: तृतीय पुरस्कार रु 10,000,
24: सान्त्वना पुरस्कार रु 5,000,
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
24: द्वितीय पुरस्कार 5,000
1: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7,
24: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय,
1: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 98-560-31-937,
24: सुरेन्द्र श्रेष्ठ 98-560-36-136,
1: रविन्द्र राज पौडेल 98-560-62-888।
3: ए सबिना, यस्तो हतारमा कता हो?
15: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
3: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98-460-78-528 र 98-028-16-142।
25: १०३.८ अन्तर्मनको आवाज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
3: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
6: होइन हो श्रीमानज्यू।

0: के भयो गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भूज बहादुर सुनार,
6: मोबाइल 9800585537 र 9800615899।
7: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त, तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ, कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको, त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ,
8: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ।
7: खाक्कैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि, खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
5: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9, ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
8: र रामचन्द्र महत 9841616878।
4: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
4: ओके ल जम।
9: हजुर, सिक्किल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
4: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9417000787।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
9: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
10: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
9: हो र, कहाँ छ र त्यस्तो?
10: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
11: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
11: प्रोप्राइटर नवीन श्रेष्ठ। सम्पर्क 9556062028 र 9901479716।
7: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
11: पसल सरेको सूचना, शुक्ला गण्डकी 4, दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार। 9825519122, 9805028 र 9460769246।
12: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
13: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
11: धोरबाराही हाइलाइट्सको साथमा
7: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
14: नमस्कार, रेडियो ध्वरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhurbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्वरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज प्राह्न 1 बजे बस्ने भएको छ। सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढ़ी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा सभामुख अर्यालले भोटेकोशी बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ भने आज नै अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समिति र विधान व्यवस्थापन समितिको बैठक समेत बस्ने भएको छ। अहिले बिहान 9:30 बजेबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बसिरहेको र उक्त बैठकमा रसुवा बाढ़ी पहिरोका कारणले पर्यटन क्षेत्रमा परेको प्रभावका बारेमा छलफल भइरहेको जनाइएको छ। यस्तै आज अपरान्न 12:15 बजे बस्ने विधान व्यवस्थापन समितिको बैठकमा नेपालको विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ। एक हप्ता अगाडि गएको बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखिएको छ। यस्तै धादिङ, गोर्खा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ। प्राधिकरणको पछिल्लो जानकारी अनुसार बाढ़ीका कारणले अहिलेसम्म 1050 जनाको मृत्यु पुष्टि भएको छ। 3916 जना सम्पर्कविहीन रहेका छन्। अहिलेसम्म 11993 जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ। हेलिकप्टरबाट 4000 भन्दा धेरैको उद्धार भएको छ। खोज तथा उद्धारमा 21000 भन्दा धेरै सुरक्षाकर्मी खटिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएको छन्। यस्तै प्राधिकरणका अनुसार विभिन्न स्वास्थ्य संस्थामा 292 जना घाइतेको उपचार भएकोमा 182 जना डिस्चार्ज भइसकेका छन्। बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 19 विद्यालयमा पढ्ने 6901 विद्यार्थी प्रभावित बनेका छन्। बाढ़ीबाट 8 विद्यालय पूर्ण र 8 आंशिक रूपमा क्षतिग्रस्त बनेका छन् भने 3 मात्र सुरक्षित रहेको प्राधिकरणको तथ्याङ्क रहेको छ। रसुवाको श्याम्प्रोवेशी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क रसुवागढ़ी र मैलुङ सामुदायिक स्वास्थ्य इकाइ पूर्ण रूपमा ध्वस्त बनेको प्राधिकरणले जनाएको छ। यस्तै गल्छीको बैरेनी अस्पताल र चौरौदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पनि आंशिक क्षति पुगेको छ। भोटेकोशी बाढ़ीले 41 पक्की पुल पूर्ण रूपमा बगाएको छ भने थप 4 पुलमा क्षति पुर्याएको प्रतिवेदनमा उल्लेख छ। नुवाकोटमा मात्रै 1267 घर पूर्ण र 1253 घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। भोटेकोशी त्रिशुली करिडोरको बाढ़ी प्रभावित क्षेत्रमा 1689 भवन जोखिममा रहेको प्रारम्भिक अनुमान रहेको छ। यसैबीच रसुवाको अति प्रभावित गोसाईकुण्ड र आमा छङदिङबो गाउँपालिकाका 3702 घरधुरीमा 14461 नागरिक प्रभावित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्। रसुवाको भोटेकोशीमा बाढ़ी आएको 1 हप्ता भइसकेको अवस्थामा विस्थापित तथा प्रभावित मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भन्दै विज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका हुन्। स्वास्थ्यविद डाक्टर सागर राजभण्डारीका अनुसार बाढ़ीका कारणले पानीका मुहान दूषित हुँदा पानी जन्य रोग फैलने जोखिम रहेको छ। बाढ़ी पछाडि हैजा, झाडापखला, टाइफाइड कमलपित्त जस्ता रोगहरू देखिन सक्छ। प्रभावित क्षेत्रका कसैलाई पखाला लाग्ने, बान्ता हुने लगायतको समस्या देखि तत्काल उपचारको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो। समयमा नै उपचार नपाए हैजा जस्ता रोगको प्रकोप फैलन सक्ने उहाँको भनाइ छ। लामो समयसम्म पानी जमिरहँदा लामखुट्टे तथा अन्य किराका लागि अनुकूल वातावरण बन्ने भएकाले कीटजन्य रोगको जोखिम पनि बढ्न सक्छ। बाढ़ीका कारण धेरै मानिस घरबार विहीन भएर एउटै ठाउँमा बस्नुपर्ने अवस्था हुँदा भाइरल ज्वरो र रुघाखोकी लगायतको संक्रामक रोग समेत फैलन सक्ने विज्ञहरूले बताएका छन्। कृष्णवीर पहिरोका कारणले प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन तत्काल अस्थायी संरचना निर्माण गरिने भएको छ। यस्तै दीर्घकालीन समाधानका लागि सुरुङ तथा बाइपास सड़कको विकल्पको बारेमा अध्ययन हुने भएको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्ग सञ्चालन र दीर्घकालीन र तत्कालीन समाधानका लागि विविध उपायका विषयमा छलफल भएको जानकारी दिनुभयो। मन्त्रालयमा हिजो बसेको बैठकले काठमाण्डु संघको आपूर्ति श्रृंखला पुनर्स्थापनाका लागि हिल साइडमा रहेको ग्याबिन ब्रेस्ट वाल माथिबाट गाड़ी सञ्चालन गर्न मिल्ने गरेर आवश्यक संरचना निर्माण अगाडि बढ़ाउने निर्णय भएको उहाँले बताउनु भएको छ। भोटेकुसी नदीमा आएको बाढ़ीबाट प्रभावित जिल्लाका वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई स्वदेश फर्काउन दूतावासले सहजीकरण थालेको छ। दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स यूएईमा रहेका नेपाली दूतावासले छुट्टा छुट्टै सूचना निकालेर प्रभावित नेपाली कामदारलाई विवरण उपलब्ध गराउन आग्रह गरेको हो। परिवारको सहयोगका लागि नेपाल फर्कनुपर्ने अवस्थामा रहेका यूएईमा कार्यरत नेपाली श्रमिकलाई नेपाली दूतावासले आफ्नो विवरण दर्ता गराउन आग्रह गरेको छ। रोजगारदाता कम्पनीबाट विदा वा स्वीकृति लिन कठिनाई भइरहेको जानकारी आएपछि दूतावासले समन्वय तथा सहजीकरणको लागि विवरण संकलन थालेको छ। नेपाल फर्कन रोजगारदाताबाट अनुमति पाउन समस्या भएका श्रमिकले अबुधाबीको नेपाली दूतावास र दुबईको नेपाली महावाणिज्य दूतावासमा आफ्नो अवस्था औपचारिक रूपमा जानकारी गराउन सक्नेछन्। त्यसका लागि कन्सुलर सेवा विभागको अनलाइन प्रणाली मार्फत समस्या वा गुनासो दर्ता गर्न सकिने व्यवस्था गरिएको दूतावासले जनाएको छ। दूतावासले वास्तविक पारिवारिक अवस्था र नेपाल फर्कन पर्ने कारण स्पष्ट रूपमा उल्लेख गरेर मात्रै विवरण पठाउन आग्रह गरेको छ। भारतले भोटेकोशी बाढ़ीबाट पीड़ित भएकाको उद्धार र राहतका लागि पाँचौं खेप सहयोग पठाएको छ। भारतका विदेश मन्त्री एस जयशंकरका अनुसार विशेष उपकरण र 5.5 टन अत्यावश्यक औषधि सहित 11 सदस्यीय टोली नेपाल आएका हुन्। 22 मिनट अगाडि सामाजिक सञ्जालमा पोस्ट गर्दै उहाँले उद्धार टोली बोकेर विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिनुभएको छ। भोटेकुसी बाढ़ीबाट पीड़ित बनेकाहरूलाई राहत सामग्री लिएर कोरियन एयरफोर्सको जहाज पनि काठमाण्डु आइपुगेको छ। उक्त जहाज आज बुधबार बिहान काठमाण्डु स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। बाढ़ीबाट ठूलो मात्रामा जनधनको क्षति भएपछि नेपाललाई सहयोग गर्ने क्रममा दक्षिण कोरियाले राहत सामग्रीसँगै थप उद्धारको टोली समेत पठाएको हो। कोरियाली उद्धार टोली यसअगाडि नै नेपाल आएर बाढ़ी प्रभावित क्षेत्रमा रहेको सुरुङमा खोज तथा उद्धारमा जुटिरहेको स्याङ्जाको चापाकोट नगरपालिका एकका वडा अध्यक्ष भूपराज वस्तीमाथि मोबिल छ्यापिएको छ। हिजो वडा कार्यालय अगाडि अपरिचित व्यक्तिले वस्तीमाथि मोबिल छ्यापेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरीका अनुसार आर्थिक वर्ष 2083-84 बजेट तथा योजना छनौटमा बस्ती र टोल भेला समेत नगरेको विषयलाई लिएर घटना भएको प्रारम्भिक जानकारी आएको छ। घटनामा संलग्नको पहिचान तथा खोजी भइरहेको प्रहरीले जनाएको छ। यता नेकपा एमाले स्याङ्जाले भने वडा अध्यक्ष बस्तीमाथि कुटपिट गर्दै पेट्रोल छर्केर आगो लगाउने प्रयास समेत भएको आरोप लगाएको छ। एमाले घटनामा संलग्न भएका भनिएका व्यक्तिहरूलाई पक्राउ गरेर कार्यवाही गर्न माग गरेको छ। रसुवाको भोटेकुसी क्षेत्रमा हालै आएको भीषण बाढ़ी पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि तनहुको खैरनी माध्यमिक विद्यालयका विद्यार्थीले 16,578 रूपियाँ सहयोग जुटाएका छन्। विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले आफ्नो खाजाका लागि घरबाट ल्याएको रकमबाट समेत सहयोग गरेको विद्यालयले जनाएको छ। विद्यार्थीहरूको मानवीय तथा सामाजिक सेवाभावको प्रशंसा गर्दै विद्यालयका प्रधानाध्यापक राजेश्वर घिमिरे, सहायक प्रधानाध्यापक भीमप्रसाद वाग्ली र आधारभूत तह संयोजक दीपक भण्डारीले विपदका बेलामा सहयोग र सहकार्यको भावना विकास हुनु शिक्षाको महत्वपूर्ण पक्ष भनिएको बताउनु भएको छ। विद्यार्थीहरूबाट संकलित 16,578 रूपैयाँ प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। विद्यालयको बाल क्लब तथा जुनियर रेडक्रस सर्कलको सक्रियतामा विद्यार्थीहरूबाट उक्त रकम संकलन गरिएको हो। सहयोग संकलनमा बाल क्लब संयोजक शिक्षक सावित्री गिरी र जुनियर रेडक्रस सर्कल संयोजक शिक्षक गिरिराज अर्यालले समन्वय गर्नुभएको थियो। तनहुको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 4 दुलेगौंडामा रहेको पञ्चमणि देव माध्यमिक विद्यालयका विद्यार्थीहरूले विपद प्रभावित परिवारको राहतका लागि 30,000 भन्दा बढ़ी रकम सहयोग गरेका छन्। विद्यालयमा रहेको रेडक्रस तथा स्काउटको पहलमा विद्यार्थीहरूले स्वैच्छिक रूपमा आफ्नो खाजा खर्चबाट बचत गरेर 30,471 रूपैयाँ संकलन गरेका हुन्। संकलित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक विमल जोजेज्यूले जानकारी दिनुभयो। भोटेकोशीमा आएको बाढ़ीबाट पीड़ितहरूको राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा गल्छिनाका मुस्लिम समुदायले सहयोग पठाएका छन्। तनहुको शुक्ला गण्डकी नगरपालिका 5 गल्छिनाको नेपाल मुस्लिम सेवा समितिले हिजो समुदायमा राहत संकलन अभियान सञ्चालन गरेर जम्मा गरिएको 71,786 रूपैयाँ सहयोग गरेको अध्यक्ष मोहम्मद हुसेन मियाले जानकारी दिनुभयो। उहाँका अनुसार समाजले गत शुक्रबार जुम्माको नमाजका लागि आएकाहरू र घर दैलो अभियान मार्फत रकम संकलन गरिएको थियो। संकलित रकम कोषमा पठाइसकिएको उहाँले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरानबीच फेरि सैन्य द्वन्द चर्किन थालेको छ। गैराती अमेरिकाले पुनः आक्रमण गरेपछि इरानले पनि जवाफी हमला गरेको छ। इराकी सेन्ट्रल कमाण्डका अनुसार अमेरिकी सेनाले मंगलबार इरानमा पुनः आक्रमण शुरू गरेको हो। सेन्ट कमुले भनेको छ इरानको इस्लामिक रिभोल्युसनरी गार्ड फोर्सले हर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूमा आक्रमण प्रयास गरेपछि अमेरिकाले हमला गरेको हो। आक्रमणमा बच्चा सहित 4 जनाको मृत्यु भएको र 50 जना भन्दा बढी घाइते भएको इरानी रेड क्रेसेन्टले जनाएको छ। इरानी रेड क्रेसेन्टले भनेको छ दक्षिणी इरानको सिरिकमा अमेरिकी क्षेपास्त्र आक्रमणबाट निस्किएको छर्रा विवाह समारोहमा भइरहेको घरमा लाग्यो। त्यहाँ घटनामा ती मानिसहरू मारिएको र घाइते भएका हुन्। त्यसको जवाफमा इरानले पनि इराक र जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको स्थानीय संचार माध्यमले जानकारी दिएका छन्। कुवेत र बहराइनमा पनि आक्रमण गरिएको रिपोर्टहरू प्राप्त भएको छ। अब अन्तिममा खेल समाचार। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो एक दिवसीय अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानले नेपाल ए का लागि 3 अभ्यास खेलको तालिका सार्वजनिक गरेको हो। तालिका अनुसार नेपाल ए टोलीले आज तास्मानियाको स्थानीय टोलीसँग पहिलो अभ्यास खेल खेल्न लागेको जनाइएको छ। त्यसपछि पर्सि शुक्रबार साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा हुनेछ र अभ्यास श्रृंखलाको अन्तिम खेल आउँदो आइतबार न्यूजील्याण्ड एमा हुने बताइएको छ। यस अगाडि नेपाल ए टोलीले अस्ट्रेलियामा नै भएको टप एन्टी ट्वेन्टी सिरिज खेलेको थियो। टी ट्वेन्टी श्रृंखलामा नेपालले होवर्ड हुरिकेन्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो। त्यस्तै भिक्टोरिया एकाडेमी र नर्दर्न टेरिटोरी स्ट्राइक बंगलादेश हाई पर्फर्मेन्स टोली र किङ्समेन एकाडेमीसँग पराजित भएको थियो। टी ट्वेन्टीको अनुभव पछाडि अब टोली एक दिवसीय फर्मेटमा अभ्यास खेल खेल्न लागेको हो। यो अभ्यास खेलले नेपाली खेलाड़ीलाई बलियो टोली विरूद्ध आफ्नो क्षमता परीक्षण गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ। हवस् त यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ध्वरबारही हाइलाइट्स आजको लागि सकिएका छन्। 2 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्वरबारही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
15: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
16: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
17: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
16: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
16: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गेला विकास बैंकको पछाडी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811566136।
18: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
18: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
7: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
18: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
7: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
18: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
7: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
18: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
7: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
18: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
7: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
19: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
20: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
19: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई, काछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9855324475 र 9801132475।
16: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
21: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
16: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैलाई कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, बेड, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
4: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
7: हार्ट जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
6: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: साथै यही भाद्र 17 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा आउनुहुने सहर्ष जानकारी गराइन्छ। यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9560131053।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
10: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9560243420, 9801454674 र 9460243420।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
10: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
10: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
14: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
15: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
14: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846883522।
16: हेलो बा,
17: कति बन्यो घर? अनि ढलान भयो त?
18: बाबु, ढलान त भयो, अब घर भित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
17: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
18: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
12: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
14: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
12: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
14: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
19: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
14: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
19: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
14: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
19: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
14: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
19: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
14: तुलसी शाह दुलेगौडा रु 10,505,
19: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
14: वैदिक सनातन कर्मकाण्डी शुक्लागन्धकी 8 रु 15,005,
19: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
14: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
20: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
21: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
22: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
20: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
21: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, ज्यापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
20: सम्पर्क युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9891403005।
23: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
0: 103.8 MHz present every day 10:30 AM to 12 PM.
1: It's time for calling time.
0: Only on Radio Dhurbarahi.

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ छमा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सन्दर्भका आवाज र साथै इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि इन्टरनेट अनलाइन मार्फत विश्वभरिको साथ सुनेर साथ दिन सक्नुहुन्छ। अनि प्रोग्राम कलिङ टाइम लिएर सदाजी आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छु। अबको 12 बजे समयसम्म हामी फरक बार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन आउँदै गर्दा आज बुधबारको एपिसोडमा रहेर चाहिँ हामी ड्रामाको साथमा जोडिन्छौँ। है, ड्रामा गर्ने हो आज त्यस्तो विषयवस्तुको साथमा चाहिँ अब रेडी भएर चाहिँ बस्दै गर्नु होला। यदि ल्याउनु भएन भने विषयवस्तु हामी पनि दिन्छौँ। सो यहाँहरू चाहिँ ड्रामा गर्नको लागि तयारी भएर बस्दै गर्नु शैलीको लागि भन्ने ढिला नगरी एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। अलिकति मार्मिक रहेको छ यो मन मेरो चरकै झर्कन्छ। सुनिल गिरी आवाजमा सजेको यो गीत स्वीकार्नु होला है त।

0: हजुर, तिम्रै फिल्ममा बित्यो जिन्दगी सरकी बोलको यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। सुनिल गिरीको आवाजमा सजेको यो गीत पछि पनि श्रोता साथीलाई मन पर्यो होला। यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहन्छौँ अबको 12 बजेको समयसम्म, र यो 1.5 घण्टाको समय चाहिँ यहाँले प्रोग्राम कलिङ टाइमको साथमा बिताउन सक्नुहुन्छ। फरक बार फरक श्रृंखलाको साथमा तपाईँ माझ हामी आउने गर्दछौ भने आज बुधबारको एपिसोडमा रहेर चाहिँ हामी ड्रामा गर्ने हो, जहाँ चाहिँ हाम्रो प्रोग्रामका स्पोन्सर गरिदिएको छौ मेमा आवसन सुनसादी पसल दुलेगोडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार, अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेर गर्नु परे मापुरना गरगनाहरू पनि साटफेर गरिनुका साथै मर्मत खरिद बिक्री पनि गरिन्छ, गएर यहाँले सेवा सुविधा लिन सक्नुहुन्छ। र प्रोग्रामको प्राइज स्पोन्सर भन्ने गरिदिएको छ यो सिङ्गापुर फेन्सी एण्ड ज्वेलरी सप्रे, प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ, ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेस अनि त्यस्तै गरी परम्परागत जातीय गरगनाहरू चाहिँ योमा पनि गएर यहाँले एकै ठाउँबाट सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। र कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै आज ड्रामा गर्ने हो है, सो कोही साथी भने अघिदेखि हामीसँग लाइनमा हुनुहुन्छ, ढिला नगरी स्वागत गरिहालौ। हेलो, नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत है हाम्रो दलमा दिजुलाई।
1: हजुर, धन्यवाद।
0: अनि के छ त आजको अलिकति नौलो सुनौलो खबर सुनाइदिनुहोस् न त।
1: नौलो नौलो केही नि छैन, जम्मै पुरानै हो होइन, कति बेला आउँछ र कलेज गएर कार्यक्रम चलाउनु पनि भ्याउने,
0: त्यही त हामी त सबै कुरा गर्न भ्याउने हो कि, पढ्न पनि भ्याउने, बोल्न पनि भ्याउने है। ठ्याक्कै अब 10:30 बजे भनेपछि चाहिँ अब बिहानको समय सकेर चाहिँ यतातिर आउन चाहिँ मजाले टाइम पुग्छ के दिजु। ल, अनि हुन्छ नि काम कार्य भन्ने बित्तिकै अब सबैभन्दा धेरै काम कार्य त मेरै छ होला कि। ल ठिकै छ, यो कुराकानी सँगसँगै अनि अरू के छ नयाँ नौलो खबर सुनाउनुहोस् भन्यो भने चाहिँ अब उही पुरानो हो भन्नुहुन्छ है।
1: नयाँ त केही छैन के रे, पुरानै हो के रे, अब दिदी बहिनी ड्रामा गरौँला।
0: ल, हजुर, दिदी बहिनी ड्रामा गर्ने हो नि त मजाले, कुनै विषयवस्तु ल्याउनु भएको छ?
1: हामी गरिब परिवारको छोरी हो पर्यो।
0: हजुर हजुर,
1: अनि के रे उमा सपिङ गर्न जानु भयो के डुलीगौला।
0: हजुर हजुर,
1: अनि बहिनी चाहिँ महँगो महँगो रोप्ने रे, दिदीले चाहिँ बाबाले थोरै पैसा पठाएछ, अब तिजमा जान पर्छ फर्काउनु पर्छ है त्यो पैसा बनेछ।
0: ल त्यसो भए अब सुरु गरिदिउँ है त दिदी। उता पारीको पसलमा हेर्नु न, त्यहाँ कस्तो राम्रो राम्रो कुर्ता पाइन्छ नि।
1: पारीको पसलमा
0: उता त्यो ठ्याक्कै त्यो बनगेरा चौकको पारीपट्टि के माथि, त्यो त्यहाँबाट एकछिन हिँडेपछि त्यो माथिपट्टि पाइन्छ कि, कस्तो त्यो हुन्छ नि त्यो डलले पनि, त्यो डमीले पनि कस्तो राम्रो राम्रो लाउँछ कि। आज त मलाई अब सपिङ गर्ने भनेर यत्रो महिनापछि ल्याउनु भएछ, मलाई त एउटा राम्रो अम्ब्रेला अनारकली सेट किनिदिनु पर्छ है यो तिजमा त लाउने।
1: हामी त त्यहाँ कुमारी ब्याङ लाइनमा चाहिँ सस्तो बजार हो, त्यहाँ जाने हो।
0: यहाँ त सस्तो बजारमा एक सिला मात्रै हो कि, देख्दा राम्रो हुन्छ अनि यो फुल सेट पाउनुहुन्छ यति पैसामा भन्छ, अनि अर्को पालि लाउनलाई पनि पुग्दैन।
1: होइन अब
0: दिइहाल्छ
1: पैसा, होइन बाबाले थोरै पैसा पठाउनु भएको छ,
0: थोरै भए पनि त अनि पठाउनु त पठाउनु भएछ भयो
1: भए पनि। अब म त्यस्तो अम्ब्रेला सम्ब्रेला होइन, लुङ्गी सस्तो सस्तो
0: कोले लाउँछ कि लुङ्गी, झन् यो तिजामा अब घुम्न जाने भनेको होइन, बजार जाने अनि यहीको तिजोको बजार लाग्ने ठाउँमा अनि यही आउने भन्छ, अनि यस्तो ठुलो बजारमा पनि हामी चाहिँ लुङ्गी टी सर्ट लाएर आउने। हा, म त लाउँदिन है लुङ्गी टी सर्ट, मलाई त कुर्ता किन्नु
1: अब घाँटी हेरी हार मिल्न पर्छ, हामीसँग जे छ त्यहीमा रमाउनु पर्छ के, त्यो महँगो महँगो रोजेर हुँदैन।
0: अनि घरबाट हजुरले मैले जे भने त्यही किनिदिन्छु भन्नुभएको होइन त, अहिले हेर्नु यो बजारमा आएर म त झन् यही रोइदिन्छु फेरि अहिले।

0: money for India, manga manga, laga na the month honey, din a month, puna for India.
1: Mongi no kine pani alikati milaera dinuhuncha hola ni ta, sodhna ta, jamna ta, haju ta khali kasto pugdaina bhanne, jhan bachaune bachaune garyo bhanne ta jhan pugdaina ki, aaja nalai kahile laune ho ra? Varsha dinko charma jhan tijama sathihalai dekhauna bhaneko.
0: Manga uncha ki tyada manga uncha.
1: अनि त सस्तो पसलमा नि कन्साको त्यहाँ पनि त महँगै हुन्छ नि भन्ने मात्रै सस्तो हो कि म त लुङ्गी टी सर्ट त लाउँदिन है
0: ओहो नि हामीलाई पैसा थोरै फर्काइ ल्याउनु पर्छ फुपूहरूलाई लिन जाँदरी भएर भन्नुभएको छ बाबाले अनि मैले के गरौँ त
1: यहाँ फुपूहरू पनि आफै धनीहरू हुनुहुन्छ त राम्रो राम्रो लाउनुहुन्छ अनि मिठो मिठो आफै खानुहुन्छ बरु हामीलाई लिएर आइदिनु नि घर आयो भने के भन्नुहुन्छ यस्तो र उस्तो भनेर भन्नुहुन्छ आफ्नै माइतलाई पनि अनि अहिले चाहिँ त फुपूहरूलाई बरु किन दिनु पर्यो र
0: यस्तो राम्रो लगाउनलाई आफै पैसा कमाऊ मेला जाम पैसा कमाऊ भन्दा नमान्ने
1: अनि खाली तपाईँले घाम लागेको दिनमा मात्रै मेला पठाउनुहुन्छ अनि जहिले नसक्ने बेलामा मात्रै मेला जाम भन्नुहुन्छ बरु आज शीतलो दिन परेको थियो बरु आज बजार आएर मेला गएको भए भोलि आएको भए ठ्याक्क यो किन्न पनि पैसा पुग्थ्यो अन्तिममा त हाँसी नकिनिदिने हो त्यही भएर छोडिदिनु भएको कति लोभी दिदी हुनुहुन्छ कि कति लोभी हुनुहुन्छ अन्त झन् अब यो पालीमा चाहिँ राम्रो कपडा लगाऊ कि भनेको हाँसेरै टारिदिनु भयो अन्त किनिदिनु भएन कि
0: अनि
1: अनि जामा लाउने बहिनी त अब ठुलो भइसक्यो अनि बहिनीलाई पनि त राम्रो राम्रो कपडा लाउनु मन लाग्छ नि ल ठिकै छ एकदमै खुसी लाग्यो है कस्तो मजाले एकदमै ड्रामा गर्न पनि मजाले भित्रैबाट आइरहेको थियो अनि यो पात्र चाहिँ धेरै थोरै अब हामी आफै पनि परिरहेको हुन्छौँ कि सो एकदमै मजा लाग्यो है ठिकै छ यो ड्रामा सँगसँगै अहिलेको लागि भने अब साथीहरूलाई सन्देशहरू पनि राखिदिनुहोस् साथीभाइ सम्झनुहोस् अनि हामी छुट्टिनुपर्छ है
0: सम्झिनु पर्छ फर्स्टमा त हजुरकै लागि
1: थ्याङ्क यू सो मच

0: युवराज भाई अनि चन्द्र भाई अनि खगीमाया साथी रोशिका अनि चेतना सम्पूर्णको लागि सम्झिँदै अनि साथीहरूले पनि अब महँगो महँगो चिजमा आँखा नजाओस् है अलि विचार गरेर ऊ गर्नु होला कमा के अरे आँखा नजाउन् सस्तोमा ठिकै ठिकैमा छोरी छोरालाई ठिकैमा लैजानु होला यसो के अरे ऋण बाह्र बचत गर्न सिकुन् भनेर भन्छु है।
1: हजुर धेरै धेरै धन्यवाद यो मिठो सन्देशको लागि। दलमा दिदी हुनुहुन्थ्यो, अब दिदी बहिनी भएर चाहिँ आज सपिङ गर्न जाउँ होइन, अब आफूसँग चाहिँ हामीसँग थोरै पैसा छ, अब त्यो खर्चमा चाहिँ हामीले तिज मनाउनु पर्ने छ है। अनि यस्तै यस्तै विषयवस्तु थियो, अब यो विषयवस्तु मात्र नभएर चाहिँ अब धेरैजनाको अब कहानी पनि हुन सक्छ यसो। अन्त त अब धेरै अब यो विषयवस्तुमा चाहिँ ज्ञान गुणका कुराहरू पनि सन्देशहरू पनि राखेर गइसक्नु भएको छ। आफू जे छ अब त्यसैमा रमाउन चाहिँ सिक्नुपर्छ होइन, सिक्न सक्नुपर्छ। हामी पनि अब आँखाले त अब कति कुरा देखिरहेको हुन्छ, हजारौं कुरा देखिन्छ, अब हजारौं कुरा गर्नु मन लाग्छ होइन, लाखौं कुराहरू देखिन्छ, तर अब सबै इच्छा चाहना हामीले पूरा गर्न त सकिँदैन नि त। जे छ त्यसमा रमाउन चाहिँ सिक्नुपर्छ भनिरहँदा अहिलेको लागि चाहिँ अब तीजसँग सम्बन्धित अब ड्रामा पनि थियो सो अहिलेको लागि नत्र भने जिन्दगी बढ्दा छ। अघिल्लो पालि चाहिँ एकदमै ट्रेन्डिङमा रहेको सङ पनि हो। तपाईँमा राख्दैछु समीक्षा अधिकारीको आवाजमा सजिएको यो सुमधुर गीत सँगसँगै खेम सेन्चुरी अनि दीपिका बैम्बुको पनि आवाज रहेको छ। यो गीत सँगसँगै हामी चाहिँ विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ। 11 बजेको टाइम चेक लगतै हाम्रो पुनः भेट हुन्छ नै, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
2: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल, हो त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878528 र 98028-16142।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार सेवाहरू,
8: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
7: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
8: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
7: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
8: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
7: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
8: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778852779582780।
9: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
10: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
9: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
11: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
5: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 98560 57731, 98066 57731।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
12: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
12: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
12: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
15: स्टुडियो टाइम अहिले बिहानको 11 बज्यो।
2: टाइम चेक को साथ में बनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम सेट लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पूर्ण स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा मजाले हामीसँग जोडिन सक्नुहुन्छ। आज बुधबारको एपिसोडमा हामी ड्रामाको साथमा जोडिरहेका छौँ। आज नाटक गर्ने हो सधैँको हामी, अब आफ्नो कस्तो पात्र छ त हामी आफ्नो त आफू त सधैँछौँ, त्यसमा पनि आज भनेको अलिकति फरक प्रसङ्गको साथमा जोडिने, जहाँ चाहिँ अब हाम्रो श्रोता साथीहरू हामी बन्न सक्नुहुन्छ, म बन्न सक्नुहुन्छ, अब अन्य अरू पात्र बन्न सक्नुहुन्छ भने अब म पनि हाम्रो श्रोता साथीहरू बन्न सक्छु है। सो 99.4 14 2 0 0 को बाटो भएर ड्रामा गर्नको लागि भने कुनै विषयवस्तु चाहिँ अब यहाँहरूले आफै पनि लिएर आउन सक्नुहुन्छ भने, नभए चाहिँ हामी पनि दिन्छौँ। सो जोडिँदै गर्नुहोला 99.4 14 2 0 0 को बाटो भएर। अहिलेको लागि भने तपाईँमा एउटा मिठो गीतलाई नै कार्यक्रममा स्थान दिइहाल्छु, किन किन तिम्रो तस्विर मलाई निको लाग्छ। यो गीतको शब्द संगीत यति मिठो छ है, अब नबोले जति हेर्छु उति हिस्सी लाग्छ। एकदमै प्रसिद्ध गजलकारको आवाजमा सजिएको सुमधुर गीत, गुलाम अलीको आवाजमा सजिएको यो गीत तपाईँ माझ राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, किन तिम्रो तस्विर मलाई निको लाग्छ। तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु र यहाँलाई पनि पक्कै पनि मन पर्यो होला। यस्तै मिठो मिठो आधुनिक गीत संगीतको साथमा हामी तपाईँको साथमा रहन्छौँ। यहाँहरू सुन्दै हुनुहुन्छ प्रोग्राम कलिङ टाइम भने। यसरी नै हामी हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा आउने गर्दछौँ। अब हाम्रो नियमित श्रोता साथीहरूलाई त कार्यक्रम सम्बन्धी जानकारी थाहा छँदैछ। कोही साथी भर्खरै मात्र जोडिँदै हुनुहुन्छ भने हामी विस्तृत जानकारी गराउँदैछौँ। आइतबार हामी अन्ताक्षरी विश्वको साथमा जोडिन्छौँ। सोमबार भनेको यहाँको रोजाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिने गर्दछु। अनि त्यसै गरी मंगलबार चाहिँ कुनै टपिकमा कुराकानी गर्छौ। हिजो मात्र चाहिँ मैले यहाँहरूमा चाहिँ अब रसुवागढीको बाढी पहिरोबाट हामीले चाहिँ के सिक्ने र विपदपछिको पुनर्स्थापनामा चाहिँ अबको प्राथमिकता चाहिँ के हो त नि भनेर साथीहरूले आफ्नो विचार पनि राखिदिनु भएको थियो। अब सुन्दै हुनुहुन्छ भने आजको दिनहरूमा पनि यहाँले यो टपिकमा चाहिँ आफ्नो विचार राख्न सक्नुहुन्छ। त्यस्तै आज बुधबार भने हामी ड्रामा गरिरहेका छौँ, नाटक प्रस्तुत गरिरहेका छौँ। सुन्दै हुनुहुन्छ भने पनि के कस्तो लागिरहेको छ, त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पनि दिँदै गर्नु होला। अनि बिहिबार चाहिँ भोलि साथीहरूको प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछु दिन्छु भने शुक्रबार चाहिँ म्युजिक ट्र्याक गेम रहन्छ, शनिबार चाहिँ गाउँ खाने कथा। यसरी हप्ताको सातै दिन हामी सोमबारको एपिसोड बाहेक सबै दिनमा चाहिँ बाह्रपछि एकजना साथीलाई विजय गराउँछौँ र विजय साथी मध्ये पनि अन्तिमबार शनिबार भने एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज। जति पनि साथीहरू चाहिँ विजय भएर बस्नु भएको छ शनिबारसम्म चाहिँ यहाँले सुनेर साथ दिनुपर्नेछ भन्दै साथमा चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमेमा आप्सन सुनसादी पसल दुलेगौडाले। प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार। प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्जोलोजी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै अहिलेको लागि भने हामी गीतै सुनौ है। साथी लाइनमा चाहिँ हुनुहुन्न, साथीहरू आउनु भयो भने हामी सहभागी पनि गराउँछौँ। सो रेडी चाहिँ भएर बस्दै गर्नु होला। अहिलेको लागि भने हिउँ त होइन फाप्रेको डङ्गु र माया भयो अमिलो अङ्गु र हङकङ पोखरा समुद्र गीत रहेको छ कन्दरा ब्यान्डबाट रहेको समुद्र गीत तपाईँ माझ कार्यक्रममा स्थान दिँदैछु स्वीकार्नु होला है त।

हजुर, हङकङ पोखरा निर्मोही आफ्नो कोष र भनेर यस्तै मिठा मिठा गीत सङ्गीतलाई कार्यक्रममा स्थान दिइरोक्दा अहिलेको लागि भने ढिला नगरी यहाँहरूमा चाहिँ एउटा रमाइलो गीत चाहिँ भेटेको छु है। अब यहाँले पनि सुनिराख्नु भएको गीत नै हो, धेरैलाई मनपर्छ होला। कलिलो तामालाई सोधरामालाई समुद्र गीतमा आवाज रहेको छ कल्याण शेरसन, तारा थापा अनि क्षेत्र गुरुङ सँगसँगै यो गीतमा आवाज रहेको छ पूर्ण नेपाली, शशि राज सँगसँगै अन्जु देवान अनि मिथिला शर्माका आवाज सोचेको यो गीत सँगसँगै हामी चाहिँ विश्राममा जानुपर्ने बेला भइसकेको छ। सो साथीलाई अब विश्राम पश्चात हामी सहभागी गराउँछौ 0625-14-2000 बाटो भएर यहाँहरू भने हामीसँग जोडिँदै गर्नुहोला, ड्रामा गर्नेछौ है, सो बी रेडी है, अनि हामीलाई पनि सुनेर साथ दिनुहोला। अहिलेको लागि भने स्वीकार्नुहोस् कलिलो तामालाई सोधरामालाई।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166434372।
6: मम्मी, भोक लाग्यो, खाजा खाऊँ न?
7: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
6: हस् मम्मी।
8: मैले सुने छोरी, ल जाम हिँडा।
7: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउस नै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
0: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028821। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
9: उफ, आज पनि पार्टीमा जानु छ, तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
10: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
9: दीक्षा ब्युटी पार्लर रे?
10: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
9: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
10: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हार खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आई ल्यासिङ पनि गरिन्छ।
9: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
10: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
9: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
10: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
9: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आई लेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
10: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090034335।
11: यसैले यसको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
12: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
11: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
14: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807162।
1: एपी स्टोर दुलेगौडा सृजना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
15: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
15: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
15: मोबाइल 9805678634 र 9701107090।
16: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
17: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
16: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
17: त्यसो भए कहाँ जाने त कान्छा?
16: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
17: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
18: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
17: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुलेगौडा आफ्नै निवासमा।
1: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
19: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
20: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
19: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
20: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
19: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
20: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
19: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
20: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
19: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
20: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
21: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
1: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगाउँदै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज हामी ड्रामा गर्ने हो डैले भन्ने साथी हुनुहुन्छ लाइनमा, सो ढिला नगरी साथीलाई चाहिँ सहभागी गराइहाल्छु। हेलो, नमस्ते हजुर।
2: दर्शन नमस्ते नमस्कार झोले हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ अनि किन होला यति धेरै दिन पछि कता व्यस्त हुनुहुन्थ्यो
4: हजुर म अलिअलि बिजी व्यस्त भयो है
2: गैरी खेत के भन्छ धान गर्ने बेला भयो गैरी खेतैको हो
4: हजुर
2: अनि ठिकै छ ज्यान हजुर अनि के छ त त्यताको ल गीत सँगसँगै
4: हजुर साथी चाहिँ पानी पर्ने
2: हजुर
4: दिउँसो चाहिँ घाम लाउने यसो गर्मीको महसुस हुने अनि बेलुका भइसकेर पानी आउने भइरहेको छ समय हजुर
2: हाम्रोतिर नि त्यस्तै छ है विशेष त यो समयमा आफ्नो स्वास्थ्यको एकदमै ख्याल राख्नु होला दिउँसोको घाम पानी भयो भने चाहिँ झन् बिरामी भइन्छ अरे कि यो घाम पानीमा चाहिँ आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला अनि खानपिन भएको छ कि छैन
4: खानपिन भएको छैन बाँकी नै छ है अब एकछिन पछि कार्यक्रम सकेपछि बल्ल खाने
2: ल एकदमै मेच्छ गरेर खानु होला है
4: हजुर हजुरको आशीर्वाद एकदम
2: इन्भाइट छ है तपाईँलाई थ्याङ्क यू सो मच ल प्रोग्राम सकेपछि अब सँगसँगै खानुपर्छ है
4: ए हजुर
2: ल हानि के छ पछिल्लो समय
4: लिएर आएको छैन मैले
2: हजुर
4: ड्रामकै विषय हजुरले लिएर आएको विषयवस्तु हामी दुईजना बनाएको विषयवस्तु हुँदैन हामी ड्रामा गर्नुपर्छ जस्तो लाग्यो मलाई
2: ए ल ठिकै छ त्यसो भए कस्तो गरौँ भन्दा अहिले चाहिँ अब जुन चाहिँ हिजो मात्र विषयवस्तुमा चाहिँ कुराकानी गर्यो हामीले अब रसुवागढीको बाढी पहिरो अहिलेको मेन टपिक पनि छ नि त सो अब पछिल्लो समय चाहिँ कस्तो छ भन्दा फेरि अब सरकारको अब प्रधानमन्त्री दबी कोषबाट पनि अब पैसा चाहिँ हामीले अब जति सक्छ त्यति चाहिँ अब दिने भनेर पनि अहिले चाहिँ अब डोनेसन चलिरहेको छ नि त सो यसै सन्दर्भमा चाहिँ कस्तो गर्नु पर्यो भन्दा तपाईँ र म चाहिँ एउटै ठाउँको होइन अनि म चाहिँ भन्छु किन दिनुपर्छ र सरकारले गर्ने काम हो अब किन चाहिँ राख्ने किन चाहिँ दिने भन्छु होइन मैले अब तपाईँलाई चाहिँ के लाग्छ अब तपाईँ पनि यो कुराकानी सँगसँगै अब जोडिनु पर्यो है त
4: कुराकानीमा मात्रै चाहिँ हामी सीमित हुनु पर्यो है
2: हजुर हजुर हजुर
4: अब यसमा चाहिँ अब हामी दामा गर्ने चाहिँ अब गर्नु पर्यो अब परिहाल्यो अब
2: ल अब बिस्तारै म अब तिजको कुराकानीबाट सुरु गर्छु के अरे अनि त्यसपछि अगाडि बढाउला है ल ए दिदी
4: हजुर
2: के हो तपाईँ त हिजो आज हामीसित पनि गफ लाउन पनि आउनुहुन्न कतातिर व्यस्त हुनुहुन्छ भनेको यता आउनु न कहिले काम
4: कामको बारी यो भोटे कसैको बारी पीडितको यो
2: अब यो भएको पैसा त अब यस्तो दुःख गरेर हामीले जम्मा गरेको पैसा अब तिजको मालमा झन् यो पालि दर खाने भनेको होइन कस्तो राजनीति गरेको
4: अहिले यस्तो बारीको समय छ पीडितको त्यतिकै पीडित भइसक्यो त्यसमा चाहिँ अर्कै सहयोग गरौँ हामी तर एक साथ दर नखाएर अर्कै सहयोग गऱ्यौँ भन्ने कुरो हो हाम्रो त्यो दर खाने कार्यक्रम चाहिँ हटाएको छैन त्यसमा चाहिँ त्यो पीडितहरूलाई चाहिँ एक छ खाएर हुन्छ कि के गरेर हुन्छ त्यो त्यसमा चाहिँ सहयोग गरौँ न भनेको तपाईँको विचार हो
2: अब सबै मिलेर गर्ने भए त अब गरौँला पनि तर अब सरकारले यत्रो आफैले गरिरहेछ त अनि हामीले चाहिँ किन गर्नु पर्यो र भनेको कि अब हामी आफै
4: सरकारको मात्रै पुँजीले पुग्दैन बिचरा अब त्यत्रो अब एउटा दुईटा मान्छे भए पो हुन्छ त्यत्रो जनता त्यत्रो अब सबै सखा भएछ जिल्लै सखा भएको छ त्यसमा चाहिँ हामी चाहिँ अलिकति थोरै मात्र सहयोग हुन्छ कि भनेर के त्यही भएर चाहिँ हामी चाहिँ अगाडि बढौँ हामी मिलेर अगाडि बढौँ भनेको कुरा के
2: अब सबैले अब जति सक्नुहुन्छ दिनुहुन्छ भने ठिकै छ अनि त्यो अर्को कुरा चाहिँ हाम्रो त समूहको पैसा त दिने होइन है
4: कहाँ त्यस्तो भन्नुहुन्छ तपाईँले समूह भए पनि हाम्रो
2: हामीले पनि अब भइपरेपछि आउँदा
4: तपाईँको मात्रै मतलब खिचेर भएन नि त
2: अब
4: हामी दिदी बहिनी सोचेर पनि खाना पाएको नपाएको दाजुभाइ सोचेर दिनु पर्यो क्या, सहयोग गर्नु पर्यो कि?
2: अब सहयोग भन्ने कुरा गर्ने हो, मनदेखि गर्ने हो, तँ पनि गरमला जति सकिन्छ दिउँला, तर त हाम्रो त समूहको पैसा त दिने होइन है। अब मैले मात्रै भन्दा पनि अब यहाँ सबैलाई
4: पैसा घटाएर हुन्छ कि, अब ऋण घटाएर हुन्छ कि, अलिकति दिनु पर्यो कि, त्यो समूहबाट पनि
2: अब हाम्रै त भगवानको पैसा
4: त्यो ठाउँमा त्यसो गरेर आयो सहज आयो भनेर पनि नाम होस् न त।
2: अब नामको मात्रै कुरा गर्ने होइन कि, ल हाम्रो मात्रै अब भर्खर अघिल्लो वर्ष चाहिँ अब भवन निर्माण गर्ने भनेर बल्ल बल्ल त्यो सरकारी पैसा आधा त आयो, त्यो आधा पैसा अब हामी अझै पनि आफै दिनमा छौँ, अब त भर्खर बन्दैछ
4: अनि
2: त्यसरी त भोलि अब हाम्रो टाउकोमा
4: होइन र हामी कोहीको मुखमा आँसु कोहीको मुखमा मासु भन्ने जस्तो गर्नु भएन नि त।
2: ए यो दिदी बहिनी अब चिजको मालमा झन् यो पालि यस्तो गरौँ यस्तो गरौँ
4: छैन, त्यसमा चाहिँ हामी अलिकति सहयोग गरौँ भन्ने कुरो हो मेरो। तपाईँको पनि त्यस्तै भन्नुहुन्छ भने तपाईँ नगर्नुहोस्, ठिक छ, तपाईँ आफ्नै ठाउँमा छ, हामी आफ्नै जति सक्छ आफ्नो व्यक्तिगत हिसाबले गर्छ, तपाईँको त्यस्तो विचार गर्नुहोस् है त।
2: र मैले त्यही त भनेछु, तपाईँ त्यसै रन्किनुहुन्छ, तपाईँ त्यसै रिसाउनुहुन्छ, नातिकन त कामले पनि होला कि, यता आएर बस्नुहोस् राम्रोसँग गफ गरौँला भनेको कि, अब यस्तरी कुरा चलिरहेको
4: बिचराको तिनीहरू कस्तो दुःख पाए, कुन ठाउँमा कस्तो अवस्थामा बसिरहेको छ त्यो हामीले बुझ्नुपर्ने कुरा हो नि त।
2: अब त्यो त बुझाउला
4: हामीलाई, तपाईँ हाम्रो ठाउँमा चाहिँ नि उहाँहरूको ठाउँमा चाहिँ तपाईँ हामी प्रयोग भए कस्तो हुन्थ्यो होला भन्ने कुरो हो कि मेरो विचारमा।
2: ल अब तपाईँहरूको विचार यस्तो पनि रहेछ, अनि हामी यति धेरै दिदी बहिनी अब यसरी नै बसिरहन्छौँ, सबै सबै सधैँ तपाईँ काम भनेर हिँड्नुहुन्छ, अनि यस्तो राम्रो कुरा त अनि हामीलाई पनि भन्नु पर्थेन त, अनि एक्कासी आउनुहुन्छ, अनि मैले पनि अरूबाट सुने
4: भोलि सबैको हातमा मोबाइल छ, त्यो मोबाइलको न्युज हेरेर पनि हुन सक्छ नि त, त्यो सबैको सूचना पाँचिराखेको छ सरकारले, त्यो अब के भन्छ अरे सबै यसमा चाहिँ नि अब सहयोग गर्नुहोला भनेको अब सूचनाहरू सबै जानकारी भइसकेको छ, हामीले बारम्बार भइराख्ने कुरो त होइन नि त। त्यो तपाईँको छिमेकी दिदीलाई पनि मैले सुनाएको थिएँ, तपाईँ घर नजिकको दिदीलाई पनि मैले सुनाएको, ल है यस्तो
2: भन्नेले कहाँ राम्ररी भनिदिनु भयो त नि मलाई त, भन्नेले चाहिँ के भन्नुभयो भने हाम्रो आमा
4: समूहको के भयो, अब तपाईँको अब तपाईँको भन्नु भएन सुन्नु भएन ठिकै छ,
2: अब व्यक्तिगत हिसाबमा जति सकिन्छ अब म पनि आफू खुसी चाहिँ दिन्छु, अब तपाईँ र मेरो यो चाहिँ अब अरूबाट आधा कुरा सुन्यो भने यस्तो हुँदो रहेछ, मैले चाहिँ अब सबैको यहाँ लगानी गरेको पैसा दिने दिने मात्रै भन्नुहुन्छ, के कसरी दिने कसैले पनि भनिदिनु भएन, अब म पनि सबैले गराउन
4: यस्तो
2: मिल्छ कि
4: अवस्थामा कसैलाई नाङ्गो भएको अवस्थामा बाँस गाँस गाँस गाँस कपासको अवस्थामा चाहिँ हामी अलिकति सहयोग हुन्छ कि भन्ने कुरो हो, ल तपाईँको विचार गर्नुहोस् त्यता पनि सुनाइदिनुहोस्, अब तपाईँको विचार हो तपाईँले दिन नदिने कुरो गर्नुहोस्, अब त्यहाँबाट समूहबाट अब अध्यक्षलाई चाहिँ नि अरू सचिवले चाहिँ कसैले चाहिँ नि सूचना गरेर चाहिँ हामीले अलिकति पैसा चाहिँ छुट्याएर राख्नु पर्यो है त।
2: ल त अब यसरी समाचार चाहिँ यो के हो सूचना चाहिँ सबैले पाउनु पर्यो कि, यहाँ एउटातिर जा गइन्छ अर्कै भन्नुहुन्छ, यतातिर जान्छ
4: अर्कै भन्छ, म अब सूचना दिएर हिँड्ने अलिकति मेरो कुरा पनि नसुन्ने कुरो भयो, अब सूचना दिएर हिँड्ने पनि एकदम बासी भयो कि यो त्यो कुरा सुनिन्छ, त्यही कारण चाहिँ अब तपाईँहरूले चाहिँ विचार गरेर अब ल सबै महिला दिदीबहिनीहरू अब दाजुभाइ दिदीबहिनी मिलेर ल के गर्ने हो कसो गर्ने सल्लाह गरेर मिटिङ बसेर चाहिँ हामी यति दिन त भनेर कसमा त छुट्याएर दिनु मिल्छ कि व्यक्तिगत उठाएर दिनु मिल्छ त्यो चाहिँ हामी सहयोग गर्नु पर्यो, त्यो ल तपाईँलाई त्यो त सूचना गर्नुहोस्, मैले पनि यता पनि खबर गर्छु, ल तपाईँको विचार के छ
2: ल अब यो छलफल पनि गरौँला, अनि अब तिजको बेलामा पनि अब के गर्ने कसो गर्ने त्यो पनि छलफल गर्नु पर्यो कि, धेरै भयो सबैजना काम भन्नुहुन्छ कोही पनि भेला नहुने,
4: हामी यता चाहिँ रमाइलो गरेको भने उता चाहिँ कति दुःख पीडामा बसिरहेको छ, हामी एक दिन एक छाक नखाएर चाहिँ नि रमाइलो नगर्ने, अब हाम्रो चाहिँ नि त्यो रमाइलो नगरको बापत त्यो खाएको बापत त्यो चाहिँ त्यतै सहयोग गरौँ भयो भन्ने मेरो विचार हो, अब सबैको सल्लाह मिल्यो भने हाम्रो त्यही हो विचार, नत्र भने अब तपाईँहरूको विचारमा के हुन्छ त्यही अनुसारको चल्ने हो।
2: ल त अब तपाईँलाई सधैँको हतार हो, ल यति धन्न मैले बोलाएको थिएँ अरे यति राम्रो कुरा चाहिँ मलाई सुनाउनु भयो, अर्को पालि चाहिँ हतार नगरी गफ छ भने चाहिँ पहिला हामीलाई सुनाउनु है, खालि आफ्नो काम कार्य मात्रै गर्नु
4: भने पनि अब हामी सबै तपाईँ हामी दिदी बहिनी दाजुभाइ सबै एक ठाउँमा भएर यसो के भन्छ फुसलको बेलामा भएर सँग मिटिङको समूहको मिटिङ भएको दिन भेला भएर चाहिँ कुराकानी गरौँ नि, त्यही भयो नि त अब सबैको सल्लाह त्यही हो नि त, चले त महिनामा एकचोटि मिटिङ बस्ने भन्ने कुरो छ हाम्रो त्यही कारण चाहिँ हामी त्यही अनुसार चल्ने हो, त्यही अनुसार चाहिँ हामी दिने हो। रात दिन नदिने कुरो चाहिँ अब यस्तो आपतको बेलामा त दिन तरकारी परिहाल्यो भन्ने कुरो हो, त्यो चाहिँ मैले कतै सूचना पनि नपाएर ल यसो गर्ने हो भनेर मेरो आफ्नै तर्फबाट जानकारी गराएको मैले।
2: हस् हुन्छ, थ्याङ्क यू सो मच यो जानकारी सँगसँगै मिठो ड्रामा गरिदिनु भयो है। अनि त एकछिनसम्म त होइन कहिलेकाहीँ ठ्याक्कै सोध्नु मन लाग्यो कि अब सामूहिक काम कार्य गर्दा चाहिँ यो खालको अवस्था चाहिँ हाम्रो खगी मायाजीले भोग्नु भएको छ कि छैन। कहिलेकाहीँ हुन्छ नि सामूहिक काम कार्य हुन्छ अनि यो गर्ने त्यो गर्ने भन्दा चाहिँ मन मिलेन भने कहिलेकाहीँ चाहिँ यस्तै अब अन्जानमा धेरै कुराहरू आउँछ नि, त्यस्तो भएको छ कि छैन?
4: कहिलेकाहीँ
2: चाहिँ सामूहिक काम कार्यमा हजुर सुनिन्छ होइन, सामूहिक काम कार्य हो सबैको विचार एउटै नहुन सक्छ होइन, त्यसमा पनि अब भर्खरै
4: के भन्छ अरे ठाउँ राख्न सकेन भने सम्हाल्न सकेन भने जब यो समाज काम हो यति धेरैजनाको जनताको यति छरछिमेकको चाहिँ मन चित्त बुझाउनु पर्यो, त्यही कारण दुःख छ कि यो समाजमा पनि घुलमिल हुन पनि गाह्रै छ हो।
2: त्यही त अब गाह्रो भएको घुलमिल भएको ठाउँमा पनि अब हामीले चाहिँ अब कुरा बुझाएर अगाडि बढ्न सक्यो भने हरेक कुरा चाहिँ भर्खरै तपाईँले हामीले चाहिँ अब भर्खरै अब राह दिने विषयमा पनि सहयोगको कुरामा पनि अब कुरा चाहिँ मिल्यो होइन, धेरै कुराहरू चाहिँ यसरी नै मिल्न सक्छ तर कुराकानी चाहिँ हुन जरुरी छ अरे के। सो अब यो ड्रामा मार्फत अब साथीभाइलाई सम्झना सन्देश पनि राखिदिनुहोस्, त्यो भन्दा अगाडि चाहिँ हाम्रो खगीमायाजीलाई चाहिँ अब धेरै भएको कुराकानी पनि नभएको यसो अग्रिम अब तिजको शुभकामना छ है, अनि अब कृष्ण जन्माष्टमी पनि आउँदैछ त्यसको पनि अग्रिम शुभकामना छ है त।
4: हजुर तपाईँहरूलाई पनि धेरै धेरै शुभकामना, यसो हो अब कहिले काहीँ पनि मेरो बिजी व्यस्तको कारण पनि म सुन नसक्ने अवस्था पनि हुन्छ है, कहिले काहीँ यसो अब कहिले काहीँ लाइनको अभाव पनि हुनसक्छ, कहिले काहीँ यसो एफएम बजाउनु पनि के हो अब अथवा कुन च्यानलको अभावले हो कि अलिकति स्वाद भनेर पनि सुनिन्छ, घरबाट एफएम पनि एकदम राम्रो सुनेको छु, त्यसैमा खुसी छु म, त्यसको पनि धन्यवाद है। अब त्यही अनुसार चाहिँ अब हामी त अब कार्यक्रममा आएको छैन थाहा छैन, अब हाम्रो अनुसन्धानमा त त्यो सुरुमा हामीले फोन गरिराख्नु कुरो पनि भएन, अब धेरै चाहिँ आज चाहिँ पानी धेरै पानी परेको कारणले अब जे के कस्तो अवस्थामा पनि लाइन गएको त्यो अवस्थामा चाहिँ हामीले बुझ्न पनि एकदम जरुरी छ है। अब खाने बेलामा पनि लाइन जाने के भन्छ बिहान पनि लाइन जाने बेलुका पनि लाइन जाने त्यस्तो चाहिँ अवस्थामा भइराखेको छ धेरै तरमा हिजो आज चाहिँ यो चाहिँ सरकारको कमजोरी हो कि हाम्रो कमजोरी हो कि कुन कुन ठाउँमा कमजोरी भइराखेको छ त्यो आफ्नै थाहा होला, तर पनि त्यसमा चाहिँ गुनासो कसैलाई नराख्नु। हेलो
2: हजुर हजुर हजुर हामी सुनिरहेछौँ कि
4: अब सम्झना सन्देश भन्नुपर्दा सर्वप्रथम हजुरको लागि
2: थ्याङ्क यू सो मच,
4: हाम्रो रेडियो धरबाट एफएम हो तिनको लागि पनि धेरै धेरै सम्झना, म भन्नु अघि पछि अन्य साथीहरूको लागि धेरै धेरै सम्झना, जति पनि कार्यक्रम सुनेर बस्नुभएको छ सबै सबैको लागि पनि धेरै सम्झना, जति पनि मलाई सुन्नुहुन्छ मलाई माया गर्नुहुन्छ मसँग अब त सबै साथीहरूले एक उष्ठ रूपमा पनि सबैलाई
2: नमस्ते बाई बाई शुभ दिन हुनुहुन्थ्यो खगी माया थापा जी, हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ सहभागी साथी पनि हुनुहुन्छ, तर पछिल्लो समय चाहिँ अब कुराकानी नभएको धेरै भएको थियो है, अब के कारणले भनेर त हामीलाई सुनाइसक्नु भएको छ अनि विषयवस्तु पनि यहाँले सुनिसक्नु भएको छ है, यहाँहरूमा हामीले कार्यक्रममा चाहिँ भर्खरै प्रस्तुत गर्यौं अनि यो ड्रामा प्रस्तुत गरिरहँदा चाहिँ यहाँहरूलाई चाहिँ के कस्तो लाग्यो त, अब प्रधानमन्त्री प्रकोप उद्धार कोषमा चाहिँ अब सहयोग गर्ने भनिरहेको छ होइन, अब आफूले जति सकिन्छ त्यति चाहिँ सहयोग गर्नुपर्छ भनेर साथीले चाहिँ आफ्नो राय सुझाव सँगसँगै ड्रामा प्रस्तुत गरेर गइसक्नु भएको छ, र अब एक हप्ता ठ्याक्कै एक हप्ता अगाडि होइन बुधबारको समयमा अब रसुवाको भोटेको सीमाएको बाढीबाट चाहिँ अझै पनि धेरैजना चाहिँ प्रभावित हुनुभएको छ, जसमा चाहिँ अब हिजो मात्र निकालेको विज्ञप्ति अनुसार लगभग अब 13-16 लाख जति मानिसहरू चाहिँ प्रभावित भएको छ भनेर आँकडा पनि गरिएको छ होइन, यो सँगसँगै अब धेरै ठाउँमा जोखिम नै रहेको छ, त्यसैले गर्दा पनि उच्च होइन अब आफूले जति सकिन्छ त्यति चाहिँ सहयोग गर्नुपर्छ भनेर साथीले चाहिँ आफ्नो राय सुझाव सँगसँगै ड्रामा प्रस्तुत गरेर गइसक्नु भएको छ, र अब एक हप्ता ठ्याक्कै एक हप्ता अगाडि होइन बुधबार

भन्नुपर्छ। सो यो कुराकानी धेरै गर्नु मन थियो तर हामी विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ र अहिलेको लागि भने हल्का माया खेलाउने गाना लगाउने समुद्र गीत रहेको छ। अन्जु पन्तको आवाजमा सजिलो यो गीत सँगसँगै विश्राम पश्चात पुनः उपस्थित हुन्छौँ हामी सँगै रहनु होला है त।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: कमला घाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र 8 जना सदस्य सहित 11 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपराह्न 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
2: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछेपानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-34475 र 98011-32475।
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ।

0: साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
3: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
3: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
3: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
3: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुत्र बैङ्कको ठिक पारिपत्ति। फोन 0635903769।
5: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, र हामी आज प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ ड्रामा गरिरहँदा हाम्रो श्रोता साथीलाई चाहिँ के कस्तो लागिरहेको छ त नि, त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पनि दिँदै गर्नुहोला। अहिले भने साथी लाइनमा हुनुहुन्छ तर हामीसँग चाहिँ ठिकठाकै मात्र समय चाहिँ छ, सो सहभागी चाहिँ गरौँ। हेलो नमस्ते भन्दै थिए, साथी चाहिँ छुटिसक्नु भएको छ, ठिकै छ। अब भने हामी साथीलाई चाहिँ सहभागी गराउन सकिँदैन है, किनकि आजको लागि अब ड्रामा गर्नको लागि अलिकति समय चाहिँ चाहिन्छ। अब पात्र अनुसार पनि हामीले निर्वाह गर्नुपर्ने हुन्छ, विषयवस्तु अनुसार पनि गर्नुपर्ने हुन्छ। सो ड्रामा चाहिँ अब हामी गर्दैनौँ, अनि त्यसमा पनि आज भने दुईजना साथीले कार्यक्रममा सहभागिता जनाउनु भएको थियो। दलमा दिजु हुनुहुन्थ्यो, पुलचोकदेखि पिरुङदेखि हुनुहुन्थ्यो खगीमाया थापाजी, अनि साथीहरूको ड्रामा चाहिँ आज एकदमै मजाको थियो है। र त्यसमा पनि हामी अन्तिममा एकजना साथीलाई विजय गराउँछौँ भने विजय साथी पनि लिएर आउँछौ। अहिलेको लागि भने यो मौसम यही भन्छ बोलको गीत राख्दैछु, सिकार्नुहोला है तपाईँ।

हजुर, यो सुमधुर गीत तपाईँमा कार्यक्रममा स्थान दिइसकेको छु। यो मौसम यही भन्छ, यो सुमधुर गीत सँगसँगै अब चाहिँ हामी कार्यक्रमको अन्ततर्फ आइसकेका छौँ र आजको विजयी साथी भने हुनुहुन्छ खगीमाया थापाजी पेरुङदेखि, उहाँलाई चाहिँ धेरै धेरै बधाई पनि छ र सहभागी साथी सँगसँगै तिनजनासम्म सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीलाई पनि धेरै धेरै धन्यवाद भन्दै आज ड्रामा प्रस्तुत गरे सँगसँगै भोलि बिहिबारको एपिसोडमा फरक श्रृङ्खलाको साथमा श्रोता साथीको प्रतिभालाई कार्यक्रममा स्थान दिनको लागि हामी उपस्थित हुन्छौँ नै। तबसम्मको लागि यहाँ भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो ढोरबाराही 103.8 MHz र जाँदा जाँदै भने पावैमा पाउजु छैन बढीलै सजा चौलागाई अनि स्वस्तिका झकालको आवाजमा सजिएको योगी सँगसँगै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत अनुमल्ल पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811403005।
2: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
4: लौ के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
5: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
2: ठ्याक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
6: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
1: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9660715
5: र रामचन्द्र महत 9864161678।
7: आज पनि भाट अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
2: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएको, न पसाङ्गिएको छ न
0: त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
10: दाइ, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
11: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
10: अनि बन्छ त दाइ?
11: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि।
13: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855062029।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9116595301।

0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: भटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1100 नाग्यो। डीएनए परीक्षणको लागि आफन्तको नमूना संकलन शुरू, 3 महिनासम्म समय लाग्ने।
0: कोरिया, भारत र चीन लगायत देशबाट बाढ़ी पीड़ितका लागि राहत र उद्धार टोली पठाउने क्रम जारी। नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द।
1: प्रतिनिधि सभा बैठकमा सभामुखले भटेकोशी बाढ़ीबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने, बेखर्ची बनेको सुदूरपश्चिममा फास्ट ट्र्याकबाट बजेट ल्याउने तयारी।
0: सिरिक क्षेत्रमा अमेरिकाको आक्रमणपछि इरानको शक्तिशाली जवाफी कार्यवाही, बहराइन सहितका देशमा सुरक्षा सतर्कता बढ़ाइयो।
1: र अस्ट्रेलियामा जारी एक दिवसीय खेलमा तास्मेनिया विरूद्ध नेपाल 192 रनमै समेटियो।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: ओ, नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। रसुवाको भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण मृत्यु हुनेको संख्या 1100 नागेको छ। आज बिहानसम्मको तथ्याङ्क अनुसार 1127 शव फेला परिसकेका छन्। रसुवामा 45, नुवाकोटमा 155, धादिङमा 59, चितुवनमा 348, गोरखामा 66, तनहुँमा 38, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 190 र भारतमा 9 गरी 1127 जनाको शव फेला परेको नेपाल प्रहरीको तथ्याङ्क छ। तीमध्ये 1113 जनाको शवको मुचुलका सम्पन्न भएको छ भने 95 शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जनाएको छ। टनेलमा फँसेका र अन्य व्यक्तिहरूको उद्धार कार्य आज पनि जारी राखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका अनुसार सरकार आजदेखि उद्धार सँगसँगै राहत र पुनर्स्थापनाको प्रयासमा पनि जुटेको छ।
1: यसैबीच शवको पहिचानको लागि चितवनमा डीएनए परीक्षणको लागि आफन्तको नमूना संकलन पनि शुरू गरिएको छ। जिल्ला प्रहरी कार्यालयले बागमती प्रदेश जनस्वास्थ्य कार्यालय, भक्तपुर सेवा इकाइ र जनस्वास्थ्य कार्यालयको सहयोगमा भरतपुर महानगरपालिका 10 स्थित चितवन उद्योग संघको परिसरमा हिजोदेखि डीएनए नमूना संकलनको काम भइरहेको छ। बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म नमूना दिन सकिनेछ। सबसँग पहिलो तहको नाता पर्ने आफन्त अर्थात बुवा आमा, छोरा वा छोरी मध्ये कुनै एकजनाको रगतको नमूना डीएनए परीक्षणको लागि संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी चन्द्रभूषण यादवले जानकारी दिनुभयो। उहाँका अनुसार डीएनए नमूना दिन आउने व्यक्तिलाई आफ्नो परिचय खुल्ने आधिकारिक कागजात र 2 प्रति पासपोर्ट साइजको फोटोको साथमा आउन भनिएको छ। नेपालको प्रयोगशालाको क्षमताका साथै वैदेशिक सहयोग समेत परिचालन गरेर कम्तीमा 12 हप्ता अर्थात 3 महिनाभित्र सबै नमूनाको परीक्षण र डीएनए म्याचिङ सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो। प्रहरीका अनुसार चितवन बाहिर रहेका आफन्तले पनि आफू बसेको जिल्लाको जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए नमूना दिन सक्ने व्यवस्था गरिएको छ। विदेशमा रहेका आफन्तका लागि पनि डीएनए नमूना उपलब्ध गराउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
0: भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढ़ीले प्रभावित भएको विदुर नगरपालिका सहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द गरिएको छ भने बेलकोटगढ़ी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएका छन्। बाढ़ीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना सड़क र पुलमा पुगेको क्षतिले आवत जावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगर प्रमुख राजन श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार दैनिक जीवन यापन केही सरल र नदी वार पार गर्न सक्ने अवस्था भएपछि मात्र विद्यालय सञ्चालन हुनेछ। शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढ़ी आउँदैछ भन्ने सूचना प्राप्त भए पनि त्यसको प्रभाव अकल्पनीय होला भन्ने अनुमान नहुँदा क्षतिको आकार ठूलो भएको छ। त्रिशुली नदीमा आएको बाढ़ीले सबैभन्दा बढ़ी प्रभावित भएको विदुर नगरभित्र सञ्चालित 83 मध्ये 1 दर्जन विद्यालय प्रत्यक्ष प्रभावित भएका छन्। शिक्षा शाखाको तथ्याङ्क अनुसार 4 विद्यालयको भवन पूर्ण रूपमा क्षति पुगेको छ। शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले तयार पारेको प्रारम्भिक तथ्याङ्क अनुसार त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना मावि र त्रिशुली सामुदायिक बोर्डिङ स्कूलको सम्पूर्ण संरचनामा क्षति पुगेको छ। यस्तै उत्तर गया इंग्लिस बोर्डिङ स्कूलको तीनवटा ब्लक र छात्रावास भवन पूर्ण रूपमा क्षति भएर एउटा ब्लक मात्र बाँकी छ। चण्डेश्वरी माविको दृष्टिबीन विद्यार्थी बसोबास गर्ने छात्रावास सहित जगत प्रकाश जंगशाह संस्कृत मावि र पायोनियर इंग्लिस बोर्डिङ स्कूलको घेरबार आसपासमा क्षति पुगेकाले विद्यालय सञ्चालनमा कठिनाई भएको छ। रामचन्द्र आधारभूत विद्यालयको एक र उत्तर गया इंग्लिस बोर्डिङका दुईवटा बस बाढ़ीले बगाएको छ। यस्तै किस्पाङ गाउँपालिकामा विद्यालय भवनमा क्षति नपुगेको भए पनि बाढ़ीका कारण विस्थापित भएकालाई राख्न दुई विद्यालय होल्डिङ सेन्टर बनाइएको छ भने बेलकोटगढ़ीमा एक विद्यालय होल्डिङ सेन्टरका रूपमा सञ्चालित छ। बेलकोटगढ़ी सात स्थित शिलादेवी मावि बाढ़ीबाट प्रत्यक्ष र ओडा नम्बर पाँचको महादेव बावि प्रभावित बनेका छन्।
1: रसुवत बाढ़ीपछि खोज उद्धार तथा राहतको लागि प्राविधिक जनशक्ति सहितको विदेशी सहयोग आउने क्रम जारी छ। बाढ़ीले माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा सम्पर्कविहीन रहेका व्यक्तिहरूको खोजीमा सघाउन 44 सदस्यीय कोरियाली उद्धार टोली आज बिहान नेपाल आइपुगेको छ। 216 मेगावटको माथिल्लो त्रिशुली एक सबभन्दा बढ़ी मानिस हराइरहेको जलविद्युत आयोजना हो। दक्षिण कोरियाको विदेश मन्त्रालय, कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी कोइका र अग्नि नियन्त्रक निकायका अधिकारी सहित 44 कोरिया डिजास्टर रेस्पोन्स टीम आज बिहान नेपाल अवतरण गरेको हो। टोलीको नेपाल बसाई करिब 10 दिनका लागि तय गरिएको कोरियन टाइम्सले जनाएको छ। कोरिया डिजास्टर रेस्पोन्स टीमले 5 उद्धार कुकुर सहित उच्च क्षमताका ड्रोन, ध्वनि र भिडियोका माध्यमबाट भग्नावशेषमा पुरिएका मानिसको अवस्था पत्ता लगाउने उपकरण तथा थर्मल इमेजिङ डिटेक्टर लगायत आधुनिक उपकरण सामग्री नेपाल ल्याएको छ। यस्तै बाढ़ीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले 5 लटको सहयोग पठाएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरले आज बिहान 5 खेपको सहयोग विमान मार्फत नेपाल पठाएको जानकारी गराउनु भएको छ। उद्धार तथा खोजीका लागि विशेष उपकरण सहित 11 उद्धार टोली र 5.5 टन अत्यावश्यक औषधि लिएर विमान नेपालतर्फ प्रस्थान गरेको उहाँले जानकारी दिनुभएको हो। यसअघि 14 भदौमा भारतले बाढ़ी प्रभावितका लागि 11 टन राहत सामग्री र प्राविधिक टोली सहितको चौथो विमान नेपाल पठाएको थियो। हिज साँझ चीनबाट सहयोग स्वरूप उपलब्ध गराइएको आपतकालीन राहत सामग्रीको दोस्रो खेप आइपुगेको छ। चिनिया जनमुक्ति सेना पीएलएको वायुसेनाको विमान मार्फत हिजो साँझ उक्त राहत सामग्री काठमाडौँ आइपुगेको नेपाल स्थित चिनिया दूतावासले जनाए।
0: बाढ़ी पूर्वानुमान महाशाखाले भोटेकोशी, त्रिशुली लगायत आसपासका नदीमा आज पानीको सतह बढ़ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको जनाएको छ। महाशाखाका बाढ़ीविद सरस्वती विष्टले रसुवा र नुवाकोट भई बहने ती नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गर्नुभयो। वहाँले नेपाल चीन सीमा क्षेत्र नजिकै ताल बनेको र उक्त ताल जुनसुकै बेला पनि फुट्न सक्ने भएकाले अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। वहाँका अनुसार वर्षाको सम्भावना पनि भएकाले आज र भोलि ती जिल्लामा बाढ़ीको उच्च जोखिम छ। विष्टका अनुसार ताप्रेजुङ, शंखुवासभा, सोलुकुम्बु, रामिछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे प्लानचोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहु, लमजुङ, मनाङ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, रूकुम पूर्व, रूकुम पश्चिम, रोल्पा, सल्यान, सुर्खेत, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर आसपासका जिल्लाभई बहने नदी तथा खोलामा समेत आज पानीको सतह बढ़ने सम्भावना छ। महाशाखाले ती क्षेत्रका ससाना नदी तथा खोलामा आकस्मिक बाढ़ीको सम्भावना रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनार हुँदै यात्रा गर्ने सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ।
1: त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा नौविशेष सड़क खण्ड भाँचिएको छ। सड़क विभागका अनुसार नागढुङ्गा नजिकै पातले वनमा सड़क भाँचिएको हो। सड़क भाँचिएपछि गाड़ी एकतर्फी रूपमा सञ्चालन गरिएको विभागका इन्जिनियर अर्जुन प्रसाद अरियालले जानकारी दिनुभएको छ। सड़क भाँचिएपछि पेट्रोलियम पदार्थ बोकेका गाड़ीहरूलाई मात्र यो रूटमा चल्न दिएको छ। यो रूट भएर आउने अन्य गाड़ीहरूलाई भने सुरुङ मार्गबाट पठाउने तयारी भइरहेको उहाँको भनाई छ। सड़कको पर्खाल पुरानो भएका कारण सड़क भाँचिएको हुन सक्ने उहाँको भनाई छ। विभागबाट अहिले प्राविधिक टोली भाँचिएको ठाउँमा गइसकेको छ। यसअघि पृथ्वी राजमार्गको कृष्ण भीरमा गएको पहिरोका कारण सो राज मार्ग ठप्प छ।
0: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो एक बजी सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोल प्रसाद अरियालले भोटेको सी बाढ़ी र त्यसले निम्त्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ। बैठकमा सभामुख अरियालले भोटेको सी बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुहुनेछ। यही भदौ 10 गते बुधबार भोटेको सी त्रिशुली नदीमा आएको बाढ़ीले रसुवाको टिमुरे, साप्रोवेशी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायतका धादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्रका धेरै संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै ठूलो संख्यामा मृत्यु भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोभित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशको बजेट पुनर्लेखन गरी फास्ट ट्र्याकबाट ल्याइने बताउनु भएको छ। मुख्यमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला पुग्नुभएका भट्टले पत्रकार महासंघ डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विगतका व्यतिथि र कमजोरी सच्याउँदै जनताको वास्तविक आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण गरिने बताउनु भएको हो। नयाँ आर्थिक वर्ष शुरू भएको 1.5 महिनासम्म पनि सरकारले बजेट ल्याउन सकेको छैन, जसका कारण सम्पूर्ण विकासीय आयोजनाहरू प्रभावित भएका छन्। बजेट पारित गर्ने समयमै तत्कालीन कंग्रेसको नेतृत्वको सरकार ढलेको थियो। मुख्यमन्त्री भट्टले नयाँ बजेट दुर्गम तथा सीमान्तकृत समुदायका भावना, आवश्यकता र योजनालाई समेत प्राथमिकताका साथ सम्बोधन गर्ने गरी आउने बताउनु भएको छ।
0: सुदूरपश्चिमका जिल्लाहरूमा गौरा पर्वको आज दोस्रो दिन बिरूढ़ा धोएर नुवालाको गौरा मनाइरहेछ। हिजोदेखि विधिवत रूपमा शुरू भएको गौरा पर्वको दोस्रो दिन आज बिरूढ़ा व्रतालु महिलाले धोएर नुवालाको गौरा मनाउँदैछन्। बिरूढ़ा पञ्चमीको पहिलो दिन हिजो तामाको भाँडालाई गाईको गोबरले लिपेर दुबो अक्षताले सिंगार पटार गरी त्यसभित्र पञ्चअन्न मास, कलौ अर्थात केराउ, गहत, गहुँ र गुरूस भिजाएर बिरूढ़ा भिजाउने प्रचलन रहिआएको छ। दोस्रो दिन त्यही बिरूढ़ालाई पानीको धारामा लगेर मांगलिक फाग सगुनका साथ धुने गरिन्छ। सप्तमीमा धानको खेतबाट साउ, तिल, आपामार्ग आदि बोटहरू संकलन गरी सान्जा गौरा तयार पारिन्छ। सप्तमीका दिन गौराको प्रतिमा बनाई गौरा घरमा भित्राइने र अष्टमी अर्थात गौराष्टमीका दिन पूजाआजा गर्दै गौरा नचाइन्छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीचको तनाव फेरि उत्कर्षमा पुगेको छ। अमेरिकी सेनाले इरानको सिरिक क्षेत्रमा गरेको हवाई आक्रमणमा एक बालकसहित चारजनाको मृत्यु भएको छ। जवाफमा इरानले जोर्डन, इराक, कुवेत र बहराइन स्थित अमेरिकी सैन्य आधार शिविरहरूमा शक्तिशाली ब्यालिस्टिक क्षेपास्त्र प्रहार गर्दै भीषण जवाफी कार्यवाही शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमका अनुसार इरानी रिभोल्युसनरी गार्ड आरजीसीले हर्मुज जलडमरू मध्यमा व्यापारिक जहाजमाथि आक्रमणको प्रयास गरेपछि त्यसको प्रतिक्रिया स्वरूप मंगलबार अमेरिकी सेनाले इरानभित्रका विभिन्न लक्ष्यहरूमा आक्रमण गरेको हो। तर इरानी रेड क्रिसेन्टले भने अमेरिकी मिसाइल सिरिक स्थित एक घरमा भइरहेको विवाह समारोहमा खसेपछि एक बालकसहित चारजनाको ज्यान गएको र 50 भन्दा बढ़ी घाइते भएको जनाएको छ। विवाह र समारोहमा भएको सो मानवीय क्षतिको बदला लिन इरानले बुधबार बिहानैदेखि जोर्डनको अक्काब स्थित अमेरिकी मरिन बेसलाई लक्षित गर्दै दर्जन ब्यालिस्टिक क्षेपास्त्रहरू प्रहार गरेको छ। जर्मनी सशस्त्र बलले इरानले प्रहार गरेका 13 10 क्षेपास्त्र आकाशमै नष्ट गरेको र बाँकी 3 दुर्गम क्षेत्रमा खसालिएको जानकारी दिएको छ। यसैबीच कुवेत र बहराइनमा पनि इरानी क्षेपास्त्र आक्रमणका कारण ठूला विस्फोटका आवाजहरू सुनिएको र त्यहाँका वायुरक्षा प्रणालीले जवाफी प्रतिरक्षा गरेको खबर प्राप्त भएका छन्। बढ़दो खतरालाई मध्यनजर गर्दै बहराइनको गृह मन्त्रालयले दोस्रो पटक सुरक्षा सतर्कता जारी गरेको छ। यो हमलापछि केही दिन यता स्थिर रहेको कच्चा तेलको मूल्य पनि बढ़ेको छ। ब्रेन्ट क्रूड प्रति ब्यारेल 87 सेन्टबाट बढ़ेर 95.52 डलर पुगेको छ।
0: अब खेल समाचार। अस्ट्रेलियाको डर्बिन स्थित गार्डेन्स ओभलमा जारी एक दिवसीय अभ्यास खेलमा नेपाल पुरूष क्रिकेट टोली 192 रनमा समेटिएको छ। टस जितेर पहिला फिल्डिङ रोजेको तास्मानिया टोली सामु नेपालले पहिलो इनिङ्समा सबै विकेट गुमाउँदै 192 रन बनाएको। नेपालका लागि पवन सराफले 35 बलमा 2 चौका प्रहार गर्दै 22 रन बनाए भने युवराज खत्रीले 10 बलमा 4 रन बनाएर अभिजित रहे। खराब शुरूआत गरेको नेपालले केवल 2.4 ओभरमा 12 रन जोड्दा 4 विकेट गुमाउनु परेको थियो। त्यसपछि सम्हालिएर खेलेको नेपालले मध्यक्रमका ब्याटर को योगदानमा सम्मानित योगफल खड़ा गर्यो। तास्मानियाका लागि बलिङतर्फ आर म्याकमिलनले 8 ओभरमा 40 रन खर्चेर 2 विकेट लिएका थिए भने विल प्रेस्टिजले 8.3 ओभरमा 50 रन दिएर 2 विकेट लिए। 193 रनको विजय लक्ष्य पछ्याउँदै तास्मानियाले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1100 नाग्यो। डीएनए परीक्षणको लागि आफन्तको नमूना संकलन शुरू। 3 महिनासम्म समय लाग्ने।
0: उद्धार तथा राहतका लागि विभिन्न देशहरूबाट सहयोग आउने क्रम जारी। नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द।
1: प्रतिनिधि सभा बैठकमा सभामुखले भोटेकोशी बाढ़ीबारे विशेष प्रस्ताव प्रस्तुत गर्दै बेखर्ची बनेको सुदूरपश्चिममा फास्ट ट्र्याकबाट बजेट ल्याउने तयारी।
0: सिरिक क्षेत्रमा अमेरिकाको आक्रमणपछि इरानको शक्तिशाली जवाफी कार्यवाही। बहराइन सहितका देशमा सुरक्षा सतर्कता बढ़ाइयो।
1: र अस्ट्रेलियामा जारी एक दिवसीय खेलमा तास्मानिया विरूद्ध नेपाल 192 रनमै समेटियो।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
6: रेडियो ढोर बाराही 103.8 MHz।
7: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
8: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
7: हो र, कहाँ छ र त्यस्तो?
8: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
9: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
10: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
9: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
10: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
9: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
11: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
12: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
11: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
13: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
14: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
13: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोपाइटर रामो विश्वकर्मा 9811160069, राजु विश्वकर्मा 9807162।
15: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
16: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
15: दीक्षा ब्युटी पार्लर रे?
16: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
15: हो र त्यस्तो के हुन्छ र त्यहाँ
16: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
15: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
16: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
15: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
16: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
15: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
16: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र सुकलागण्डकी नगरपालिका दुई कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 97090 34335
17: हेलो बा
18: कति बन्यो घर अनि ढलान भयो त
19: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्ने छ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
17: ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
19: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
15: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
9: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
15: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811506630 र 97476080681
9: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
16: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
16: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
16: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
9: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
16: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
16: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
20: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ
2: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जेम महर्जन
1: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
1: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
2: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर
1: साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
4: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0625143177 मोबाइल 9856043343
5: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
6: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
5: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
6: ए ल ल
7: तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक
5: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878 प्रशान्त नेउपाने 9846026925
8: होइन हो श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
9: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
8: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
10: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
11: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
13: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
2: मोबाइल 9908535537 र 9806151899
14: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
8: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछ
13: सम्झनुहोस् वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
2: मोबाइल 9508535537

0: किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142334 र 98171656।
2: तीस का गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
2: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार।
3: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000
2: द्वितीय पुरस्कार ₹15,000
3: तृतीय पुरस्कार ₹10,000
2: सान्त्वना पुरस्कार ₹5,000
3: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500
2: द्वितीय पुरस्कार ₹5,000
3: र तृतीय पुरस्कार ₹3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
2: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
3: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 98560139337
2: सुरेन्द्र श्रेष्ठ 98560136136
3: रविन्द्र राज पौडेल 98560062888
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
5: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खानामुनि पाइन्छ।
7: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिबिसी, पिबिसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142336, मोबाइल 98568832 र 98460783002।
8: खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
9: यी यो हो बोनस चाउचाउ।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र 8 जना सदस्य सहित 11 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपराह्न 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
2: एपी स्टोर दुलेगौड़ा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0564143121,
3: मोबाइल 9865078634 र 9701107090।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324020, 9801454674 र 9864023420।
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।

0: जीवलाई नेल र धनीलाई तेल दिएको छु भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने भयो वार्गर, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ प्रोग्राम फिल्मी संसारमा। सम्पूर्ण श्रोता साथीलाई भने म कार्यक्रम प्रसदास प्रिया गुरुङ रहेको छु र तपाईँले हामीलाई रेडियो झोर बाराही 103.8 मेगाहर्ज अन्त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com छानबिन लगइन गरेर पनि विश्वभरिकै साथ रहेर हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी, हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृंखलाको साथमा। भने आजको श्रृंखलामा रहेर हामीहरू संघलाई, नेपाली संघलाई कार्यक्रममा स्थान दिइनेछौ र प्रोग्राम को ओपनिङ स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर सङ राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी, गीतको टाइटल रहेको छ चाहिने जो जिन्दगानीमा, उनको सृजना मुभीबाट रहेको मिठो सङ रहेको छ, स्वीकार्नुहोला है त।

हजुरको साथी चाइनिज हो जिन्दगानीमा टाइटलमा सजिएको निकै नै सुमधु सङलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। उनको स्वीटर मुभीबाट रहेको मिठो सङ रहेको थियो, जसमा आवाज रहेको छ सुजन चापागाई अनि सलिना भिकको भने मिठो सङलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। प्रोग्रामको ओपनिङ स्वरूप पनि कार्यक्रम स्थान दिइसकेको छु भने श्रोत साथी अहिलेको लागि भने यहाँको लागि फेरि पनि आउँछ अर्को मिठो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। कबड्डी कबड्डी मुभीबाट रहेको लपन छपन टाइटलमा सजिएको निकै सुमधु सङ रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी, लपन चपन टाइटलमा सजिएको निकै नै सुमधुर रमाइलो सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। काली प्रसाद देव बास्कोटाको आवाजमा सजिएको निकै नै सुमधुर सङ्ग रहेको थियो। र त्यसै गरी श्रोत साथी, अहिलेको लागि भने फेरि पनि प्रोग्राममा एउटा अर्को सुमधुर सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु। र श्रोत साथी, गीतको टाइटल रहेको छ दाहिने हातैमा, पूर्ण बहादुरको सारङ्गी मुईबाट रहेको सुमधुर सङ्ग रहेको छ, जसमा आवाज रहेको छ प्रशान्त शिवाकोटीको। भने स्वीकार्नुहोला सुमधुर सङ्गलाई है त।

हजुर श्रोता साथी, दाहिने हातैमा टाइटलमा सजिएको यो निकै नै सुमधुर सङ्गलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। पूर्ण बहादुरको सारङ्गी मुईबाट रहेको मिठो सङ्ग रहेको थियो, जसमा आवाज रहेको छ प्रशान्त शिवा कोटीको। भने पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने चाहिँ प्रोग्रामको पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि हाम्रो भइसकेको छ। र विश्राम पूर्व जानु अघि प्रोग्राममा माया गर्नुला टाइटलमा सजिएको मिठो सङ्ग राखिरहेको छु, जुन चाहिँ जेरी अन टप मुभीबाट रहेको सङ्ग रहेको छ। भने यो सुमधु सङ्गलाई राख्दै जाँदैछु प्रोग्रामको विश्रामतर्फ। स्वीकार्नुहोला है त।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
2: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
5: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
6: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: साथै यही भाद्र 17 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा आउनुहुने सहर्ष जानकारी गराइन्छ। यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9956031053।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
9: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0165901625963।
1: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
15: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
16: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
15: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
16: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
17: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
18: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
17: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9868383522।
19: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
20: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
19: ओके, ल डन।
20: हजुर, सिक्टेल अफसेट प्रेस, शुक्ला गण्डकी चार, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
19: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
20: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
21: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847315368।
22: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

हजुरसित साथीकै चिङ्गो विश्राम लगतै फेरि पनि प्रोग्राम फिल्मी संसारमा सम्पूर्ण श्रोता साथीलाई पुनः स्वागत गर्दछु भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ढोरपाराही 93.8 MHz जनतमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorparahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी पनि गर्दछु हप्ताको 6 दिन फरक बार फरक श्रृंखलाको साथमा, र यसै गरी आजको श्रृंखलामा मुभी संघलाई नै कार्यक्रम स्थान दिइरहेका छौं भने फेरि पनि प्रोग्राममा एउटा अर्को सुमधु संग्राहमा तर्फतिर लागिरहेको छु। त्यसै गरी स्वीकार्नुहोला यो सुमधु संघलाई हाइका।

हजुर श्रोता साथी, निकै नै मधुर संलग्नित प्रोग्राममा स्थानीय सजिलो छु र अहिलेको लागि भने फेरि पनि यहाँको लागि एउटा अर्को रमाइलो सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु भने त्यसै गरी श्रोता साथी, निकै नै मधुर सङ रहेको छ र गीतको टाइटल रहेको छ लौ मार्यो सिकार्नु होला है त।

0: हजुर श्रोता साथी लौबारी एउटा टाइटलमा सजिएको यो निकै नै सुमधुर संगलाई पनि प्रोग्राम स्थान दिइसकेको छु र अहिलेको लागि भने यहाँको लागि चाहिँ सुन सुन सुन्दरी टाइटलमा सजिएको मिठो सङ राखिरहेको छु स्वीकार्नुहोला है त।
1: Bye, digital. Enjoy with us.

हजुर श्रोत साथी, सुन सुन सुन्दरी टाइटलमा सजिएको सुमधु संघलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु। नाङ्गो गाउँ मुभीबाट रहेको सुमधु संघ रहेको थियो भने अहिलेको लागि भने फेरि पनि प्रोग्रामको अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ र विश्राम पूर्व जानु अघि औटी सिनो टाइटलमा सजिएको सुमधु संघलाई राख्दैछु। स्वीकार्नुहोला।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिङ्स टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0065414008

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283073।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा वात सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
5: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
4: खाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860705
8: र रामचन्द्र महत 9461168778
9: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
10: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
9: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
10: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
3: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9465110950
12: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
13: हजुर श्रोता साथी, केही छिनको विश्राम लगतै फेरि पनि सम्पूर्ण श्रोता साथीहरूलाई पुनः स्वागत गर्दछु भने श्रोता साथी, अहिलेको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौं र जाँदा जाँदै प्रोग्राममा उदायो मेरो मखमली पछौरी टाइटलमा सजिएको सुमधुर संग्रह राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रश्नदा श्रीया गुरुङ विदा हुने आँकै चाहन्छु। नमस्ते, नमस्कार।

0: This is Radio Dhorbarahi 103.8 MHz. सधैँ झैं यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा यही भदौ 20 गते तेस्रो शनिबार
1: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 065414233
2: र 98678687।
4: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौंडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846061268 र 9560602।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क
2: फोन बजार, सिद्धार्थ बैंक र मेडिकलको बीचमा दुलेगौंडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
11: एक सय 103.8 अन्तर्मनको आवाज।
12: स्टुडियो तान्छेर अहिले दिउँसोको 2 बज्यो।
13: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौंडा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
14: So सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
15: धोरबाराही हाइलाइट्स को साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
17: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले भोटे कोशीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सरकारबाट सबै अंग प्रभावकारी रूपमा लागेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै उहाँले भदौ 10 गते बिहान बाढ़ी आइरहेको खबर प्रवाह गर्नेदेखि प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सरकार लागेको बताउनु भएको छ। उहाँले अहिले विपद क्षेत्रमा सरकारले गरेका कार्यको फेहरिस्त प्रस्तुत गर्नुभएको छ। त्यसैगरी प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ीका कारण क्षतिग्रस्त जलविद्युत तायचुनाका सुरुङबाट तत्काल उद्धार गर्न नसकिनुको कारणबारे संसदमा प्रष्टीकरण दिनुभएको छ। नेपालमा अहिले आएको विपद मानवीय सभ्यताकै ठूलो भएको र टनेलको समस्या पनि अन्यत्र भन्दा फरक रहेको उहाँले बताउनु भएको छ। शाहले टनेलहरूभित्र बाढ़ी मात्र नभएर माटो र लेदो पसेर पूर्ण रूपमा थुनिएको हुँदा उद्धार गर्न कठिन भएको उल्लेख गर्नुभएको छ। यस्तोमा तत्काल उद्धार गर्ने प्रविधि विश्वमै नभएको उहाँको भनाई रहेको छ। टनेल बाहिर हिलो लेदो भएकाले आर्मी र प्रहरी अडिन पनि मुस्किल अवस्था रहेको उहाँले प्रस्ताउनु भएको छ। केन्द्रको सत्ता समीकरणमा आएको परिवर्तनसँगै गण्डकी प्रदेश सरकारमा पनि मन्त्री परिषद पुनर्गठन भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल समाजवादी पार्टीका सांसद फणेन्द्र देवकोटालाई पुनः ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री बनाउनु भएको छ। यसअघि ऊर्जा मन्त्रालय सम्हालिरहेका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएको छ। केन्द्रमा एमाले र नेकपा बीच सहमति बनेपछि गण्डकीका एमालेका 4 मन्त्रीले 10 पदौमा राजीनामा दिनुभएको थियो। एमाले छाडेका मन्त्रालय मुख्यमन्त्री पाण्डेले आफैसँग राख्नुभएको थियो। देवकोटाले यसअघि जेएनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिपछि मन्त्री पदबाट राजीनामा दिनुभएको थियो। नागडुङ्गा मुगलिन सड़क खण्डका विभिन्न ठाउँमा सड़क भाँसिएको छ। नागडुङ्गा नजिकै पातले वनमा सड़क भाँसिएको सड़क विभाग धादिङले जनाएको छ। काठमाडौँबाट मुगलिनतर्फ बाहिरिने गाड़ी मध्ये इन्धन पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्रे बाहेक सबैलाई नागडुङ्गा सुरुङ मार्ग खुला गरिएको छ। पेट्रोलियम पदार्थ बोकेका र दुई पाङ्रेलाई भने पातले वन क्षेत्रबाटै एकतर्फी आवाजावतको व्यवस्था मिलाएको सड़क विभागले जनाएको छ। विभागका अनुसार सड़क भाँसिएको ठाउँमा प्रभावकारी प्राविधिक अध्ययनपछि मात्र मर्मतको काम शुरू हुनेछ। मलेको बजार नजिकै पनि परिवार भीरमा एउटा सड़क भाँसिएपछि जोखिमयुक्त भएको छ। गजुरी गाउँपालिका 3 परिवार भीरमा वैकल्पिक मार्ग खोलिएको जिल्ला प्रहरी कार्यालय थादिङले जनाएको छ। हेटौडा काठमाडौँ सड़क खण्डमा यति बेला गाडीको चापसँगै व्यवस्थापनको दबाव बढ़ेको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा सड़क अवरूद्ध भएपछि काठमाडौँ आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। वैकल्पिक सड़कमा गाड़ी र यात्रुको चाप बढ़ेसँगै मकवानपुर प्रहरीले सड़क व्यवस्थापनलाई प्राथमिकतामा राखेको चढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश विष्ट आफै सड़कमा खटिएर आवागमन व्यवस्थापन गरिरहनु भएको छ। गाड़ीको लामो लाइन साँखुरा सड़क र वैकल्पिक मार्गमा बढ़ेको चापका बीच प्रहरीले निर्धारित रोच अनुसार सञ्चालन गराउने जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक गाड़ीलाई प्राथमिकता दिने काम गरिरहेको छ। प्रशासनले 14 सीट भन्दा कम क्षमताका गाड़ीका लागि छुट्टै रूट निर्धारण गरेको छ। हेटौडाबाट काठमाडौँ छुट्ने ती गाड़ीले भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली तथा काठमाडौँबाट फर्किने फर्पिङ, पाखेल, कुलेखानी, भीमफेदी सड़क प्रयोग गर्नुपर्नेछ। प्रधानमन्त्री वीरेन्द्र शाहले गत बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढ़ीमा परेर हालसम्म 1,114 भेटिएको जानकारी दिनुभएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा जवाफ दिने क्रममा वहाँले हालसम्म 1,114 शव भेटिएको बताउनु भएको हो। वहाँले जसमध्ये 95 शवको मात्रै पहिचान भएर परिवारको जिम्मा लगाएको बताउनु भएको छ। वहाँले त्यतिका सब रसुवाको टिमुरे, स्याप्रुबेसी, नुवाकोटको त्रिशुली, भित्रावती, त्रिशुली बजार र देवीघाटमा ठूलो संख्यामा सब भेटिएको बताउनु भएको हो। उता धादिङ, चितवन र गोर्खा जिल्ला स्थित त्रिशुली नदी तटीय क्षेत्रमा पनि धेरै सब भेटिएको वहाँले बताउनु भएको छ। चीनको दक्षिण पश्चिमी तिब्बत श्वेत क्षेत्रमा हिलोको लेदुले प्रभावित केरुङ बन्दरगाह जाने प्रमुख राजमार्ग पुनः संचालनमा आएको छ। 24 घण्टा गरिएको उद्धार प्रयासपछि बुधबार बिहान G216 राष्ट्रिय राजमार्ग खुलाएको चीनीय संचार माध्यमले जनाएको छ। चाइना मीडिया ग्रुप CMG का पत्रकारहरूले केरोङ बन्दरगाहबाट दिएको विवरण अनुसार राजमार्ग खुलेसँगै ठूला सवारी साधन र भारी उद्धार उपकरणलाई विपदको मुख्य क्षेत्रमा पुर्याउन सम्भव भएको छ। यससँगै अझै सम्पर्कविहीन रहेका व्यक्तिको खोजी तथा उद्धारलाई थप व्यापक र गहिराईमा अघि बढाइने जनाएको छ। नेपालमा गत हप्ता गएको वर्पक चट्टानको हिम पहिरोका कारण चीनको केरुङ बन्दरगाह क्षेत्रमा ठूलो हिलोको लेदो बगेको थियो। विपद र खाना पकाउने ग्यासको अभावले उपभोक्ता हैरान भइरहेका बेला गोर्खामा कम तौलका ग्यास सिलिण्डर बिक्री भएको पाइएको छ। गोर्खा नगरपालिका 11 कटेलडीही स्थित एक ग्यास गोदामबाट बजारमा पुगेका सिलिण्डरमा झण्डै 4 किलोसम्म ग्यास कम भएको अनुगमनको क्रममा खुलेको छ। गोर्खा नगरपालिका 12-10 किलोका विशोध प्रजापतिले आफूले ल्याएको ग्यासको सिलिण्डर अस्वाभाविक रूपमा हलुका पाइएपछि तौल जाँच गर्नुभएको थियो। तौल जाँच गर्दा ग्यास सहितको सिलिण्डर 24.8 किलो मात्र भेटिएपछि उहाँले अन्य सिलिण्डर समेत जाँच गर्नुभएको थियो। त्यसक्रममा 24.9 र 25.5 किलोका सिलिण्डर भेटिएका थिए। सामान्यतया भरिएको सिलिण्डरको तौल करिब 29 किलो भन्दा बढ़ी हुने भएकाले उपभोक्ताले ग्यासमा अनियमितताको आशंका गरेका थिए। गोर्खामा अत्याधिक गुनासोपछि जिल्ला प्रशासन कार्यालय गोर्खाको टोली मंगलबार गरेको अनुगमनमा पनि कम तौलको ग्यास भेटिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार जाँच गरिएका सिलिण्डरमा औसत करिब 25 किलो मात्र तौल देखिएको उहाँले बताउनु भएको छ। भदौ 10 को विनाशकारी बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सले पठाएको 40 टन भन्दा बढ़ी आपतकालीन राहत सामग्री काठमाडौँ आइपुगेको छ। बाढ़ी प्रभावित 2,600 परिवारलाई पुग्ने राहत सामग्री स्थानीय संस्थाहरू मार्फत वितरण गर्ने तयारी गरिएको छ। सामग्रीहरूमा पानी, फिल्टर, त्रिपाल, कम्बल, सरसफाईका सामग्री र सोलर बत्ती लगायतका सामग्री रहेका छन्। नेपाल स्थित अमेरिकी दूतावासले बाढ़ी प्रभावितको आवश्यकता अनुसार सहायता उपलब्ध गराउने जनाएको छ, जसका लागि नेपाल सरकार तथा विभिन्न साझेदार संस्थासँग समन्वय गरिरहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार स्थानीय तहमा आवश्यकता अनुसार राहत पुर्याउने कार्यमा सम्बन्धित निकाय तथा साझेदार संस्थासँग सहकार्य भइरहेको छ। नुवाकोटका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन्। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित भएका विदुर नगरपालिका सहित किसपाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोट, गढ़ी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको छ। बाढीका कारण विद्यार्थी शिक्षक र अभिभावक हराइरहेका विद्यालयको संरचना सड़क र पुलमा पुगेको क्षतिको आवतजावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुर नगरपालिकाले जनाएको छ। बाढीका कारण विद्यार्थी शिक्षक हराइरहेको यकिन तथ्याङ्क आइसकेको छैन। आज एकै दिन सुनको भाव तोलामा 8,800 रूपियाँले घटेको छ। हिजो 100 रूपियाँले बढ़ेको सुन आज तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। गएको मंगलबारदेखि लगातार घट्दै आएको सुन हिजो सामान्य बढ़े पनि आज एकै दिन धेरै घटेको हो। आज चाँदीको भाव पनि 185 रूपियाँले घटेको छ। हिजो तोलाको 4,765 रूपियाँ कायम रहेकोमा आज चाँदीको भाव 185 रूपियाँ घटेर आज 4,580 रूपियाँमा कारोबार भइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघको प्रतिवेदनले अफगानिस्तानमा एक दशक भन्दा लामो समयसम्म चलिरहेको सशस्त्र द्वन्द्वको कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ। प्रतिवेदन अनुसार सन् 2009 जनवरीदेखि 2021 अगस्त मध्यसम्म कम्तीमा 40,000 सर्वसाधारणको ज्यान गएको छ भने 77,000 भन्दा धेरै घाइते भएका छन्। संयुक्त राष्ट्रसंघीय अफगानिस्तान सहायता मिशनले हिजो सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित 195 जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ। साथै हिंसा पीड़ितलाई सेवा प्रदान गरिरहेका 23 राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र 23 तालिबान अधिकारीसँग गरिएको परामर्श तथा संवादलाई पनि प्रतिवेदनको आधार बनाएको छ। प्रतिवेदन अनुसार अन्तर्वार्ता दिएका 95% व्यक्तिले द्वन्द्वको कारण डिप्रेशन चिन्ता घटनाको बारम्बार सम्झना आउने लगायत मनोवैज्ञानिक तथा भावनात्मक समस्या भोगेको बताएका छन्। हस्त दिउँसो 2 बजेको ठोरपुर हालेर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
18: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
19: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्छन् त हो नि, मान सम्मान इज्जत बनेको।
20: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
19: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
21: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
22: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
21: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
23: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
24: म्याडम, धुम्रपान भनेको के हो?
23: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
24: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
23: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
24: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
23: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
24: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9008816142।
4: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
6: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
4: ए हो र, ल त ल,
3: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनु हो, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9850216692।
25: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
24: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
25: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
24: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
25: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
24: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
25: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
24: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
25: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
24: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0625930369।
25: कुली है मेरो तल तल तल तल तल तल तल। सिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
2: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
25: हो र, कहाँ छ र त्यस्तो?
2: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
25: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
25: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: कमला घाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र 8 जना सदस्य सहित 11 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपराह्न 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
1: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
2: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
1: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
2: क्रिस्मी क्लोथिङ कलेक्सन, सुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9850-57731, 9806-57731।
4: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9856-11445 र 9856-20445।
7: हेलो बा,
8: कति बन्यो घर? अनि ढलान भयो त?
9: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
7: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
10: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
10: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891-50630 र 9746-80681।
11: मम्मी, भोक लाग्यो, खाजा खाऊ न?
12: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
11: हस् मम्मी।
7: मैले सुने छोरी, ल जाम हिँड।
12: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
12: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008-28-144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
13: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
14: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
12: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0 65 414 142 98 560 23 128 98 462 14 726।
15: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460769246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98163434372।
4: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
0: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
4: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
0: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
4: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
0: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
4: पार्वती रिमाल दुलेगौडा रु 10,100,
0: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
4: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
0: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
4: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
0: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
4: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
0: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
4: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, ल डन।
6: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560285443 र 98417007780।
7: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
8: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
8: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 98171556606।
10: 30 का गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
4: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
11: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
12: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
11: द्वितीय पुरस्कार रु 15,000
12: तृतीय पुरस्कार रु 10,000
11: सान्त्वना पुरस्कार रु 5,000
12: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
11: द्वितीय पुरस्कार 5,000
12: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
11: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
12: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856309337
11: सुरेन्द्र श्रेष्ठ 9856306136
12: रविन्द्र राज पौडेल 9856062888
13: 103.8 अन्तर्मनको आवाज
14: स्टुडियो टाइम
15: अहिले दिउँसोको 3 बज्यो
16: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: फुटेको सिपबारीबाट भएको क्षतिबारे प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी, आफूहरूको सुझाव नलिएको भन्दै पूर्व प्रधानमन्त्री प्रचण्ड आक्रोशित।
0: भुटेको सिपबारीको क्षतिमा अग्रिम बीमा भुक्तानी हुने, अनुगमन गर्न विशेष कार्यदल गठन।
1: ढुवानी सहज बनाउन सरकार र व्यवसाय बीच नयाँ सहमति। कान्ति र त्रिभुवन राजपथ हुँदै उपत्यकामा ग्यास ओसार्न 200 ट्रक प्रयोग गरिने।
0: कुवेत स्थित अमेरिकी सैन्य शिविरमा इरानको हवाई हमला, आक्रमण निष्प्रभावी पारेको कुवेतको दावी।
1: र पहिलो एक दिवसीय खेलमा तास्मानियासँग नेपाल ए 2 विकेटले पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले गत बुधबार तिब्बत तर्फबाट भोटेको सीमा आएको बाढ़ीबाट भएको क्षतिबारे सदनलाई जानकारी गराउनु भएको छ। एक सातापछि आज बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले बाढ़ी आइरहेको खबर पाएदेखि हालसम्म सरकारले सबै संयन्त्र परिचालन गरेर काम गरिरहेको बताउनु भएको हो। बाढ़ी आएदेखि नै सरकार प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि अहोरात्र खटिरहेको उहाँले बताउनुभयो। बाढ़ीको पूर्व सूचना नदिएको, सब व्यवस्थापन गरेको र विदेशी सहयोग नलिएको भन्दै आलोचना भइरहेको तर्फ पनि उहाँले प्रष्टीकरण दिनुभएको छ। जानकारी हुनासाथ स्थानीय प्रहरीले सूचना दिएको र नेपाल टेलिकम मार्फत प्रभावित क्षेत्रमा एसएमएस पठाएको जानकारी उहाँले गराउनुभयो। त्यसै गरी सब व्यवस्थापनमा पनि वैज्ञानिक र कानूनी व्यवस्था अनुसार पहिचान हुन नसकेका सब मात्रै डीएनए परीक्षण गरेर जमीन मुनि सुरक्षित राखिएको, पछि पत्ता लाखे आफन्तलाई दिने गरी व्यवस्था मिलाइएको बताउनुभयो। विदेशी सहयोग नलिएको भन्ने आरोपको पनि उहाँले यसरी खण्डन गर्नुभयो।
3: यति ठूलो विपद पर्दा हामीले अन्तर्राष्ट्रिय सहयोग नलिने भन्ने कुरा नै आउँदैन। प्रभावित क्षेत्रमा आवश्यकता अनुसार सहयोग लिन शुरूदेखि नै हामीले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेकै थियौं। प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेका थियौं। मित्र राष्ट्र चीन र भारतबाट उहाँहरूले टेक्निसियनहरू पठाउनु भएकै थियो। उहाँहरूले शुरूकै दिनदेखि पहिलो दिन दोस्रो दिन पनि रेकी गरिराख्नु भएको थियो। हवाई मार्फत त्यो एरियामा अहिले कस्तो क्षति भएको छ, त्यहाँ पुग्न सकिन्छ कि सकिँदैन भन्ने कुरा उहाँहरूले रेकी गरिसकेर अनुगमन गरेर अहिले तत्काल ओर्लिने अवस्था छैन, तुरन्तै ओर्लिन सक्दैनौ। जुन बेला ओर्लिन सकिनेछ त्यति बेला नै भारतको अथवा चीनको टेक्निसियनहरू, नेपाली टेक्निसियन, आर्मी उहाँहरू चाहिँ पुग्ने अवस्था भएपछि मात्रै पुग्नु भएको हो। यो चाहिँ विशेष अवस्था हो।
0: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूले आज मात्रै सुरुङभित्र 484 जना फँसिरहेको बताएका छन्। प्रदेश सरकार स्थानीय तहसँग समन्वय नभएको आरोपको पनि बालेनले खण्डन गर्नुभएको छ। शुरूदेखि नै स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सरकारसँग समन्वयमै रहेको उहाँले बताउनुभयो। टनेलमा फँसेकाहरूको उद्धार गर्ने बारेमा भने जस्ता अनुमान गरिएको छ ती यथार्थभन्दा निकै फरक रहेको उहाँको दावी छ।
3: यो पहिरोले प्रभावित भएको अथवा पहिरोले थुनिएको टनेल होइन, यो बाढ़ीभित्र पसेर बाढ़ीसहित सँगसँगै हिलो माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन। विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्योभन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पाएक पर्छ, जति बेला मौसमले साथ दिन्छ, जति बेला त्यो हिलो थोरै सुक्छ, जति बेला त्यहाँनिर अड्डिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि चार पाँचवटा बिसवटा एक्सकाभेटर किन लाइएन भन्ने यस्तो पनि कुरा आएको थियो। त्यो एउटा टनेलमा एकचोटिमा एउटा दुईवटा भन्दा धेरै एक्सकाभेटरले काम पनि गर्न सक्दैन, त्यसको एउटा सीमा छ। त्यो सीमाभन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर बाहिरतिर एक्सकाभेटर लगाएर पनि गर्न सकिने थिएन।
1: यो पीड़ा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो, प्रधानमन्त्री शाहले भन्नुभएको छ। उक्त बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्र प्रभावित छ। हालसम्मको विवरण अनुसार बाढ़ीमा परिव्यता भएका मध्ये 1114 जनाको शव फेला परेको छ भने 3916 जना सम्पर्कविहीन छन्, 292 जना घाइते भएका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट 11993 जनाको उद्धार गरिएको छ। यो घटना जलवायु परिवर्तनसँग पनि सम्बन्धित भएकाले यसबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने प्रधानमन्त्री शाहले बताउनु भएको छ। वहाँले हिमालय क्षेत्रमा जोखिम बढ़ेकाले यो विश्वको साझा जिम्मेवारी भएको वहाँले उल्लेख गर्नुभयो।
3: अचानक बेहोरेको यो ठूलो विपदको क्षति व्यवस्थापनमा अवरात्र जुट्दै गर्दा हाम्रो मनमा अर्को एउटा गहिरो प्रश्न पनि जन्मिएको छ, त्यो हामी माझ कसरी यो विपद आइलाग्यो। विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी हिमालय क्षेत्रको हिउँ चट्टानले हिम पहिरोबाट सृजित र यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ, सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ।
1: प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ीको क्षतिबारे जानकारी गराएपछि विपक्षी दलका नेताहरूले पनि सम्बोधन गरेका छन्। नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पालामा गरेका कामको स्मरण गर्दै आफ्नो अनुभव नलिएको भन्दै वर्तमान सरकारको आलोचना गर्नुभयो। रासोपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर सहयोग गर्ने बताएको तर सरकार प्रमुखले वास्ता नगरेको भन्दै प्रधानमन्त्री बालिनप्रति आक्रोश पोख्नु भएको छ।
4: सरकारको मुख्य नेतृत्व अझ जो सबभन्दा बढी जिम्मेवार र संवेदनशील हुनुपर्ने हो, आज आउनुभयो, केही ब्रिफिङ उहाँले सुनाउनु भयो, म उहाँलाई यस अर्थमा त धन्यवाद नै भन्न चाहन्छु। तर उहाँले अरूलाई पनि विश्वासमा लिनुपर्छ, अरूका अनुभव पनि महत्वपूर्ण हुन सक्छन् भन्नेतिर उहाँको ध्यान नजानु। संसदलाई विश्वास लिने भनेको खालि प्रतिपक्षका सांसदलाई मात्रै होइन, कार्यशैलीले के देखाउँछ भने आफ्नै दलका सांसदलाई विश्वासमा लिने मेहनत पनि गरेको मैले चाहिँ देख्दिन। उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो? यस्तो त हुँदैन, प्रधानमन्त्री त हामी सबैको प्रधानमन्त्री हो नि। जति बेला हामी सबैले भनेका छौँ तपाईँलाई सहयोग गर्छौँ भनिराखेका छौँ, भन्दा भन्दै पनि कसैको पनि अनुहार हेर्न नपर्ने के हो त्यो तरिका?
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदेम्बेले पनि सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको भन्दै आलोचना गर्नुभएको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको
6: मार्बलका सिपी भिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भर।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। भोटेकोशी बाढ़ी प्रभावितहरूका लागि झण्डै 8 अर्ब रूपियाँ सहयोगको संकलन भएको छ। ठूलो जनधनको क्षति हुने गरी भोटेकोशीमा आएको बाढ़ीपछि उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारले नै सहयोग आह्वान गरेको थियो। त्यसपछि विभिन्न व्यक्ति, निकाय तथा अन्तर्राष्ट्रिय रूपमा प्राप्त भएको सहयोग आज दिउँसोसम्ममा 7,88,57,217 रूपियाँ पुगेको छ। हिजो बाढ़ी प्रभावितका लागि 1 अर्ब निकास गरिएपछि 6,88,57,217 रूपियाँ रकम कोषमा नै रहेको छ।
0: बाढ़ीमा भएको क्षतिको बीमा कम्पनीहरूले प्रभावितलाई अग्रिम भुक्तानी दिने भएका छन्। जलविद्युत आयोजना र ठूला पूर्वाधार जस्ता क्षतिको पुनः मूल्यांकन गर्न समय लाग्ने भएकाले अग्रिम भुक्तानी दिन कम्पनीहरू सहमत भएका हुन्। बाढ़ीको क्षति र बीमा दावी भुक्तानीको विषयलाई लिएर अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, पुनर्बीमा कम्पनी, बीमा कम्पनी, सर्वेयर लगायतको सहभागितामा छलफल भई पुनर्निर्माण शुरू गर्न नगद प्रवाह सहज बनाउन अग्रिम भुक्तानी दिने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ।
1: पृथ्वी राजमार्ग अवरूद्ध हुँदा प्रभावित बनेको खाना पकाउने एलपी ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी सहज बनाउन सरकार र व्यवसाय बीच नयाँ सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीको अध्यक्षतामा सरोकारवाला निकाय सहित भएको बैठकले ग्यास ढुवानीका लागि वैकल्पिक सड़क प्रयोग गर्ने र त्यसको ढुवानी भाड़ा दर समेत तय गरेको हो। नेपाल एलपी ग्यास उद्योग संघ अध्यक्षका अध्यक्ष दिवान चन्दका अनुसार बैठकले ट्रक तथा बुलेटहरूलाई स्कटरिङ गरेर सुरक्षित गन्तव्यमा पुर्याउने व्यवस्था मिलाएको छ। सड़क अवरूद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास अभाव हुन नदिन खाली सिलिण्डर संकलन गर्ने र भरेर पठाउने काम शुरू भइसकेको उहाँले जानकारी दिनुभयो। बैठकमा अध्यक्ष चन्दले ट्रक व्यवसायीहरूले ग्यास ढुवानीका लागि 150-200 वटासम्म गाड़ी तत्काल उपलब्ध गराउन सक्ने बताउनु भएको छ। काठमाडौँबाट नेपाल ग्यास र एभरेस्ट ग्यासका खाली सिलिण्डर लिएर गाड़ीहरू हेटौडातर्फ जान थालिसकेका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्सले कुवेतमा रहेका अमेरिकी सैन्य आधार शिविर एयर बसमा मिसाइल तथा ड्रोन आक्रमण गरेको दावी गरेको छ। उसका अनुसार कुवेत स्थित अली अल सालेम एयर बसमा गरिएको उक्त आक्रमणमा परिकै अमेरिकी सैनिक मारिएका छन्। इरानी संचार माध्यमहरूका अनुसार सो एयर बसमा रहेको अमेरिकी कमाण्डरको मुख्यालय र आवास क्षेत्रलाई निशाना बनाइएको थियो। आक्रमणका कारण ड्रोन राखिने ह्याङ्गर र उडान भर्ने क्षेत्रमा भीषण आगलागी हुनुका साथै इरान विरूद्ध प्रयोग हुँदै आएका केही अमेरिकी ड्रोन पूर्ण रूपमा नष्ट भएको दावी इरानले गरेको छ। यसैबीच कुवेत सरकारले इरानतर्फबाट आएका मिसाइल र ड्रोनलाई आफ्नो हवाई रक्षा प्रणाली मार्फत आकाशमै निष्प्रभावी बनाएको जनाएको छ। कुवेती अधिकारीहरूका अनुसार आक्रमणबाट कुनै पनि मानवीय क्षति भएको पुष्टि भएको छैन। इरानको यस दावी र सैन्य क्षतिको विषयमा अमेरिकी सेन्ट्रल कमाण्डले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
1: अस्ट्रेलियामा रहेको नेपालको ए राष्ट्रिय क्रिकेट टोलीले पहिलो एक दिवसीय खेलमा पराजय भोगेको छ। डार्विनमा आज भएको खेलमा 193 रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको तास्मानियाले 49.2 ओभरमा 8 विकेट गुमाएर लक्ष्य भेटायो। तास्मानियाका लागि गाबे बेलले सर्वाधिक 60 रन बनाए। राफ म्याकमिरनले 32 तथा विल प्रेस्टविजले 23 रनको योगदान दिए। नेपालका लागि दीपक डुम्रे र साहब आलमले समान 2-2 विकेटले, यस्तै आकाश सन्त, रिजन ढकाल र पवन सराफले समान 1 विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङको लागि मैदानमा उत्रिएको नेपाल 43.3 ओभरमा मात्र 192 रनमा समेटिएको थियो।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: भुटेपछि बाढ़ीबाट भएको क्षतिबारे प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी, आफूहरूको सुझाव नलिएको भन्दै पूर्व प्रधानमन्त्री प्रचण्ड आक्रोशित।
0: भुटेपछि बाढ़ीको क्षतिमा अग्रिम बीमा भुक्तानी हुने, अनुगमन गर्न विशेष कार्यदल बनाइने।
1: ढुवानी सहज बनाउन सरकार र व्यवसायी बीच नयाँ सहमति। कान्ति र त्रिभुवन राजपथ हुँदै उपत्यकामा ग्यास उसार्न 200 ट्रक प्रयोग गरिने।
0: कुवेत स्थित अमेरिकी सैन्य शिविरमा इरानको हवाई हमला, आक्रमण निष्प्रभावी पारेको कुवेतको दावी।
1: र पहिलो एक दिवसीय खेलमा तास्मानियासँग नेपाल ए 2 विकेटले पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
7: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज। उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
7: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
7: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
9: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
10: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
9: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
9: प्रोप्राइटर ठान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
11: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
12: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
13: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
14: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
11: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
13: खाक्कै नै दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
15: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
16: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660715
17: र रामचन्द्र महत 98461168।
16: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्छ।
18: राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9801032475।
19: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
20: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
19: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले।
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
19: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
15: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856061636 र 9811166136।
21: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
15: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
21: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
22: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार
8: मोबाइल 9808535537 र 9806615899।
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
21: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
22: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9808535537।
21: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

नमस्ते, स्वागत छ कार्यक्रम ओम प्रश्न अवसर लोकसिस्टीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 MHz अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com जानकारी लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। हामी आउने गर्दछौ हप्ताको सातै दिन फरकबार फरक श्रृङ्खलाको साथमा र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न सन सुनचारी पसलले भने यो सुनचारी पसल दुलेकोडाको भित्री बजारमा रहेको छ। सुनचारी सम्बन्धी थप सेवाहरू चाहिएमा यहाँले त्यहाँ गएर पनि कारोबारहरू गर्न सक्नुहुनेछ। नयाँ नयाँ डिजाइनको गर्गनारी यहाँले खरिद बिक्री गर्न सक्नुहुनेछ भने श्रोता साथी कार्यक्रमको दैलो उगार्दै पहिलो साङ्गीतिक सिरिजहरू भ्यारको लागि अझ निकै नै सुमधुभाका राख्नतर्फतिर लागिरहेको छु। निकै नै सुमधुभाका रहेको छ र श्रोता साथी गीतको बोल रहेको छ घुमाउने घर पोखरा स्वीकार्नु होला है त

हजुर श्रोता साथी, घुमाउने घर पोखरामा गीतको बोलमा सजिएको सुमधु भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र आजको श्रृंखलामा रहेर हामीहरू अफलाइन मार्फत रोजाइको गीत संगीतलाई कार्यक्रम स्थान दिइनेछौ र श्रोता साथी, यहाँले लोक भाकाहरू रोज्न सक्नुहुनेछ र साथसाथै तीजको भाकाहरू पनि यहाँले कार्यक्रममा सुन्न सक्नुहुनेछ भने श्रोता साथी, अहिलेको लागि भने निकै नै रमाइलो तीज भाका राखिरहेको छु। यो तीजैमा थकेरै गीतको बोलमा सजिएको रमाइलो तीज भाका रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, यो डिजेमा ढल्किरहेको बोलमा सजिएको सुमधुर भागलाई पनि कार्यक्रम स्थान दिइसकेको छु, जसमा आवाज रहेको छ देवी घरती मगर, शोभा त्रिपाठी अनि विनोद बाजुरालीको भने निकै नै सुमधुर भागा रहेको थियो। र श्रोता साथी, अघि भर्खरै मात्र हामीसँग चाहिँ कलमा एकजना साथी हुनुहुन्थ्यो, मान्द्रीदेखि मिना बिकजी बोल्दै हुनुहुन्थ्यो, उहाँले निकै नै सुमधुर भाका चाहिँ रोज्नु भएको छ। तीस भाका रहेको छ हाम फालेर मरुकी गीतको बोलमा सजिएको, जसमा आवाज रहेको छ शर्मिला गुरूङको भने, स्वीकार्नुहोला यस्तो मधुर भाकालाई। हाई त

हजुर सर, साथी अनि गिनीज म त भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने अहिलेको लागि भने यहाँहरूको लागि हङकङको सारी गीतको बोल राखिरहेको छु, सिकार्नु होला है त।

हजुर स्वेत साथी अनि किन सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने अहिलेको लागि भने यहाँहरूको लागि स्वेत साथीको रोजाइको गीतलाई स्थान दिनतर्फतिर लागिरहेको छु। लामेश्वर आदि गीत बहादुरजी बोल्दै हुनुहुन्थ्यो, उहाँले निकै नै सुमधुर तिज भाका रोज्नु भएको छ र गीतको बोल रहेको छ हाई मेरो फरिया, स्वीकार्नुहोला उहाँको रोजाइको गीतलाई है त।

हजुर श्रोता साथी, सुमधुभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। लामेश्वरादेखि जितबहादुरजीको रोजाईको भाका रहेको थियो, उहाँले सुमधुर है मेरो फरिया गीतको बोलमा सोझिएको मिठो तीज भाका रोज्नु भएको थियो भने पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला उहाँको रोजाईको गीतलाई भन्दै। अहिलेको लागि भने श्रोता साथी, हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ र जाँदा जाँदै कार्यक्रममा झम्काना गीतको बोललाई राख्दैछु र सुमधुर भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत प्रिया गुरुङ बिदा हुने आज चाहन्छु। नमस्ते, नमस्कार।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
0: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
3: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: साथै यही भाद्र 17 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा आउनुहुने सहर्ष जानकारी गराइन्छ। यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
5: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188017।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
10: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
11: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
0: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
10: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020। कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरुरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र 8 जना सदस्य सहित 11 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपरान्न 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
12: कहाँ जाने?
13: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
12: अनि बीचमा नझर्ने?
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 98461616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 98235526363।
14: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
15: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
16: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
16: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
15: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
16: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
15: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
16: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
15: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
16: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
15: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
16: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
15: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
17: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
18: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड, फोन 061-590-162-590-163।
19: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
20: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
21: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98164-34372।
22: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
0: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
3: हार्ट जोड्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
2: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
5: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाचे पानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
7: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
8: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
7: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रममा चाहिने जानकारी
7: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
8: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
7: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
9: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
0: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
0: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
0: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
0: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
3: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थायराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
11: तनहु सेवा अस्पताल दुलेगौडा फोन 065-414-377 मोबाइल 98-560-44-343
12: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
13: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
12: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
13: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
14: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
14: प्रोपाइटर रबिन थापा सम्पर्क 98-560-33-398 र 98-465-10-950
16: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: हुँदै छ यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 20 गते तेस्रो शनिबार
1: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनु हुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाक भित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थी सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनएमओली स्क्यान गरिनुका साथै इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
2: र 9868168087
5: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
6: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
7: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
6: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9560557731 9060657731
8: हेलो बा
9: कति बन्यो घर अनि ढलान भयो त
10: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
9: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
10: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
11: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
11: प्रोप्राइटर राम भुजेल सम्पर्क 9091950630 र 9746780681
12: 103.8 अन्तर्मनको आवाज
13: स्टुडियो लाइन
14: अहिले साँझको 5 बज्यो
15: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
16: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
17: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट एन्ड अप्सेल प्रेस दुलेगौडा बीपी चोक
17: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
18: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् प्रदेशसभा सदस्य फणेन्द्र देवकोटा गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त हुनुभएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार मन्त्रीमण्डलमा हेरफेर गर्दै देवकोटालाई मन्त्री नियुक्ति गर्नुभएको हो। गोर्खा दुई पाँच निर्वाचित देवकोटा नेपाली समाजवादी पार्टी नयाँ शक्तिका गण्डकी प्रदेश संयोजक समेत हुनुहुन्छ। उहाँ तेस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो। यही भदौ 10 गते नेकपा एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पाण्डेले मन्त्रीमण्डलमा हेरफेर गर्नुभएको हो। यसअघि ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री रहनुभएका नन्द प्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको छ। मुख्यमन्त्री पाण्डेसँग अझै उद्योग तथा पर्यटन र कृषि मन्त्रालयको जिम्मेवारी रहेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे 2081 जेठ 16 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। 59 सदस्यीय गण्डकी प्रदेशसभामा सरकार टिकाउन 30 प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ। कांग्रेसका 27 प्रदेशसभा सदस्य रहेकोमा नेकपा नेसपाका देवकोटा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दुई प्रदेशसभा सदस्यको समर्थन सरकारलाई रहेको छ। मुख्यमन्त्री पाण्डेले राप्रपाले सरकारमा जाने निर्णय गरेमा मन्त्रीमण्डलमा सहभागी गराउन आफूलाई अप्ठ्यारो नरहेको बताउनु भएको छ। पोखराको गण्डकी मेडिकल कलेज जीएमसीले बाढी पहिरो पीड़ितको उद्धार र राहतका लागि 25 लाख रूपियाँ सहयोग गरेको छ। कलेजले प्रधानमन्त्री राहत कोषमा सो रकम प्रदान गरेको हो। देशमा आइलागेको प्राकृतिक विपदको कठिन समयलाई ध्यान दिँदै कलेजले यो आर्थिक सहायता दिएको हो। जीएमसीका संचालक रमेश शर्मा र संजीवनी ग्रुपका सीएफओ राजु बस्नेतले अर्थ मन्त्रालय पुगेर सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। उहाँहरूले अर्थमन्त्रीलाई भेटी 25 लाख रूपियाँको चेक बुझाउनु भएको हो। कलेजले विपदको यो घड़ीमा देश र जनताप्रतिको सामाजिक उत्तरदायित्व आत्मसात गर्दै सहयोग गरिराख्ने जनाएको छ। आर्थिक सहयोगसँगै कलेजले बाढ़ी पीड़ितको स्वास्थ्य उपचारमा पनि विशेष व्यवस्था गरेको छ। बाढ़ी प्रभावित क्षेत्रबाट आएका बिरामीको गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निशुल्क उपचार गरिने जानकारी अध्यक्ष खुमा प्रसाद आर्यले बताउनु भएको छ। कलेजले यसअघि नै प्रभावित क्षेत्रहरूमा आवश्यक औषधिहरू समेत पठाइसकेको छ। मानवीय सेवाको यो अभियानमा कलेजले देखाएको सक्रियता प्रशंसनीय देखिएको छ। प्रभावित नागरिकलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले औषधि उपचार र नगद सहयोग दुवैलाई जीएमसीले सँगसँगै अगाडि बढ़ाएको छ। जनताको दुःखमा साथ दिने यस्ता कार्यलाई भविष्यमा पनि निरन्तरता दिने कलेजको भनाई रहेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीले गर्दा सम्पर्कविहीन बनेका तनहुँका 24 नागरिकहरूमध्ये 9 परिवारको सम्पर्कमा आएका छन् भने 15 अझै बेपत्ता रहेका छन्। जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा रोजगारी व्यापार तथा घुमघामको सिलसिलामा पुगेका तनहुँका बासिन्दाको खोजी तथा उद्धारका क्रममा 9 सुरक्षित रहेको पुष्टि भएको हो। बाँकी 15 भने हालसम्म पनि सम्पर्कमा नआएको उहाँले जानकारी दिनुभएको छ। बाढ़ीपछि अझै सम्पर्कमा नआएका र बेपत्ता सूचीमा रहेकामा भानु नगरपालिका 1 संजीवनी गुरूङ, आबुखैरिनी गाउँपालिका 3 प्रेम सेजाई, ब्यास नगरपालिका 6 पूजा आचार्य, ब्यास 5 राहुल दुरारी, ब्यास 1 दीक्षित मगर, सोही ठाउँका राममाया देवकोटा, सागर देवकोटा र सुस्मिता कुवर रहेका छन्। त्यस्तै सुक्लागण्डकी नगरपालिका 12 विनु गुरूङ, भानु नगरपालिका 10 सुजन नेपाली र असल नेपाली, ब्यास 2 प्रताप थापा मगर, ब्यास 5 कृति कुमार, भानु 1 सूरज तिमुसिना तथा भानु 10 हरिप्रसाद सेडाई अझै बेपत्ता रहेका छन्। यसै गरी हालसम्म सम्पर्कमा आइसकेकाहरूमा रिसिङ गाउँपालिका 7 धनबहादुर आले, भीमात नगरपालिका 6 नारायण मरासिनी, गणेश सुवेदी, बालकृष्ण पोखरेल र सन्देश पोखरेल रहेका छन्। त्यसै गरी ब्यास नगरपालिका 4 मोहन अधिकारी, भारू नगरपालिका 1 प्रसिना थापा र प्रज्वल थापा तथा अन्य 1 आफन्तको सम्पर्कमा आइसकेको प्रशासनले जनाएको छ। सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग निरन्तर समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भएको छ। विपत्र खाना पकाउने ग्यासको अभावले उपभोक्ता हैरान भइरहेका बेला गोर्खामा कम तौलका ग्यास सिलिण्डर बिक्री भएको पाइएको छ। गोर्खा नगरपालिका 11 कटलदिरी स्थित एक ग्यास गोदामबाट बजारमा पुगेका सिलिण्डरमा झण्डै 4 किलोसम्म ग्यास कम भएको अनुगमनको क्रममा खुलेको छ। गोर्खा नगरपालिका 12-10 किलोका विश्व प्रजापतिले आफूले ल्याएको ग्यासको सिलिण्डर अस्वाभाविक रूपमा हलुका पाइएपछि तौल जाँच गर्नुभएको थियो। तौल जाँच गर्दा ग्यास सहितको सिलिण्डर 24.8 किलो मात्र भेटिएपछि उहाँले अन्य सिलिण्डर समेत जाँच गर्नुभएको थियो। त्यसक्रममा 24.9 र 25.5 किलोका सिलिण्डर भेटिएका थिए। सामान्यतया फरिएको सिलिण्डरको तौल करिब 29 किलो भन्दा बढ़ी हुने भएकाले उपभोक्ताले ग्यासमा अनियमितताको आशंका गरेका थिए। गोर्खामा अत्याधिक गुनासोपछि जिल्ला प्रशासन कार्यालय गोर्खाको टोली मंगलबार गरेको अनुगमनमा कम तौल ग्यास भेटिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार जाँच गरिएका सिलिण्डरमा औसत करिब 25 किलो मात्र तौल देखिएको उहाँले बताउनु भएको छ। अनुगमनका क्रममा गोदामभित्र एउटा सिलिण्डरको ग्यास अर्को सिलिण्डरमा सार्ने गरिएको समेत भेटिएको प्रशासनले जनाएको छ। त्यसका लागि प्रयोग हुने धातुको सुई र समेत डोलीले नियन्त्रणमा लिएको छ। कम तौल भएका सिलिण्डरका क्याप र प्लास्टिकका सिल समेत शंकास्पद देखिएको गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माको भनाइरहेको छ। कास्की ल्याइएका भोटेकोसी बारीका मृतकका शवमध्ये 76 वटाको व्यवस्थापन गरिएको छ। पहिचान नभएका शव मंगलबार अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्दै पोखरा महानगरपालिका 16 को सिसौ खारीमा व्यवस्थापन गरिएको छ। सेती नदी किनारको सिंचाई विभागको सरकारी जग्गामा पहिचान सहित शवहरू व्यवस्थापन गरिएको हो। पोखरा ल्याएका 102 शवमध्ये 19 वटा पहिचानपछि आफन्तलाई हस्तान्तरण गरिसकेको छ। कास्कीमा व्यवस्थापनका लागि नवलपरासी बर्खार सुस्त पूर्वबाट 41 वटा, धादिङबाट 27, गोर्खाबाट 11 र तनहुँबाट 24 शव ल्याइएको थियो। बाँकी 7 शव भने पहिचान हुन सक्ने देखेर शवगृहमा राखिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बराले जानकारी दिनुभएको छ। कास्कीमा 9 शव आफन्तलाई हस्तान्तरण गरिसकेको र 7 शव आफन्तले पहिचान गर्न सक्ने देखेर शवगृहमा राखिएको जानकारी उहाँले दिनुभएको छ। कास्की ल्याइएका सबै शवको सोमबार साँझसम्म पोस्टमार्टम भइसकेको थियो। शव गनाउन थालेपछि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वैकल्पिक व्यवस्थापन गरिएको हो। शुक्लागंजकी नगरपालिका 5 गल्छिना मस्जिद चोक स्थित नेपाल मुस्लिम समाज सेवा समितिले बाढ़ी पीड़ितका लागि सञ्चालन गरेको राहत संकलन अभियानबाट रू 71,786 संकलन गरेको छ। शुक्रबार जुम्माको नमाजको अवसरमा त्यसपछि गरिएको खरदैलो अभियानबाट संकलित उक्त रकम समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। विपदको यस कठिन परिस्थितिमा पीड़ितलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति समितिले आभार व्यक्त गरेको छ। नेपाल मुस्लिम समाज सेवा समिति शुक्लागण्डकी 5 गल्छिनाका अध्यक्ष मोहम्मद हुसेन मियाले राहत संकलन तथा रकम हस्तान्तरण कार्य पारदर्शी रूपमा गरिएको जानकारी दिनुभएको हो। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 25 हेमजा चोर स्थित एमडी खोलाको खोजबाट एक महिलालाई उद्धार गरिएको छ। बुधबार बिहान 8:30 बजेतिर एमडीको भीड़बाट महिला कराईको आवाज सुनिएपछि खटिएको प्रहरी टोलीले घाइते अवस्थामा 22 वर्षीय देवी सुनारलाई उद्धार गरेको हो। वडा प्रहरी कार्यालय बगर र सशस्त्र प्रहरी बल कालिकागढ़ कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा 25 बोझो चोक बस्ने सुनारलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाएको थियो। सुनारको ठाड, दुवै हात खुट्टामा चोट लागेको र स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपक प्रसाद रिजालले जानकारी दिनुभएको छ। सुनारको उपचार जारी रहेको र घटनाको कारणबारे अनुसन्धान भइरहेको रिजालले उल्लेख गर्नुभएको छ। शेयर बजार लगातार दोस्रो दिन बढ़ेको छ। शेयर बजार परिसूचक निप्से आज 15.44 अंकले बढ़ेर 2538.11 बिन्दुमा पुगेको छ। हिजो निप्से 9.24 अंकले उकालो लागेको थियो। आज म्यूचुअल फण्ड र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 193 कम्पनीको शेयर बढ़ेकोमा 75 घटेको छ। यस्तै 10 कम्पनीको शेयर भने खटबड भएको छैन। आज उपकार लघुवित्तको शेयर 11.87% बढ़ेको छ। सबरगमा बजार उकालो लागेको दिन एनएमबी इन्जिनियरिङ बन्डको शेयर 5.81% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 2.90 अर्ब करोड़को कारोबार भएकोमा आज 354 कम्पनीका 72,68,000 किता शेयर 2.94 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्राविधिक प्रहरी जवान चिरञ्जीवी खत्री 2083 साल श्रावण महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ। संगठनको नीति तथा निर्देशन बमोजिम तालुक कार्यालयबाट प्राप्त निर्देशन तथा सूचनालाई आवश्यकता अनुसार तत्काल कार्यान्वयन गर्नुका साथै सवारी दुर्घटना, दैवी प्रकोप तथा कारण विपरीतका अवैध गतिविधि जस्ता घटनामा समयमै प्रहरी परिचालन गरी जिम्मेवारी निर्वाह गरेको मूल्यांकनका आधारमा खत्रीलाई उत्कृष्ट प्रहरी छनौट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। प्रहरी जवान खत्रीले आफूलाई प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दार, वफादार र कर्तव्यनिष्ठ भई कुशलतापूर्वक निर्वाह गरेको भन्दै उहाँको कार्य सम्पादनको उच्च मूल्यांकन गरिएको हो। साझा 5 बजेको ढोरबरा हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
8: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
13: मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
19: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
20: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560-20279।
21: 30 का गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
22: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
21: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
22: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
21: द्वितीय पुरस्कार ₹15,000,
22: तृतीय पुरस्कार ₹10,000,
21: सान्त्वना पुरस्कार ₹5,000।
22: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
21: द्वितीय पुरस्कार ₹5,000
22: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7,
21: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
22: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 98531-39,37,
21: सुरेन्द्र श्रेष्ठ 98536-36,136,
22: रविन्द्र राज पौडेल 98562-68,888।
0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
22: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
22: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
1: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
23: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
24: ए सबिना यस्तो हतारमा कता हो
25: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
24: ल बिहेको गरगहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
26: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9008216142
0: सुन्नु न श्रेया यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै
27: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
0: कहाँ
27: गण्डकी मेडिकल हल
22: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
27: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डीफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
22: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
0: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि सम्पर्क 0635903669 मोबाइल 9840826926
20: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
22: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
20: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
28: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटिएल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
20: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
28: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
20: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
22: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
23: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846056996
20: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्कु जालेर पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, स्वास्थ्य पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
5: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
6: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
7: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
5: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
0: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9, ढोरबाराही फेदी। प्रोपाइटर हरिचन्द्र महत। मोबाइल 9825527763 र 9660807015
7: र रामचन्द्र महत 9461168778।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोपाइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: हुजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
9: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
9: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्लागण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
10: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
11: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
10: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
11: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
10: फोन नम्बर 0625414321,
11: मोबाइल 9865778634 र 9701105090।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
13: म्याडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। तीमध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
12: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। पान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
15: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
16: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
15: दीक्षा ब्युटी पार्लर रे?
16: हो नि, दीक्षा ब्युटी।
12: धुमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
14: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा

0: आफ्नी आँखाको सुन्दरताका लागि आइल्यासिन पनि गरिन्छ।
1: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
0: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
1: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
0: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
1: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
0: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 97090 34335।
2: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
3: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
4: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
5: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
3: हाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
6: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
2: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत। मोबाइल 9825527763 र 9860705
5: र रामचन्द्र महत 9864161678।
2: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
7: अन्तर्मनको आवाज
8: स्टुडियो साइट,
9: अहिले साँझको 6 बज्यो।
2: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
10: थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
11: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
10: भोटेको सिंहबारीमा ज्यान गुमाएका 133 शव संकलन, हेलिकप्टरबाट नुवाकोट पठाउने तयारी। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट 557 जना अझै सम्पर्कविहीन।
11: प्रतिनिधि सभाबाट भोटेको सिंहबारी विपद सम्बन्धी विशेष प्रस्ताव पारित, कंग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान।
10: विपद पीड़ित ग्राहकका लागि बैंकिङ सेवा थप सहज बनाउन राष्ट्र बैंकको निर्देशन। नेपालका बाढ़ी पीड़ितलाई कतारको सहयोग।
11: इजिप्टमा बस दुर्घटना हुँदा 16 जनाको मृत्यु, 28 जना घाइते।
10: र पहिलो एक दिवसीय खेलमा तास्मानियासँग नेपाल ए दुई विकेटले पराजित।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
11: समाचार अब विस्तारमा। भोटेकोशीको बाढ़ीमा परेर ज्यान गुमाएका 133 जनाको शव रसुवाको विभिन्न क्षेत्रबाट संकलन गरिएको छ। रसुवाका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट 104, स्याप्रुबेसी र रोङ्गा क्षेत्रबाट 18 र बेत्रावती क्षेत्रबाट 11 शव संकलन गरिएको हो। गनाउन थालेपछि ती सबै शव हेलिकप्टरमा नुवाकोटको विदुर लैजाने तयारी छ। यसैबीच 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत गृहमा फँसेका व्यक्तिको उद्धारमा कठिनाई भएको छ। नेपाली सेनाको 6 नम्बर वाहिनीका वाहिनीपति सहायक रथी प्रज्वल राणाका अनुसार हिलो जमेका कारण सुरुङ खोल्ने अवस्था छैन। स्याप्रुबिसी स्थित 20 मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार कार्य भने जारी रहेको नेपाली सेनाले जनाएको छ।
10: भटेकोशी बाढ़ीका कारण माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनामा कार्यरत अझै 557 जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन भइरहेका छन्। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको प्रवर्तक कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालीले आज प्रेस विज्ञप्ति जारी गरेर मुख्य सिभिल संरचना निर्माणको ठेक्का पाएको सहायक ठेकेदार कम्पनी पावर चाइनाका 385 जना सम्पर्कविहीन भएको जनाएको छ। हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल सहायक ठेकेदार इन्ड्रेस हाइड्रोका 94 जना सम्पर्कविहीन रहेका छन्। नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालीका 15 जना, परामर्शदाता कम्पनी जेड कन्सल्टका 7 जना, मुख्य निर्माण ठेकेदार रुसानका तर्फबाट 56 जना अहिलेसम्म पनि सम्पर्कविहीन अवस्थामा रहेको बताइएको छ। कम्पनीका अनुसार सम्पर्कविहीन रहेका मध्ये करिब 115 जना हेडवर्क्स क्षेत्र तथा मुख्य सुरुङभित्र फँसेको आशंका गरिएको छ। कम्पनीका अनुसार माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट भने 876 जनाको उद्धार गरिएको छ।
11: ठूलो जनधनको क्षति हुने गरी भोटेकोशीमा आएको बाढ़ीबाट बाढ़ीबारे भएको क्षति सम्बन्धी प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित गरिएको छ। आज बसेको बैठकमा सभामुख डीपी अर्यालले प्रस्तुत गर्नुभएको प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको। विशेष प्रस्ताव पारितपछि सभामा बाढ़ीबाट निधन भएकाहरूको आत्माको शान्तिको कामना गर्दै मौन धारण समेत गरियो। भदौ 10 गते बुधबार भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुबेसी, बेत्रावती, नुवाकोटको त्रिशुल बजार र देवीघाट लगायत धादिङ, चितौन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्र नराम्ररी प्रभावित छ। बाढ़ीमा परि सयौंको ज्यान गएको छ भने हजारौं बेपत्ता छन्। बाढ़ीपछिको अवस्थाबारे प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी समेत गराउनु भएको छ।
10: भोटेकोशी बाढ़ीबारे छलफल गर्न प्रमुख प्रतिपक्षीय दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले शनिबारका लागि बैठक बोलाइएको जानकारी दिनुभएको हो। बैठक भदौ 20 गते शनिबार दिउँसो 1 बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ। कार्यवाहक मुख्य सचिव दुलालका अनुसार बैठकमा भोटेकोशी बाढ़ी विपद र पार्टीको 15 महाधिवेशन लगायतको विषयमा छलफल हुनेछ।
11: नेपाल राष्ट्र ब्याङ्कले हालै भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित भई ब्याङ्किङ कारोबारका लागि आवश्यक चेक कार्ड, मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन ब्याङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र ब्याङ्कको ब्याङ्क तथा वित्तीय संस्था नियमन विभागले सूचना जारी गर्दै ब्याङ्क तथा वित्तीय संस्थालाई बाढ़ी पीड़ित ग्राहकको पहिचान एकिन गरी आवश्यक सहयोग र सहजीकरण गर्न भनेको हो। प्राकृतिक विपदका कारण ब्याङ्किङ कारोबारका लागि आवश्यक कागजात र सामग्री गुमाएका ग्राहकले सेवा प्राप्त गर्न कठिनाई भोग्न नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र ब्याङ्कले जनाएको छ। सूचना अनुसार ब्याङ्क तथा वित्तीय संस्थाले आफ्ना अभिलेखमा रहेको ग्राहकको हस्ताक्षर नमूना, फोटो र अन्य विवरणका आधारमा ग्राहकको पहिचान यकिन गर्न सक्नेछ। त्यसका आधारमा विषम परिस्थितिमा ग्राहकलाई आवश्यक ब्याङ्किङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र ब्याङ्कले भनेको छ।
10: रसुवास्थित भटिकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नेपाली नागरिकका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ। नेपालमा परेको यस दुःखद घड़ीप्रति अन्तर्राष्ट्रिय समुदायले एकबद्धता जनाउने क्रममा कतार सरकारले सान्त्वन स्वरूप राहत सामग्री पठाएको हो। सामग्रीमा बाढ़ीग्रस्त क्षेत्रका नागरिकका लागि आवश्यक पर्ने राहतका वस्तु छन्। नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अल अन्सारीले सो राहत सामग्री नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभएको हो। कतार नेपालमा परेको यस विपत्तिप्रति गहिरो दुःख व्यक्त गर्दै मानवीय सहायता उपलब्ध गराएको हो।
11: थाहा संचार नेटवर्कमा कञ्चनपुरमा यस वर्षकै सबैभन्दा धेरै वर्षा लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
8: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7180-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
12: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
13: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन भरको।
8: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
11: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
10: अब बाँकी समाचार। कञ्चनपुरमा यस वर्षकै सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुर जिल्लाको सुन्दरपुर स्थित मौसम मापन केन्द्रमा 92.7 मिलिमिटर वर्षा भएको छ। महाशाखाले अझै पानी पर्न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुर जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको जोखिम भएकाले तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अप्नाउन आग्रह गरेको छ। सुदूरपश्चिमका पहाड़ी भेग र भारतको उत्तराखण्ड क्षेत्रमा भारी वर्षाका कारण महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले बनवास स्थित शारदा ब्यारेक्समा आवागमनमा रोक लगाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब परीक्षक टेकबहादुर रावतका अनुसार महाकाली नदीमा पानीको बहाव 155,284 क्युसेक पुगेको छ। महाकाली नदीमा पानीको बहाव 1,00,000 क्युसेक नागेपछि शारदा ब्यारेक्समा चार पाङ्गे सवारी साधन सञ्चालनमा रोक लगाइँदै आएको छ।
11: शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले बढ़ेको छ। परिसूचक नेप्से 15.44 अंकले बढ़ेर 2538 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका शेयर 2,94,00,000,000 रूपियाँमा खरिद बिक्री भए। 13 उपसमूह मध्ये 11 उपसमूहको शेयर मूल्य बढ़ेको छ भने 2 उपसमूहको शेयर मूल्य घटेको छ। आज 193 कम्पनीको शेयर मूल्य बढ्दा 75 कम्पनीको शेयर मूल्य घट्यो भने 10 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
10: अब अन्तर्राष्ट्रिय समाचार। इजिप्टको पूर्वी सिनाई प्रायद्वीपमा आज बस दुर्घटना हुँदा 16 जनाको मृत्यु भएको छ। साथै 28 जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजिप्टको दक्षिण सिनाईको पूर्वी तटमा रहेको पर्यटकीय शहर दहाब र नुवेइबाको बीचको सड़कमा भएको दुर्घटनास्थलमा उद्धारका लागि 20 एम्बुलेन्स पुगिसकेको मन्त्रालयले जनाएको छ। दुर्घटनाको कारण भने खुलाइएको छैन। अधिकारीका अनुसार घाइतेहरूको उपचार भइरहेको बताइएको छ। खराब मर्मत सम्भार र असमान कानून प्रवर्तन लगायतका कारण इजिप्टमा बारम्बार सवारी दुर्घटना हुने गरेको जनाइएको छ। इजिप्टको तथ्याङ्क एजेन्सीका अनुसार गत वर्ष देशभर सड़क दुर्घटनामा करिब 6,000 मानिसको मृत्यु भएको थियो।
11: अब खेल समाचार। अस्ट्रेलियामा रहेको नेपालको यी राष्ट्रिय क्रिकेटरले पहिलो एकदिवसीय खेलमा पराजय बेहोरेको छ। डार्बिनमा आज भएको खेलमा 193 रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा उत्रिएको तास्मानियाले 49.2 ओभरमा 8 विकेट गुमाएर लक्ष्य भेटायो। तास्मानियाका लागि गाबे वेलले सर्वाधिक 60 रन बनाए, राफ म्याकमिलनले 32 र विल प्रेस्टविजले 23 रनको योगदान गरे। नेपालका लागि दीपक डुम्रेले र साहब आलमले समान 2 विकेट लिए। आकाशचन्द रिजन ढकार र पवन सराफले समान 1 विकेट हात पारे। टस हारेर पहिले ब्याटिङका लागि मैदानमा उत्रिएको नेपाल 43.3 ओभरमा मात्र 192 रनमा समेटियो। नेपाल एकका लागि त्रित राज दासले सर्वाधिक 37 रन जोडे। उनले 63 बलमा 3 चौका र 1 छक्का प्रहार गरेका थिए। मायन यादवले 32 र कुशल मल्लले 29 रनको योगदान दिए। दीपक डुम्रेले 18 रन बनाउँदा पवन सराफ 22 रनमा अभिजित रहे। लोकेश बमले 11 रन जोडे। तास्मानियाका बिली स्टान लेकले 4 विकेट लिएका थिए। विल प्रेस्टविज र राफ म्याकमिलनले समान 2 विकेट लिँदा लासलान क्लार्कले 1 विकेट हात पारेका थिए। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
10: घटेको सिपारीमा ज्यान गुमाएको 133 शव संकलन, हेलिकप्टरमा नुवाकोट पठाउने तयारी। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट 557 जना अझै सम्पर्कविहीन।
11: प्रतिनिधि सभाबाट भोटेको सिपबाडी विपद सम्बन्धी विशेष प्रस्ताव पारित, कंग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान।
10: विपद पीड़ित ग्राहकका लागि बैंकिङ सेवा थप सहज बनाउन राष्ट्र बैंकको निर्देशन, नेपालका बाढ़ी पीड़ितलाई कतारको सहयोग।
11: इजिप्टमा बस दुर्घटना हुँदा 16 जनाको मृत्यु, 28 जना घाइते।
10: र पहिलो एक दिवसीय खेलमा तास्मेनियासँग नेपाल ए 2 विकेटले पराजित।
11: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
14: एक्स 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegowda, Watt in Department Bhavan Sangai, Mobile 9856-32493 ra 9856-38073.
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9846883522।
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856-36136 र 9151-66136।
4: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
10: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
10: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
11: फ्योइतोको थेदी मु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560192692।
3: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
5: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
6: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
6: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461656999 छ।
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौडा। प्रोपाइटर कीर्तिमान थापा मगर।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4, दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058 28008 र 98460 69246।
11: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
7: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
12: मिति यही भाद्र 29 गते स्थान खैरिनी चार बजार
7: तीज गीत तर्फ प्रथम पुरस्कार रू 25,000
12: द्वितीय पुरस्कार रू 15,000
7: तृतीय पुरस्कार रू 10,000
12: सान्त्वना पुरस्कार रू 5,000
7: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रू 7,500
12: द्वितीय पुरस्कार 5,000
7: र तृतीय पुरस्कार रू 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
12: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
7: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856031937
12: सुरेन्द्र श्रेष्ठ 9856031136
7: रविन्द्र राज पौडेल 9856062888
13: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
14: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
15: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
13: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
14: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाडी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
13: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9814533005
16: क्यों तो को थे दी मु रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज

0: मम्मी भोक लाग्यो, खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
7: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
8: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
7: हो र, कहाँ छ र त्यस्तो?
8: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
9: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
9: प्रोप्राइटर नवीन श्रेष्ठ। सम्पर्क 9856062028 र 9901479716।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्रे हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
11: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860073310 र 9861653507।
12: सुवर्ण अवसर।
13: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
13: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
13: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
13: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
13: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
13: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: कहाँ जाने?
15: सिधै मयाम चिसापानीबाट काठमाडौँ। काठमाडौँबाट
14: मयाम चिसापानी अनि बीचमा नझर्ने?
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
13: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9235526663।
16: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
17: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको स्वेटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
17: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
18: हेलो बा,
19: कति बन्यो घर? अनि ढलान भयो त?
20: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
19: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
20: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
21: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
13: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
21: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891505630 र 9746680681।
22: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
24: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
25: के भयो दाइ, पैसा भएपछि नि के को तनाव हो र?
24: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
26: ल दाइ, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9546078302।
0: कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र 8 जना सदस्य सहित 11 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपराह्न 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160 95301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
6: धोरबाराही हाइलाइट्स को साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।

0: नमस्कार, रेडियो ध्वरबारही 103.8 मेगाहर्जको साँझ 7 बजेको ध्वरबारही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप नेपाली पात्रो र फेसबुक पेज मार्फत पनि हामीलाई विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ध्वरबारही हाइलाइट्समा समाचार शुरू गरौं मुख्य समाचारहरूबाट। नेपालको कोशी गण्डकी र कर्णाली नदीसँग जोडिएका 47 वटा हिमताल र हिम नदीहरू उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष। जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ़दै गएको प्रधानमन्त्री शाहको भनाई। विपदको अवस्था थप सक्रिय बढ़ाउन सरकारलाई प्रतिपक्षी दलको सुझाव। विपदग्रस्त क्षेत्रमा सरकारको उपस्थिति निराशाजनक र चिन्ताजनक रहेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलको भनाई। सरकारबाट एमाले बाहिरिए पश्चात गण्डकी प्रदेशमा मन्त्री परिषद विस्तार। नेपाल समाजवादी पार्टीका सांसद फडेन्द्र देवकोटा तेस्रो पटक मन्त्री नियुक्त। रूसले इरानलाई सुपरसोनिक मिसाइल विकास गर्न सहयोग गरिरहेको खुलासा। टेन्डन डिकक, विराट कोहली र डेभिड वर्नरको कृतिमानी बराबरी गर्न सफल। नेपाल ए टोली तास्मेनियासँग 2 विकेटले पराजित। अब पूरा समाचार सुन्नुहोस्। रसुवाको भटेकोशी नदीमा गएको बुधबार भदौको 10 गते आएको भीषण बाढ़ी बारे प्रतिनिधि सभाले विशेष प्रस्ताव पारित गरेको छ। बाढ़ीको 8 दिनमा आज बसेको प्रतिनिधि सभाको बैठकले विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। विशेष प्रस्ताव प्रस्तुत गर्नु अगाडि सभामुख डोलप्रसाद अर्यालले विपद पछाडिको खोज, उद्धार र राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले भटेकोशी बाढ़ीबारे सम्बोधन गर्नुभएको छ। यसअघि हिजो राष्ट्रिय सभाले पनि रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित गरेको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले विपदका समयमा सरकारलाई शरीर थकित भयो भनेर विश्राम लिने छूट नभएको बताउनु भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले संकटको यो घड़ीमा देशको नेतृत्वले आँसु नभई नागरिकलाई हिम्मत, आड़ र भरोसा दिनुपर्ने यथार्थलाई आफूले स्वीकार गरेर अहोरात्र खटिरहेको उल्लेख गर्नुभयो। उहाँले मन भक्कानिँदा पनि एक आपसमा बिलौना गर्ने समय झनै नभएको बताउनु भएको छ। प्रधानमन्त्री शाहले भन्नुभयो, त्यति धृढ संकल्प र साहसका साथमा यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन। हामी लड़िरहेका छौं। प्रधानमन्त्री शाहले घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्ना मान्छे अझै फेला नपरेर बाटो हेरिरहेका नागरिकको पीड़ा पनि आफूले गहिरोसँग महसुस गरेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले बाढ़ी प्रभावितको जीवन रक्षाका लागि सरकारले गरिरहेको कामको बारेमा आज सदनलाई जानकारी गराउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ़दै गएको बताउनु भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवाको भटेकोशी नदीमा यही भदौको 10 गते गएको बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताउनुभयो। उहाँले यस घटनाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनको कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरेर प्रस्तुत हुनुपर्ने बेला आएको बताउनु भएको छ। नेपालका कोशी गण्डकी र कर्णाली नदी प्रणालीमा जोड़िएका 47 वटा हिमताल र हिम नदीहरू उच्च जोखिममा परेको पाइएको छ। अध्ययनका अनुसार जोखिममा रहेका मध्ये 42 वटा हिमताल र हिम नदीहरू नेपालकै सबैभन्दा ठूलो नदी कोशीको जलाधार क्षेत्रमा रहेका छन्। यस्तै 3 वटा गण्डकी बेसिनका र 2 वटा कर्णाली बेसिनको रहेको अध्ययनले देखाएको छ। सन् 2020 र 2022 गरिएको अध्ययनले नेपालका ठूला नदी प्रणालीमा जोड़िएका यी हिमतालहरू कुनै पनि बेला फुट्न सक्ने र यसले ठूलो विनाश ल्याउन सक्ने चेतावनी दिइएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले हिन्दकुश पर्वत क्षेत्रमा सो अध्ययन गरेका थिए। गण्डकी प्रदेश सभाका सभाका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा तेस्रो पटक मन्त्री बन्नुभएको छ। एमालेका चारजना मन्त्री सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले सत्ता जोगाउन देवकोटालाई बुधबार पुनः मन्त्रीमा नियुक्त गर्नुभएको हो। देवकोटाले बुधबार नै शपथ लिनुभएको छ। उहाँलाई ऊर्जा, खानेपानी तथा सिंचाई मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। यस अगाडि उक्त मन्त्रालय सम्हाल्दै आउनुभएका नन्द प्रसाद नेपानेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएको छ। देवकोटा यस अगाडि पनि पाण्डे नेतृत्वको सरकारमा मन्त्री बन्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपत्तिको अवस्थामा सरकारले सबै पक्षलाई विश्वासमा लिएर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा दलीय आधारमा मन्तव्य राख्दै उहाँले संकटको समयमा सरकार र नागरिकको साथमा हुनुपर्ने बताउनुभयो। उहाँले संघ प्रदेश र पालिकासँगै जनप्रतिनिधिलाई पनि विपत्को अवस्थामा थप क्रियाशील बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। विक्रम सम्वत 2072 भूकम्प लगायत राष्ट्रिय संकटको घड़ीमा विपक्षीका रूपमा आफू अरूले सरकारलाई साथ दिए स्मरण गर्दै संयोजक दाहालले बाढ़ी पछाडि खोजोद्धार र राहत वितरणमा सरकारको गम्भीर ध्यान जानुपर्ने बताउनुभयो। संयोजक दाहालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा जोखिम बढ़िरहेको उल्लेख गर्दै नेपालले जलवायु न्यायको विषयलाई थप सशक्त रूपमा उठाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय सहमति र सामूहिक पहलबाट मात्रै विद्यमान प्राकृतिक विपत्ति पछाडिको संकटको सामना गर्न सकिने बताउनु भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा दलीय आधारमा सम्बोधन गर्दै नेता थापाले उद्धार, राहत र समन्वयमा प्रभावकारी काम गर्न सक्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले बेपत्ता भएकाहरूको खोजी र राहत तथा पुनर्स्थापनामा योजनाबद्ध रूपमा कामका लागि सामूहिक र संगठित प्रयास हुनुपर्ने बताउनु भएको छ। सरकार सदनप्रति पूर्ण उत्तरदायी हुनुपर्ने तथा सरकारी राजनीतिक दल र विज्ञहरूको सर्वपक्षीय संयन्त्र गठन गर्नुपर्ने उहाँको प्रस्ताव रहेको छ। नेता थापाले अन्तर्राष्ट्रिय सहयोग र समन्वय गर्न परराष्ट्र मन्त्रीको नेतृत्वमा विशेष कार्यदल, युद्धस्तरमा उद्धार र राहत कार्यका लागि रक्षा मन्त्रीको नेतृत्वमा एकीकृत विशेष कार्यदल र क्षतिको समग्र मूल्यांकन र पुननिर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विषयीय कार्यदल गठन गर्न सुझाव दिनुभयो। यस्तै उहाँले जलवायु संकटका कारणले नेपालले खेपिरहेको समस्याबारे सगरमाथा संवादको दोस्रो संस्करण आयोजना गर्न पनि आग्रह गर्नुभएको छ। नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराजा आङदेङबेले भोटेकोशी बाढ़ीमा बेपत्ता भएका नागरिकको खोजीलाई तीव्र बनाउन र पीड़ितलाई राहत दिन तथा विस्थापितलाई सुरक्षित बनाउन आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले त्यस पछाडि सँगसँगै पुनर्स्थापना र पुननिर्माणको काम अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। नेता आङदेङबेले सुरुङभित्र फँसेका नागरिकको प्रभावकारी खोज र उद्धार गर्न हिजोको भूकम्पमा भएको उद्धार र खोजको अनुभव सिक्न, उद्धारको प्रखाईमा पीड़ित परिवारको क्रन्दन सुन्न, सबै तहको सरकार, निजी क्षेत्र र समुदायसँग समन्वय गरेर संघीय सरकारको नेतृत्वमा विपदको सामना गर्न, सब खोजी, पहिचान र व्यवस्थापन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। कांग्रेसले शुरूआतदेखि नै विपदमा सत्ता पक्ष र प्रतिपक्ष नभनिकन हामी भनेर सामना गर्नुपर्छ भनेको र आफूहरू सरकारको साथमा रहेको उल्लेख गर्नुभयो। नेता आङदेम्बेले बाढ़ी शुरू भएको पहिलो दिनदेखि नै प्रधानमन्त्रीलाई भेटेर तत्काल गर्नुपर्ने कामको सम्बन्धमा ध्यान आकर्षण गराएको उहाँले बताउनु भएको छ। नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका राखी रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाडौँ उपत्यका सहित आसपासका जिल्लाहरूमा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोली बीचमा आज बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईको उद्योगमा नै सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ। बजारमा आउने ग्यास अब अति आवश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनका लागि ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्नेछ। बजारमा कृत्रिम अभाव वा कालोबजारी हुन नदिन र उपभोक्तालाई सहजीकरण गर्न आवश्यक प्रयास भइरहेका छनृ रसुवा बाढ़ी प्रभावितका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेपाल सरकारले राहत कोषमा आर्थिक सहयोग जुटाइरहेको र यसमा सहयोग आउने क्रम बढ़दै गएको जानकारी दिनुभयो। उहाँका अनुसार राहत कोषमा अहिलेसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको छ। हिजो मात्रै यस कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब रूपियाँ निकासा गरिएको छ। त्यसमध्येबाट 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 वटा पालिकामा निकास भइसकेको छ। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा अहिले 6,88,57,217 रूपियाँ मौजदात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर पनि जम्मा भएको छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको 15 महाधिवेशन आगामी मंगसिरको तेस्रो साता गर्ने प्रस्ताव अगाडि सारेको छ। आज चुनदेवी स्थित सम्पर्क कार्यालयमा बसेको बैठकले महाधिवेशन पछि तल्लो तहका अधिवेशनहरूको प्रस्ताव कार्यतालिका र महाधिवेशन तयारीका लागि गर्नुपर्ने कामबारे छलफल गरेको हो। बैठकमा प्रस्तुत प्रस्ताव अनुसार 15 महाधिवेशन आगामी मंगसिरको 21 गतिदेखि 23 गते काठमाडौँमा गर्ने प्रस्ताव गरिएको छ। त्यसअगाडि वडा अधिवेशन असोजको 15 गते, पालिका अधिवेशन असोजको 20 गते, प्रदेश सभा निर्वाचन क्षेत्र तथा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र अधिवेशन असोजको 23 गते गर्ने प्रस्ताव रहेको छ। यस्तै गरी जिल्ला अधिवेशन कार्तिकको 15 र प्रदेश अधिवेशन मंगसिरको 4 गते गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ। महाधिवेशन तयारी समितिले तयार पारेको प्रस्तावमा महाधिवेशन सम्पन्न गर्नु अगाडि विभिन्न तहको अधिवेशन तयारी समिति गठनदेखि क्रियाशील सदस्यता व्यवस्थापनसम्मको कामको समयसीमा तोकिएको छ। क्रियाशील सदस्यता सम्बन्धी कुनै विवाद आएमा क्रियाशील सदस्यता सम्बन्धी प्रमाण र व्यवस्थापन समितिको निर्णय अन्तिम हुने प्रस्तावमा उल्लेख गरिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढ़ी र पहिरोबाट अति प्रभावित धादिङ र नुवाकोटको विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ। अध्यक्ष ओलीले धादिङको गल्छी क्षेत्रमा पुगेर प्राकृतिक विपदबाट पीड़ित स्थानीय बासिन्दाको समस्याबारे जानकारी लिनुका साथै उनीहरूको गुनासो सुन्नुभयो। उक्त क्षेत्रमा एमाले सम्बद्ध जनवर्गीय संगठनहरू राष्ट्रिय युवा संघ नेपाल, अनरसिब्यू नेपाल, ट्रेड युनियन महासंघ जी फण्ड र प्रवासी नेपाली मंच लगायतका टोलीहरू उद्धार र राहत कार्यमा सक्रिय रहेका छन्। धादिङको अवलोकन पश्चात उहाँले नुवाकोटको बेलकोट स्थित नगरपालिकाका केही प्रभावित स्थानको समेत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले बाढ़ी र पहिरोले पुर्याएको भौतिक क्षति र राहत वितरणको अवस्थालाई बारे जानकारी लिनुभएको थियो। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विपत्तिको संवेदनशील घड़ीमा नागरिकले राज्यको अभिभावकत्व खोजिरहँदा विपदग्रस्त क्षेत्रमा सरकारको उपस्थिति निराशाजनक र चिन्ताजनक रहेको बताउनु भएको छ। सामाजिक सञ्जालहरूका पोस्टहरूमा सरकारले सक्रियता देखाए पनि उद्धार राहत र व्यवस्थापनको कमजोर देखिरहेको उहाँले टिप्पणी गर्नुभयो। अहिले आएर प्रधानमन्त्री आफैले उद्धारमा ढिलाइ भएको स्वीकार्दै बल्ल विभिन्न देशका विज्ञ टोलीसँग समन्वय भइरहेको जानकारी उहाँले दिनुभएको छ। सहज स्थानमा मात्रै सरकारको बाक्लो उपस्थिति देखिए पनि मुख्य प्रभावित क्षेत्रमा अझै पर्याप्त सहयोग पुग्न नसकेको उहाँले बताउनु भएको छ। दिनरात खटेर काम गर्ने र सकारात्मक सुझाव दिनेहरूलाई नै सरकारका मन्त्री र सत्ता समर्थित माननीयहरूबाट हप्की धप्की र संवेदनहीन टिप्पणी आउनु झनै आपत्तिजनक भएको पौडेलले उल्लेख गर्नुभएको छ। तपाईं यति बेला साँझ 7 बजेको धोरबाराही हाइलाइट्स सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी रहेका छन्। हामी सँगै रहनुहोला।
1: कति राम्रे देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
2: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
1: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
2: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
3: क्रिस्मी क्लोथिंग कलेक्शन सुप्ला गण्डकी 4 दुलेगौड़ा मुक्तिनाथ विकास बैंक चार घर माथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9856557731 9806557731।
4: आस्था अनि भरोसा घर निर्माण को विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
5: हजुर, घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माण को लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिम का ब्लक इट्टा ढुंगा गिटी बालुआ चोकर सुपथ मूल्य में पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधाम बाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
6: पहिले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ,
6: अहिले हतार छ, पछि आउँदै गरौला है।
8: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वागले सम्पर्क 9460161268 र 9560602।
9: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
10: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
9: दीक्षा ब्युटी पार्लर रे?
10: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
9: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
10: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
9: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
10: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
9: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
10: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
9: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
10: सुन्दरता देखाउने होइन, महसुस गराउने छौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 9709033335।
11: अफिसबाट अमित सरको फोन,
12: खस्न पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
13: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
14: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हेडलाइन्समा। अब बाँकी समाचारहरू। गत भदौको 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर हालसम्म 1127 जनाको शव फेला परेको छ। यस्तै नेपाल प्रहरीले बुधबार आज साँझ 5 बजेसम्म अध्यावधि गरेको सूचना अनुसार उद्धार गरिएकाको संख्या 6541 पुगेको छ। अझै 4858 जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको काठमाडौँ स्थित सम्पर्क कार्यालयमा तोडफोड़ गरिएको छ। कार्यालयमा तोडफोड़ तथा आक्रमण भएपछि बाढ़ीका कारणले यस आयोजनामा फँसेकाहरूको दार र राहत व्यवस्थापन कार्य पूर्ण रूपमा प्रभावित बनेको छ। माथिल्लो जलविद्युत एकको काठमाडौँ स्थित प्रवर्धक कम्पनी सिनो हाइड्रो पावर चाइनाको सम्पर्क कार्यालयमा लफडा भएको कम्पनीका मार्केटिङ तथा बिजनेस डेभलपमेन्ट शाखा प्रमुख शिशिर तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार मंगलबार एक आक्रोशित समूहले कार्यालयमा अराजक गतिविधि गर्दै कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए। हिंसात्मक गतिविधिको कारणले विपद प्रभावित क्षेत्रबाट उद्धार भएर आएका कामदारहरूको राहत र अस्पतालमा उपचाररत लगायत घाइतेको रेखदेख र सम्पर्कविहीनको खोजी गर्ने कार्य पूर्ण रूपमा ठप्प बन्न पुगेको छ। सरकारले समयमा नै पाठ्य पुस्तकको परिमार्जित प्रिन्ट प्लेट रेडी कपी नपठाए आगामी नयाँ शैक्षिक सत्रमा नयाँ पाठ्य पुस्तकको अभाव हुने भएको छ। पीआरसी उपलब्ध नभएकै कारणले अहिले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा पुस्तक छपाईको काम ठप्प भएको छ। जनक शिक्षा राष्ट्रिय कर्मचारी संगठनका अनुसार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रको मौखिक निर्देशन अनुसार विगत एक महिनादेखि सम्पूर्ण पाठ्य पुस्तक छपाई बन्द गरिएको हो। संगठनका महासचिव पुरूषोत्तम अधिकारीले पीआरसी कपी आउन ढिलो भएमा पुस्तक छपाई समयमा नै हुन नसक्ने र शैक्षिक सत्र सञ्चालनमा अप्ठ्यारो पर्न सक्ने बताउनु भएको छ। तनहुको भीमाद नगरपालिकाले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 20 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले रसुवा बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। नगरपालिकाको कोषबाट 5 लाख जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकबाट 8,80,000, शिक्षक र कर्मचारीको तलबबाट 6 लाख तथा भ्रमण कार्यक्रमको बजेटबाट 20,000 सहयोग गर्ने निर्णय भएको नगर प्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो। रसुवामा बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगर प्रमुख सुवेदीले विपदको घड़ीमा भीमाल नगरपालिका पीड़ितहरूको साथमा रहेको पनि बताउनु भएको छ। नेपाल राष्ट्र बैंकले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित भएर बैंकिङ कारोबारका लागि आवश्यक चेक कार्ड मोबाइल तथा अन्य कागजात गुमाएका ग्राहकलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई विपद पीड़ित ग्राहकको पहिचान यकिन गरेर आवश्यक सहयोग तथा सहजीकरण गर्न आग्रह गरेको हो। प्राकृतिक विपदका कारणले बैंकिङ कारोबारका लागि आवश्यक कागजात तथा सामग्री गुमाएका ग्राहकले सेवा प्राप्त गर्न कठिनाई भोग्नु नपरोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। सूचना अनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो अभिलेखमा रहेका ग्राहकको हस्ताक्षर, नमूना फोटो तथा अन्य विवरणका आधारमा ग्राहकको पहिचान यकिन गर्न सक्नेछन्। त्यसको आधारमा विषम परिस्थितिमा ग्राहकहरूलाई आवश्यक बैंकिङ तथा वित्तीय सेवा उपलब्ध गराउन सहजीकरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुमा कार्यरत रहेका प्राविधिक प्रहरी जवान चिरञ्जीवी खत्री 2083 साल श्रावण महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ। संगठनको नीति तथा निर्देशन बमोजिम तालुक कार्यालयबाट प्राप्त निर्देशन तथा सूचनालाई आवश्यकता अनुसार तत्काल कार्यान्वयन गर्नुका साथै सवारी दुर्घटना, दैविक प्रकोप र कानून विपरीतका अवैध गतिविधि जस्ता घटनाको समयमा नै प्रहरी परीक्षण गरेर जिम्मेवारी निर्वाह गरेको मूल्यांकनका आधारमा खत्रीलाई उत्कृष्ट प्रहरी छनौट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरी जवान खत्रीले आफूलाई प्रदान गरिएको जिम्मेवारी र पदीय दायित्वलाई इमान्दार, वफादार र कर्तव्यनिष्ठ भएर कुशलतापूर्वक निर्वाह गरेको भन्दै कार्य सम्पादनको उच्च मूल्यांकन गरिएको बताउनुभयो। रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि तनहुकी एक बालुकाले अनुकरणीय सहयोग गर्नुभएको छ। व्यास नगरपालिका भारत चारकुनी छाब्दी स्थित छाब्दी बाराही आधारभूत विद्यालयमा कक्षा 5 अध्ययनरत छात्रा कृति आलीले आफ्नो खुत्रुकेमा जम्मा गरेको 10,700 रूपियाँ बाढ़ी पीड़ितको सहयोगका लागि प्रदान गर्नुभयो। सानै उमेरमा आफ्नो इच्छा र आवश्यकताहरूका लागि जम्मा गरेको बचत समेत विपदमा परेका नागरिकको फिडामा मलम लगाउन खर्चने निर्णय गर्दै कृतिले उक्त रकम विद्यालय मार्फत प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गर्नु भएको हो। कृतिको यो सहयोग रकमको हिसाबले सानो देखिए पनि भावना र मानवीय संवेदनाका दृष्टिले निकै ठूलो रहेको विद्यालयले जनाएको छ। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका साथ श्याम सम्धुमा 68 वर्षका रामबहादुर प्रधानको ट्याटोबाट शवको पहिचान भएको छ। भदौको 10 गते प्रधान ना छ ख 47 नम्बरको कन्टेनर चलाएर रसुवा पुग्नु भएको थियो। भोटेकोशीमा आएको बाढ़ीपछि उहाँ सम्पर्कविहीन हुनुभएको हो। गोर्खाको त्रिशुली नदी किनारमा ट्याटोसहित भेटिएको शवबाट उहाँको पहिचान भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। पश्चिम नवलपरासीको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा रहेका 145 शव व्यवस्थापन भएको छ। नारायणी नदी किनार र भारतमा बुधबारसम्म भेटिएका 195 शव बर्दघाट स्थित चिसापानी सामुदायिक वन र सुनवलको मूलपानी सामुदायिक वनमा व्यवस्थित गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी मदन थापाले जानकारी दिनुभयो। पूर्वी नवलपरासीको देवाचुली स्थित दिव्य मध्यवर्ती सामुदायिक वन क्षेत्रमा शव व्यवस्थापन गरिएको क्षेत्रमा तारजारी लगाइएको छ। जंगली जनावरले उत्खनन गर्ने जोखिम भएकाले स्थानीय तहको सहयोगमा तारजाली लगाइएको जनाइएको छ। रूसले इरानलाई उन्नत सुपरसोनिक क्रूज मिसाइल विकास गर्न गोप्य रूपमा सहयोग गरेको खुलासा भएको छ। फाइनेन्सियल टाइम्सका अनुसार सन् 2023 संचालनमा रहेको C-430L नामक बहुवर्षीय कार्यक्रममा रूसका अनुभवी मिसाइल विशेषज्ञ संलग्न रहेका छन्। कार्यक्रम अन्तर्गत इरानलाई ध्वनिको गतिभन्दा कैयौं गुणा छिटो यात्रा गर्न सक्ने मिसाइलका लागि आवश्यक रामजेट इन्जिन प्रविधि विकास गर्न सहयोग भइरहेको समाचार संस्था एएनआईले जनाएको छ। रूसी पत्रचार यात्रा विवरण र सैन्य पेटेन्टको विश्लेषणमा आधारित प्रतिवेदन अनुसार अमेरिका इजरायल र इरान बीचमा सैन्य द्वन्द भइरहेका बेला पनि यो कार्यक्रम चलिरहेको थियो। खाड़ी क्षेत्रमा अमेरिकी तथा सहयोगी सेनाका उन्नत प्रतिरक्षा प्रणाली तैनात भइरहेकाले यो प्रविधि इरानका लागि रणनीतिक रूपमा महत्वपूर्ण हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। यद्यपि रूसी सहयोगमा विकसित सुपरसोनिक क्रूज मिसाइल तैनात भइसकेको प्रमाण भने भेटिएको छैन। रूस र इरान बीच बढ़दो सैन्य सहकार्यका बीचमा यो विवरण सार्वजनिक भएको हो। पश्चिमी अधिकारीहरूले पनि रूसले इरानलाई सेटेलाइट तस्विर ड्रोन सहयोग र हतियारको सामग्री उपलब्ध गराएको आरोप पनि लगाउँदै आएको छ। अब अन्तिममा खेल समाचार। दक्षिण अफ्रिकाका ब्याटर क्लिङटन डी कक 10 टी20 शतक सहित भारतका विराट कोहली र अस्ट्रेलियाका डेभिड वार्नरको कीर्तिमानी बराबरी गर्नुभएको छ। वेस्ट इण्डिजको क्यारेबियन प्रिमियर लीग क्रिकेटमा बार्बाडोस ट्राइडेन्ट्सबाट खेल्दै डी ककले यो उपलब्धि हासिल गर्नुभएको हो। सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्ससँगको खेलमा उहाँले 6 छक्का र 11 चौका सहित 57 बलमा 106 रन बनाउनुभयो। यो सँगै 33 वर्षका क्लिन्टन डी कक टी20 क्रिकेटमा 10 वा सोभन्दा धेरै शतक बनाउने विश्वको 5 औं खेलाड़ी बन्नुभएको छ। टी20 क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउनेमा डी कक भन्दा अगाडि वेस्ट इण्डिजका क्रिस गेल र पाकिस्तानका बाबर अजाम रहनु भएको छ। टी20 क्रिकेटमा गेलले 22 र बाबरले 23 शतक बनाउनु भएको छ। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोली पहिलो एक दिवसीय अभ्यास खेलमा तास्मेनियासँग 2 विकेटले पराजित भएको छ। नेपाल एले दिएको 193 रनको लक्ष्य तास्मेनियाले 4 बल बाँकी छँदा 8 विकेट गुमारी भेट्टाएको तास्मेनियाका थोमस ड्वायरले 60 राफेल म्याक मिलनले 32 रन बनाउनुभयो। नेपाल एकका साहब आलम र दीपक प्रसाद जुम्रेले 2-2 विकेट तथा रिजन ढकाल आकाश चन्द्र पवन सर्राफले 1-1 विकेट लिनुभएको थियो। नेपालीले दोस्रो अभ्यास खेलमा पर्सि शुक्रबार साउथ अस्ट्रेलिया एससँग र अन्तिम अभ्यास खेलमा आउँदो आइतबार न्यूजील्याण्ड एसँग खेल्ने भएको छ। यिनै खबरहरू सँगसँगै हामी धोरबारही हाइलाइट्स अन्तमा आएका छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। नेपालको कोशी गण्डकी र कर्णाली नदीसँग जोडिएका 47 हिमताल र हिम नदीहरू उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष। जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ़दै गएको प्रधानमन्त्री शाहको भनाई। विपदको अवस्था थप सक्रिय बनाउन सरकारलाई प्रतिपक्षी दलको सुझाव। विपदग्रस्त क्षेत्रमा सरकारको उपस्थिति निराशाजनक र चिन्ताजनक रहेको कांग्रेस महामन्त्री प्रदीप पौडेलको भनाई। सरकारबाट एमाले बाहिरिए पश्चात गण्डकी प्रदेशमा मन्त्री परिषद विस्तार। नेपाल समाजवादी पार्टीका सांसद फडिन्द्र देवकोटा तेस्रो पटक मन्त्री नियुक्त। रूसले इरानलाई सुपरसोनिक मिसाइल विकास गर्न सहयोग गरिरहेको खुलासा। क्लिन्टन डिकक विराट कोहली र डेभिड वर्नरको कृतिमानी बराबर गर्न सफल। नेपाल ए टोली तास्मेनियासँग 2 विकेटले पराजित। हवस् त नै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबारही हाइलाइट्स आजको लागि सकिएको छ। राति 10 बजे हामी थप विवरणसहितका समाचार सहित फेरि उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
15: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
16: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
17: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
16: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
17: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
16: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
17: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
18: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
19: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
17: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
20: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
21: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
17: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
22: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
17: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
22: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
23: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98 5 60 31 053।
24: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
17: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
24: ए, त्यो सिग्देल बाबुको नयाँ जस्तो लाग्थ्यो।
17: ठीक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौड़ा, हाम्रा सेवाहरू
17: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
17: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
17: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुत्र बैंकको ठिक पारिपट्टि, फोन 0665903769। कमला घाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष कोषाध्यक्ष सहसचिव र 8 जना सदस्य सहित 11 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपरान्न 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
2: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
3: कि? बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
2: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो?
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0654140055 र 98466188017।
25: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि?
26: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
25: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
26: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
17: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
21: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट प्लान, दुलेगौंडा।
17: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465010950।
22: सधैँ झैं यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा यही भदौ 20 गते तेस्रो शनिबार
27: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी,
7: खोकी, टन्सिल को संक्रमण, मुख भित्र को घाव खटिरा, थायराइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटी को इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
17: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
7: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 065414233
17: र 9867।

0: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा फिक्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
3: मोबाइल 9808535537 र 9806615899।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-593।
7: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855-11445 र 9855-20445।
11: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्छ। राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग सुक्लागन्धकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856324775 र 9801324775।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके ल डन।
15: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौंडा गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9856028543 र 9847000787।
16: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
17: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
11: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
18: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौंडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142034 र 9811756606।
16: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
17: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त? जे हेरे त्यही मोहनी लाउने खालको छ।
16: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
17: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे। नपसाङ्गिएको छ त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौंडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622।
19: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
19: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
20: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौंडा बस्तीसौनीको ठिक पारिपट्टि
21: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
22: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
21: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029।
11: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816095301।

0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल पोखराका हाड जोड्ने तथा नशा रोग विशेषज्ञ वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन
1: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
3: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
0: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
4: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865434377 मोबाइल 98560443
5: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
6: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
5: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
6: प्रोपाइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
5: फोन नम्बर 0865414321
6: मोबाइल 98065878634 र 97081105090
7: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
9: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
7: ए हो र हस् दाई म आजै जान्छु
6: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
10: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 98560 62 891
11: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
11: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर
12: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
10: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166434372
14: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
16: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
17: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
16: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
18: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
16: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्निक पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
19: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856061636 र 9811661636।
20: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
21: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
20: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
21: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
15: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
22: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
22: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
22: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
22: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
22: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
23: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
24: म्याडम, धुम्रपान भनेको के हो?
23: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
24: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? भन्छन् मैडम?
23: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
24: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
23: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
24: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी:
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
2: कहाँ जाने?
3: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
24: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9825-52663।
4: हेलो बा,
25: कति बन्यो घर? अनि ढलान भयो त?
26: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
25: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
26: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
27: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
24: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
27: प्रोपाइटर राम भुजेल, सम्पर्क 9891-50630 र 97476-80681।
28: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सुस्मा। देखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच नआउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको

0: 98663-13-195 र 98465-15368।
1: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
2: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा होटे कोशी बाढ़ीका प्रभावितहरूलाई प्रधानमन्त्रीको आश्वासन, विपक्षीहरूद्वारा सरकारको आलोचना।
1: यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
2: सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो।
0: बाढ़ी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाता भन्छन्,
3: विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा रित्तो थियो, तर त्यहाँ धेरै तस्विरहरू टाँसेको देखियो।
0: र उद्धारमा शुरूदेखि संलग्न एक हेलिकप्टर चालकको अनुभव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परिज्यान गुमाउने मानिसहरूको संख्या 1100 नाघेको प्रहरीले जनाएको छ। अझै 4000 आसपास संख्यामा मानिसहरू हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। सरकारले गरिरहेका प्रयासबारे संसदलाई आज जानकारी गराउँदै प्रधानमन्त्री बालेन्द्र शाहले भने,
5: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ, घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन।
4: प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ीमा हराएका केही मानिसका परिवारजनले उनीहरू जीवित नभएको निष्कर्ष निकाल्दै कोषको प्रतिकृति बनाएर दाह संस्कार र काजक्रिया गर्न थालेका छन्। अमेरिकाले तेहरान विरूद्ध हवाई हमला तीव्र पारेको जवाफ स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी निशानाहरूमाथि आक्रमणको लहर शुरू गरेको इरानले जनाएको छ। कुवेतका अनुसार इरानी ड्रोन एउटा आवासीय कम्प्लेक्समा खस्दा आगो लागेको भए पनि कुनै मानवीय क्षति भएको छैन। बहरेन सरकारले आफूहरू कहाँ पनि हमला भएको जनाएको छ। जोर्डनमा इरानको हमला घातक रहेको भन्ने दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। होर्मुज जलमार्गमा दुईवटा तेल ट्याङ्कर धरापमा पर्दा आगो लागेको इरानी सेनाले जनाएको छ। युरोपेली संघ ईयूकी विदेश नीति प्रमुखले गत महिना जर्मनीको लेप्सिक विमानस्थलमा प्रयास गरिएको ड्रोन हमला राज्यद्वारा प्रायोजित आतंकवादको नमूना भएको बताएकी छन्। जर्मनीले उक्त हमला प्रयास रूसले गरेको बताउँदै आएको छ। ईयूकी विदेश नीति प्रमुख काजा कालासले सो घटनाबारे रूसी राजदूतलाई बोलाइएको बताइन्। ड्रोन हमलाका लागि रूस जिम्मेवार रहेको निष्कर्षमा आफूहरू पुगेको जर्मन सरकारले मंगलबार बताएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोलाई दोषी देखाउन झूठो प्रमाण खड़ा गरिएको आरोप लगाएका छन्। दक्षिण कोरियाको एक अदालतले गम्भीर अपाङ्गता भएका मानिसहरू बस्ने एउटा केयर होमका पूर्व प्रमुखलाई यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै 15 वर्ष जेल सजाय सुनाएको छ। किम नाम गरेका ती व्यक्तिले इन्चोन स्थित केयर होमका 3 महिलामाथि यौन दुर्व्यवहार गरेको ठहर गएको हो। उक्त घटनापछि दक्षिण कोरियाभरि रहेका 1500 भन्दा बढ़ी त्यस्ता केयर होमहरूको निरीक्षण गरिँदा दुर्व्यवहारका दर्जनौं सन्दिग्ध घटनाहरू भएको पाइएको थियो। र विश्व तापमान वृद्धि नियन्त्रण सम्बन्धी लक्ष्य, बढ़दो तापक्रम वृद्धिको असरलाई मानवताले कसरी न्यूनीकरण गर्न सक्छ भन्नेमा केन्द्रित हुनुपर्ने संयुक्त राष्ट्रसंघको एउटा अध्ययन प्रतिवेदनले औंल्याएको छ। सरकारहरूले निर्धारण गरिएको तापक्रम भन्दा बढ़ी हुन नदिनेतर्फ ध्यान दिनुको सट्टा अझ चरम जलवायु परिवर्तनको सामना गर्ने उपायबारे विचार गर्नुपर्नेमा राष्ट्रसंघको वातावरण कार्यक्रमले जोड़ दिएको छ। एकजना जलवायु वैज्ञानिक बिल हेलले उक्त प्रतिवेदनले कदम चाल्न आह्वान गर्नुको सट्टा उदासीन हुन सघाउने जोखिम रहेको टिप्पणी गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूलाई सरकारको अभाव खड्किन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतिनिधि सभाको आजको बैठकमा बाढ़ी, त्यसको प्रभाव र उद्धार तथा राहतबारे जानकारी दिँदै त्यस्तो बताएका हुन्। तर विपक्षी पार्टीका नेताहरूले सरकारको कड़ा शब्दमा आलोचना गरेका छन्।

0: गुमाएका 1200 भन्दा धेरै शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उसका अनुसार 4000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री बालेनले भने,
1: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। यो पीड़ा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। त्यसैले दृढ संकल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लड़िरहेका छौं।
0: अधिकारीहरूका अनुसार करिब 12000 मानिसको उद्धार गरिएको छ। सयौं मानिसहरू घरवास विहीन भएका छन्। उनीहरूको जिम्मा सरकारले लिने बताउँदै प्रधानमन्त्री बालेनले भने,
1: घरबार विहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन। सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
0: उनले विश्वव्यापी जलवायु परिवर्तनको मार खेप्नु परेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने पनि उल्लेख गरे।
1: यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो, यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।
0: त्यसमा विपक्षी पार्टीका नेताहरूले समर्थन जनाए, तर खोज उद्धार र राहतलाई लिएर सरकारको उनीहरूले कड़ा शब्दमा आलोचना गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदिङले,
2: स्थलगत अवलोकन र उद्धारको पर्खाईमा पीड़ित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु, सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिम समुदायमा समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो, फिल्डमा भन्दा फेसबुकमा धेरै भयो हल्लामा लाग्यो। महोदय,
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विपदको शुरूमा सरकारको सक्रियता प्रशंसा लायक रहेको उल्लेख गरे, तर अहिले आलोचनाको बिन्दुमा आइपुगेको उनले बताए।
3: जनपरिचालन र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो। सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर राहत, तत्कालको पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणको क्रममा सरकार गम्भीर बनोस्।
0: नेकपा एमालेका नेता रामबहादुर थापाले पनि प्रधानमन्त्रीको शैली एकांकी भएको टिप्पणी गर्दै त्यसमा परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
4: प्रधानमन्त्रीज्यूले आफ्नो एकांगी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ, संसदप्रति पूर्णत उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनुपर्दछ।
0: आलोचनाका बीच पनि विपक्षी पार्टीका नेताहरूले विपदको बेला सरकारलाई सधैँ सहयोग गर्न आफूहरू तयार रहेको वचन समेत दिएका छन्। अबलागो बाढ़ी प्रभावित जिल्ला नुवाकोट जहाँबाट पछिल्लो अवस्थाबारे जानकारी दिँदैछन् हाम्रा संवाददाता फणिन्द्र दहाल।
5: हामी अपरान्ह 4 बजे नुवाकोटमा रहेको बटारमा आउँदा एकदमै ठूलो पानी परिरहेको थियो। सेनाको र निजी क्षेत्रको केही हेलिकप्टरहरू थोरै संख्यामा थिए, तर खासै उडानहरू भइरहेका थिएनन्। विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा पानी परेर पनि हुन सक्छ, रित्तो थियो, तर त्यहाँ धेरैजना आफन्तहरूको फोन नम्बरहरू, तस्विरहरू पीड़ितहरूको राखेको र अनि आफन्तहरूको फोन नम्बर राखेर चाहिँ सानो फोटो पम्पलेटहरू पर्चाहरू त्यहाँ टाँसेको देखियो।
0: अनि फणेन्द्रजी, त्यो क्षेत्रमा जुन जलविद्युत आयोजनाहरू छन् र त्यहाँ कैयौं मानिसहरू फँसेको भन्ने विवरणहरू थियो, उनीहरूको उद्धारको निम्ति के प्रयास भएको देखियो आज?
5: अधिकारीहरूले अहिले पनि सबै ठाउँमा सुरुङहरूमा काम भइरहेछ, एक्सकाभेटरहरू पुर्याइएको, जेनेरेटर पुर्याइएको, त्यहाँ हावा प्रवाह गर्ने कोशिशहरू भइरहेको भनेका छन्, तर कुनै पनि ब्रेक थ्रू चाहिँ भइसकेको छैन भन्ने उनीहरूको भनाइ छ। हामी आएको केही बेरमै छिरिङे हाइड्रो पावरमा भएका केही प्राविधिक जनशक्ति जसले त्यहाँ सुरुङमा फँसेका मान्छेहरूलाई उद्धार गर्न प्रयास गरिरहेका थिए, उनीहरू फर्केको दृश्य हामीले देख्न पायौं। खास गरी लेदो माटो जुन भीषण बाढीसँगै आयो गत हप्ता, त्यसको कारण चाहिँ धेरै नै अप्ठ्यारो भइरहेछ खोज तथा उद्धार कार्यमा, अनि मौसम पनि चुनौतीपूर्ण छ, बेला बेलामा पानी परिरहन्छ, भूगोल पनि यो एरियाको चुनौतीपूर्ण हो भन्ने खालको कुरो उनीहरूको छ।
0: उनी थिए अहिले नुवाकोटमा रहेका हाम्रा संवाददाता फणिन्द्र दहाल। विपदको यस समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू राहत, उद्धार र खोजीमा सक्रिय छन्। त्यसमा विगतका विपदहरूमा जस्तै राष्ट्रसंघीय निकायहरू पनि क्रियाशील देखिन्छन्। त्यसैमध्ये एक हो विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपी, बाढ़ी प्रभावित क्षेत्र में अहिले देखा परेको सहयोगको आवश्यकता बारे डब्ल्यूएफपी नेपालका प्रमुख रियाज लोधी भन्छन् त्यहाँ विभिन्न खालका आवश्यकताहरू छन्। स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, आश्रय र खानेकुराको खाँचो छ। ती आवश्यकता पूरा गर्ने प्रयास सरकारले गरिरहेको छ किनकि यसमा सरकारको अगुवाई छ र डब्ल्यूएफपी सहित राष्ट्रसंघीय निकायहरूले सरकारको उक्त प्रयासमा सहयोग गरिरहेका छन्। उनी एक दशक अघिको भूकम्पका बेला मानवीय सहायता परिचालनको निम्ति नेपालमा खटिएका थिए। साथी संजय ढकालले उस बेला र अहिलेको अवस्थाको तुलनात्मक जटिलताबारे जिज्ञासा राख्दा डब्ल्यूएफपीका नेपाल प्रमुख लोधीले उद्धार, राहत र पहुँचको दृष्टिले उस बेलाको तुलनामा यो विपद धेरै नै जटिल रहेको बताए। भुइँचालोमा घरहरू भत्किएका थिए, परिवारहरू त्यसमा फँसेका थिए, उद्धारकर्ताहरूलाई खोजी गर्ने ठाउँ थाहा थियो। अहिले बाढ़ीले मानिसका घर, बजार र गाउँ बस्ती बगाएर लगेको छ। त्यसमाथि पहुँच सीमित हुँदा उद्धार कार्य निकै कठिन छ। करिब 40 किलोमिटर बाटो बगेको छ अनि कैयौं पुलहरू बगे, ती छैनन्। त्यसैले कैयौं ठाउँमा हेलिकप्टर सेवा मात्र विकल्प छ, जुन निकै महँगो हुन्छ। उनी थिए विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीका नेपाल प्रमुख रियाज लोधी। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामीले विपदसँग सम्बन्धित विभिन्न सामग्री सहितको लाइभ पेज पनि सञ्चालन गरिरहेका छौं। तपाई हाम्रो वेबसाइट bbcnepali.com का साथै हाम्रो फेसबुक पेज, युट्यूब र इन्स्टाग्राममा पनि विभिन्न सामग्री पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम विषय, सरकारले सम्पूर्ण शक्ति लगाएको भनिरहेको र विपक्षीले आलोचना गरिरहेको खोज, उद्धार र राहतमा शुरूदेखि संलग्न थिए हेलिकप्टरका क्याप्टेन विवेक खड्का। साथी कमल परियारले यसक्रममा उनले संगालेको अनुभव सुनाइदिन आग्रह गरेका थिए।
6: विभिन्न परिवारबाट चाहिँ हामीले वाट्सएपमा चाहिँ फोटो पठाइदिएर हाम्रो मान्छे खोजिदिनु न भन्नुहुन्छ होइन। धेरैजनाको धेरै कथाहरू छ। कसैको छोराछोरी छैन, कसैको बुवा छैन, कसैको आफ्नो दाजुभाइ छैन, कसैको साथीभाइ छैन होइन। तर त्यो इलाकामा अब लासहरू देख्दाखेरि ब्याक अफ द माइन्ड चाहिँ त्यो परिवारहरूको चिचाट होइन, त्यो परिवारहरूको चाहिँ त्यो रोदन माइन्डमा खेलिरह हुन्छ। साथसाथै अगाडि त्यो लासहरू देख्दाखेरि कतै उहाँहरूले चाहिँ खोजिदिनु भनेको मान्छे यही पो हो कि भन्ने जस्तो पनि मनमा भइरह हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम दुःख लाग्छ। आफ्नो हातमा नभएको कुरामा त अब हामीले के गर्न पनि सक्दैनौँ, तर गर्न सक्ने कुराहरूमा चाहिँ हामीले हेल्प गर्ने कुरामा हामीले चाहिँ काहीँ पनि कम्प्रोमाइज चाहिँ गरेको छैन।
7: तपाईँ त्यो क्षेत्रमा पहिलेदेखि पनि धेरै ठाउँमा ओभरअल गर्नु भएको छ होइन। विगतमा अब त्यो प्राकृतिक रूपमा पनि एकदमै राम्रो देखिने ठाउँहरूमध्ये त्यो क्षेत्र जानेर अहिले एकदम डरलाग्दो भ्यू देखिन्छ होइन। पहिला ती ठाउँ कस्तो थियो देखिन्थ्यो र अहिले कस्तो देखिन्छ?
6: पहिला त अब ग्रिनेरी होइन, खोला तल बगिरहेको, कलकलाउट त्यो साउन्डहरू सुनेर चाहिँ त्यही एरियामा सुतेको, माथिबाट हेर्दाखेरि चाहिँ सबै त्यो बजारहरू दायाँ बायाँ देखिएको, बाटोघाटोमा चाहिँ गाडीहरू गुडिरहेको, हरियाली भएको, माथि रसगढीको बेल्टहरूमा तिमुरी एरियामा चाहिँ इभीको गाडीहरू टन्नै ओरदोरो गरेका, कार्गोका ठुल्ठुला ट्रकहरू ओरदोरो गरेका, अहिले चाहिँ केही पनि छैन। पुरै होल एरिया नै स्वेप आउट भएको छ। घरहरू केही पनि बाँकी छैन, माथि माथिको घरहरू के बाँकी छ होइन। बाटोघाटोहरू त लगभग थोरै ठाउँहरूमा अहिले देखिन्छ, न त सबै ध्वस्त भएको छ होइन। बोर्डर एरियामा जहाँ जहाँ ठुल्ठुलो भवनहरू थिए चाइना साइडमा, नेपाल साइडमा, तिमुरी र घट्टेखोलाको एरियामा अलिअलि गाडीहरू भित्तातिर देखिन्छ, जुन चाहिँ पल्टिएका, कुचिएका, ठोकिएका, यस्तो नजारा भए केही पनि छैन। त्यसले गर्दाखेरि पुरानो सिचुएसन र अहिले सिचुएसनमा त अहिले त एकदम खाली लाग्दो नै छ।
7: यसपालि चाहिँ अलिकति एकैचोटि धेरै हेलिकप्टरहरू अपरेसनमा थियो है, जहाँबाट तपाईँहरू पुग्नु पर्थ्यो, त्यो चाहिँ एकदमै अब न्यारो नै छ नि त होइन। त्यो कसरी म्यानेजमेन्ट गर्नुभयो, गाह्रो के थियो एक्ज्याक्टली?
6: फ्लाइङमा जहिले पनि के भन्छ भने जमिन छोडेदेखि जमिन ल्यान्ड नहुन्जेसम्म त जहिले पनि संवेदनशील टाइम हुन्छ, सेफली गर्नुपर्ने हुन्छ होइन। त्यहाँमाथि पनि अहिलेको सिचुएसनमा 5-6 हामीको हेलिकप्टर, 8-10 चाहिँ सिभिलियन हेलिकप्टर एकै ठाउँमा एउटै भ्यालीमा कहिलेकाहीँ चाहिँ एउटै डेस्टिनेसनमा पनि उड्नुपर्ने स्थिति आउँछ। त्यसले गर्दाखेरि च्यालेन्जेसहरू त पाइलटहरूमा थियो नै, तर डिसिप्लिन मेन्टेन गरेर रेडियो फ्रिक्वेन्सीमा एकअर्कामा बोलेर ट्राफिक सेपरेसन आफै गर्थ्यौँ हामीले। ल्यान्डिङ स्पट एउटै पर्यो र दुई तिनवटा ट्राफिक छ भने बिचमा होल्ड गरेर कुरेर बस्नुपर्ने स्थिति पनि थियो। अलिक च्यालेन्ज भनेको चाहिँ मनसुन पिरियड भएको भएर अलिकति साँझ पख र कहिलेकाहीँ दिउँसो चाहिँ अब रेनहरू आउने, सर चाहिँ रेस्क्यु गर्न माथितिर गएको छ, फर्किने बेलामा एकदम हेभी रेनमा पर्यो, त्यस्तो खालको सिचुएसनमा चाहिँ अलिक मौसमको चाहिँ च्यालेन्जहरू थियो। कहिलेकाहीँ अब पाइलटहरू डेस्टिनेसन पुग्दा नपुग्दै पनि डाइभर्ट गरेर आउनुपर्ने स्थिति नै आयो। त्यो बाहेक अर्को च्यालेन्ज चाहिँ त्यो विभिन्न इलाकाहरूमा चाहिँ बगाएको माटोको थुप्रो घरमा ल्यान्ड गर्नुपर्ने स्थिति पनि थियो। अहिले इभन त्यो टिमुरे घटेकोला र त्यो माथिको त्यो गढी इलाकामा कहीँ ल्यान्ड गर्नु पर्यो भने त्यो माटोको उभाइ केही पनि देखिँदैन।
0: उनी थिए खोज उद्धार र राहतमा सुरुदेखि संलग्न हेलिकप्टरका क्याप्टन विवेक खड्का, हाम्रा साथी कमल परियारसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुने नै छौं। त्यतिबेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टुडियो टाइम अहिले रातिको 9 बज्यो
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301
3: दाई पहिला यो मोबाइल हेर्दिनुस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
4: खै दिनुस् त ए चिन्ता नगर्नुस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
3: अनि बन्छ त दाई
4: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुस् त
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बसविसौनीको ठीक पारिपट्टि
6: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरीज सामानहरू उपलब्ध छन्
7: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
6: प्रोपाइटर राजन पौडेल मोबाइल 98560 62029
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 98063 13195 र 98467 15368
9: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
9: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
11: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार
3: मोबाइल 98058535337 र 98066 15899
12: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
13: साँच्ची के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
12: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
13: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
12: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोपाइटर हरिबहादुर विश्वकर्मा मोबाइल 98141035622
14: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
15: के भए दाई पैसा भएपछि नि के को तनाव हो र
14: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
13: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ
16: उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सीपीबीसी पीबीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
17: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
16: थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
18: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान।
19: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
18: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
19: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
18: द्वितीय पुरस्कार रु 15,000,
19: तृतीय पुरस्कार रु 10,000,
18: सान्त्वना पुरस्कार रु 5,000।
19: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
18: द्वितीय पुरस्कार 5,000
19: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7।
18: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
19: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856319337।
18: सुरेन्द्र श्रेष्ठ 9856036136।
19: रविन्द्र राज पौडेल 9856062888।
20: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
21: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
20: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
21: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
19: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
22: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
19: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033398 र 9645610950। ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
22: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055।
19: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100।
22: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155।
19: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050।
22: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल रु 25,000।
19: ऋषिराम पौडेल सेराबेसी रु 10,000।
22: रसमाया गुरुङ दुलेगौडा रु 55,555।
19: दलबहादुर छेत्री मिनाम खानी रु 11,115।
22: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111।
19: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल रु 21,000।
22: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005।
19: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125।
22: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 1,01,111।
19: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111।
22: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055।
19: कृष्ण राज घिमिरे दुलेगौडा रु 55,555।
23: ₹103.8 अन्तर्मनको आवाज।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090-34335। हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665-93-369।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-560-23-420, 98-41-54-674 र 98-460-23-420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
7: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
7: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
10: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
10: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98-241-84-264 र 98-141-53-305।
12: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
13: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
12: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
13: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
14: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
12: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा, हेल्प पोस्ट चोक,
11: प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065-414-008।
7: ए सबिना, यसको हतारमा कता हो?
10: ए प्रदीप,
15: हेर न बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
16: ल बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
17: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9808216142।
18: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा,
19: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
18: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
20: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
18: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
20: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ, साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
18: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
19: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
21: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
22: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
23: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
22: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
23: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
24: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
25: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
19: ग्राहकको चाहना नै हाम्रो संतुष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
24: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
19: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मरमत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा त्रि बजार, प्रोप्राइटर भुज बहादुर सुनार।
3: मोबाइल 9508535537 र 9806615809।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, लेट्स डन।
11: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9556028543 र 9847000787।
3: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
3: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
2: तीज गीत तर्फ प्रथम पुरस्कार ₹25,000,
3: द्वितीय पुरस्कार ₹15,000,
2: तृतीय पुरस्कार ₹10,000,
3: सान्त्वना पुरस्कार ₹5,000।
2: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार ₹7,500,
3: द्वितीय पुरस्कार ₹5,000
2: र तृतीय पुरस्कार ₹3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
3: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
2: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9857 33 9 37,
3: सुरेन्द्र श्रेष्ठ 9856036136,
2: रविन्द्र राज पौडेल 9856062888।
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
2: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
1: अनि बन्छ त दाई
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
13: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
14: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
13: प्रोभाइडर ड्रागन पौडेल मोबाइल 98560 62 29
2: कमलाघाट सब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्त जरूरी सूचना यस समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत सर्वसम्मत नभएका अध्यक्ष र सदस्य पदका लागि सर्वसहमतिमा निर्णय भएको हुँदा आगामी भाद्र 19 गते शुक्रबारका लागि तय भएको मतदान कार्य तत्कालका लागि स्थगित गरिएको सम्पूर्ण सदस्य महानुभावहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ अनुरोधक पदम लामिछाने संयोजक एवं निर्वाचन मण्डल कमलाघाट सब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
15: रामबहादुर परियार घारी शीतल बस्ती रु 15,055
2: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100
15: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155
2: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050
15: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल रु 25,000
2: ऋषिराम पौडेल सेराबेसी रु 10,000
15: रसमाया गुरुङ दुलेगौडा रु 55,555
2: दलबहादुर छेत्री मिनाम खानी रु 11,115
15: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
2: कृष्ण बहादुर बसियल ढोरफिर्दी गणेश टोल रु 21,000
15: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
2: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
15: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 1,01,111
2: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
15: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
2: कृष्णराज घिमिरे दुलेगौडा रु 55,555
16: 103.8 अन्तर्मनको आवाज
17: स्टुडियो
18: अहिले रातिको 10 बज्यो
19: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
20: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
21: धोरबाराही हाइलाइट्सको साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304
2: नमस्कार राति 10 बजेको ध्रुवारही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ तपाई हामीलाई इन्टरनेट अनलाइनमा हाम्रो वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि विश्वभरि एकसाथ सुन्न सक्नुहुन्छ ध्रुवारही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस् भोटेकोशी बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 1204 पुगेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार साँझ 6 बजेसम्मको विवरण सार्वजनिक गरेको छ जसमा विभिन्न मानव अंग सहित 1204 जनाको शव फेला परेको लेखिएको छ रसुवामा टिमुरेबाट ल्याइएका
0: ल्याइएसँगै 115 वटा सभ्यता परेका छन्। नुवाकोटमा 155, तनहुँमा 38, नवलपरासी पूर्वमा 217, धादिङमा 60, नवलपरासी पश्चिममा 202, गोताखोरमा यस्तै गोर्खामा 69 र चितवनमा 348 वटा सब फेला परेका थिए। सब फेला परेर सोमबारसम्म पनि पहिचान हुन नसकेका सब जमिन मुनि व्यवस्थापन गरिएको छ। अहिलेसम्म 95 सब मात्रै आफन्तले बुझेका छन्। प्रहरीका अनुसार 500 भन्दा बढी सब जमिनमा पुगिसकिएको छ। अहिले रहेका सब पनि केही दिन पहिचानका लागि राखिने र पहिचान हुन नसके डीएनएका लागि प्रक्रिया पूरा गरेर जमिनमा पुरिने जनाइएको छ। बाढ़ीमा बेपत्ता हुनेको संख्या 4216 पुगेको प्राधिकरणले जनाएको छ। रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीमा बगेर भारत पुगेका 9 वटा शवहरू भारतीय सुरक्षा निकायले नेपाललाई हस्तान्तरण गरेको छ। भारतको उत्तर प्रदेश स्थित कुशीनगर जिल्लामा खड्डा र पडरौना थाना क्षेत्रमा फेला परेका सब सुनौडी नाका हुँदै नेपाल ल्याएर रूपन्देहीको बेलहिया इलाका प्रहरी कार्यालयमा बुझाइएको छ। भारतीय प्रहरीले मंगलबार साँझ 5 र बुधबार दिउँसो 4 वटा सब ल्याएको थियो। नेपाल ल्याएका सबमा 1 बालिका सहित 4 जना महिला र 5 पुरूषको शव रहेको छ। बेलहियामा आवश्यक प्रक्रिया पूरा गरेपछि शवलाई बिटौली स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको हो। खड्डा थानाका सब इन्सपेक्टर संजीव कुमार मौर्यका अनुसार नारायणी नदीको थोकर नम्बर 3 नजिक मदनपुर सुक्रौली क्षेत्रमा नदी किनारबाट सब फेला परेका थिए। उक्त स्थान नेपाल भारत सीमामा पर्ने गण्डक बाँध क्षेत्रबाट करिब 35 किलोमिटर टाढा रहेको उहाँले बताउनु भएको छ। बुधबार ल्याइएका सबमध्ये 9 देखि 12 वर्षकी बालिका, 35 देखि 40 वर्षकी महिला, 40 देखि 45 वर्षका पुरूष र दाहिने हातमा दशरथ जंगे लेखिएको 23 देखि 28 वर्षका युवक रहेका छन्। पडरौना थानाका मेजिस्ट्रेट देवेन्द्र कुमार यादवका अनुसार सबलाई सुरक्षित राखेर पञ्चनामा तथा गोरखपुर स्थित एम्स अस्पतालमा पोस्टमार्टम गरिएको थियो। बबाट डीएनए सहितको प्रमाण सुरक्षित राखिएको पनि उहाँले जानकारी दिनुभयो। नेपाल प्रहरी अस्पतालले रसुवाको भटेकोशीको बाढ़ीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकको शव पहिचानका लागि डीएनए प्रोफाइलिङ शुरू गरेको छ। बाढ़ीका कारणले फेला नपरी अराइरहेका नेपाली तथा विदेशी नागरिकको डीएनए परीक्षण मार्फत फेला परेका शव तथा शरीरका अंग एकिन गर्न प्रहरी अस्पतालले उक्त प्रोफाइलिङ शुरू गरेको हो। प्रहरी अस्पतालमा बुधबार दिउँसो 5 बजेसम्म सम्पर्कविहीन भएका करिब 539 वटा डीएनए प्रोफाइलिङका नमूना पनि संकलन गरेको छ। सम्पर्कविहीन आफन्त आफ्नो परिचय खुल्ने कुनै पनि कागजात अथवा 2 प्रति फोटो लिएर अस्पतालमा आएर आफ्नो नमूना दिन सक्नेछन्। प्रहरी अस्पतालका प्रवक्ता रामेश्वर अधिकारीले भन्नुभयो, सम्पर्कविहीनका आफन्तले अस्पतालमा उपलब्ध फारम भर्नुपर्ने र फारम भर्न नसक्नेको हकमा अस्पतालले सहयोग गरेर सहजीकरण गर्ने तथा तत्पश्चात विशेषज्ञ प्राविधिक टोलीबाट नमूना संकलन गरिने पनि उहाँले बताउनुभयो। संकलित नमूना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाइने भएको छ। प्रहरी टोलीले बाढ़ी प्रभावित क्षेत्रमा बाढ़ीका कारणले मृत्यु भएका व्यक्तिको शव पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक सम्पूर्ण कानूनी प्रक्रिया पूरा गर्दै शव व्यवस्थापनको काम गरिरहेको छ। गण्डकी प्रदेश सभामा नेपाल समाजवादी पार्टीका सांसद फडिन्द्र देवकोटा तेस्रो पटक मन्त्री नियुक्त हुनुभएको छ। गण्डकी प्रदेशबाट एमालेका 4 जना बाहिरिएपछि सत्ता जोगाउन मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उहाँलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो। उहाँले बुधबार आज नै शपथ लिनुभएको छ। उहाँलाई पुरानै ऊर्जा, खानेपानी तथा सिंचाई मन्त्रालयको जिम्मा दिइएको छ। खानेपानी मन्त्री नन्दप्रसाद नेपानीले भौतिक मन्त्रालयको जिम्मा पाउनु भएको छ। भौतिकमा यसअगाडि एमालेका गोविन्द बहादुर नेपाली रहनु भएको थियो। पाण्डे नेतृत्वको सरकारमा देवकोटा तेस्रो पटक मन्त्री हुनुभएको हो। पहिला ऊर्जा मन्त्रीको जिम्मा पाउनुभएका उहाँलाई तत्कालीन एकीकृत माओवादीले कार्यवाही गरेपछि पदबाट बाहिरिनु भएको थियो। सर्वोच्च अदालतको अन्तरिम आदेश पछाडि देवकोटाको मन्त्री पदमा पुनरागमन सम्भव भएको हो। माओवादी केन्द्रको सिफारिशमा उहाँलाई सांसद पदबाट मुक्त गरिएपछि उहाँ मन्त्री पदबाट समेत अट्नु भएको थियो। तर सर्वोच्चले उहाँलाई सांसदको रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेपछि मुख्यमन्त्री पाण्डेले उहाँलाई पुनः सरकारमा सामेल गराउनु भएको हो। देवकोटाले पोहोर जेएनजी आन्दोलन पछाडि मन्त्री पद त्यागिए पनि कांग्रेसको सरकारलाई दिएको समर्थन फिर्ता लिनुभएको थिएन। एमाले बाहिरिए पनि राप्रपा र नेकपाको समर्थनमा कांग्रेसलाई टुप्पक्क बहुमत पुग्ने देखिएको छ। तनहुको भीमात नगरपालिकाले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 20 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले रसुवाबाडीबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। नगरपालिकाको कोषबाट 5 लाख जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकबाट 8,80,000 शिक्षक र कर्मचारीको तलबबाट 6 लाख तथा भ्रमण कार्यक्रमको बजेटबाट 20,000 रूपियाँ सहयोग गर्ने निर्णय भएको नगर प्रमुख दिराज सुवेदीले जानकारी दिनुभयो। रसुवामा बाढ़ीका कारणले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगर प्रमुख सुवेदीले विपदको घड़ीमा भेमाद नगरपालिका पीड़ितको साथमा रहेको बताउनु भएको छ। रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि तनहुकी एकबालिकाले अनुकरणीय सहयोग गर्नुभएको छ। व्यास नगरपालिका 12-4 को निछाब्दी स्थित छाब्दी बाराही आधारभूत विद्यालयमा कक्षा 5 मा अध्ययन गर्ने छात्रा कृति आलेले आफ्नो खुत्रुकेमा जम्मा गरेको 10,700 रूपियाँ बाढ़ी पीड़ितको सहयोगका लागि प्रदान गर्नुभएको छ। सानै उमेरमा आफ्नो इच्छा र आवश्यकताका लागि जम्मा गरेको बचत समेत विपदमा परेका नागरिकको पीड़ामा मलम लगाउन खर्चिने निर्णय गर्दै कृतिले उक्त रकम विद्यालय मार्फत प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गर्नुभएको हो। कृतिको यो सहयोग रकमका हिसाबले सानो देखिए पनि भावना र मानवीय संवेदनाका दृष्टिले निकै ठूलो रहेको विद्यालयले जनाएको छ। सामाजिक अभियन्ता सुदीप गफ्फारको नेतृत्वमा संकलन गरिएको खाद्यान्न तथा लत्ता कपड़ा बाढ़ीपीड़ितसम्म पुर्याउने तयारी तीव्र पारिएको छ। विभिन्न सहयोगदाता तथा स्थानीयवासीको साथ र सहयोगमा संकलन गरिएका राहत सामग्री हाल प्याकिङ गरेर व्यवस्थित गर्ने काम भइरहेको छ। विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकहरूको पीड़ामा मलहम लगाउने उद्देश्यले संकलन गरिएको चामल दाल नुन तेल लगायतका अत्यावश्यक खाद्यान्न सामग्री तथा लत्ता कपड़ा भोलि बिहिबार नुवाकोटका लागि प्रभावित क्षेत्रमा पुर्याउने तयारी गरिएको अभियन्ता गफ्फारले जानकारी दिनुभएको छ। विपदको घड़ीमा पीड़ित नागरिकलाई साथ दिनु सबैको साझा दायित्व हो भन्दै उहाँले सहयोगी मनबाट प्राप्त सामग्रीलाई वास्तविक पीड़ितसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय तनहुमा कार्यरत रहेका प्राविधिक जवान चिरञ्जीवी खत्री 2083 साल श्रावण महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ। संगठनको नीति र निर्देशन बमोजिम तालुक कार्यालयबाट प्राप्त निर्देशन र सूचनालाई आवश्यकतानुसार तत्काल समन्वय गर्नुका साथै सवारी दुर्घटना दैविक प्रकोप र कानून विपरीतका अवैध गतिविधि जस्ता घटनामा समयमा नै प्रहरी परिचालन गरेर जिम्मेवारी निर्वाह गरेको मूल्यांकनका आधारमा खत्रीलाई उत्कृष्ट प्रहरी छनौट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। प्रहरी जवान खत्रीले आफूलाई प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दार वफादार र कर्तव्यनिष्ठ भएर कुशलतापूर्वक निर्वाह गरेको भन्दै उहाँको कार्य सम्पादनको उच्च मूल्यांकन गरिएको छ। तनहुमा प्रतिबन्धित लागू औषध निट्राजेपाम सहित एकजना पक्राउ परेका छन्। आबुखैरनी गाउँपालिका 4 बेनीटार स्थित पृथ्वी राजमार्गमा प्रहरीले जाँच गर्ने क्रममा पर्साको बहुदरमाई नगरपालिका 6 का 31 वर्षका ललन महरा पक्राउ परेका हुन्। बीरगंजबाट पोखरातर्फ आउँदै गरेको बाप र 007/05/63 नम्बरको बसलाई पुलजीव तनहुबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा महराको सपिङ झोलाभित्र लुकाई छिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागू औषध निट्राजेपाम 50 पत्ता फेला परेको प्रहरीले जनाएको छ। लागू औषध सहित पक्राउ परेका महरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। पोखरा महानगरपालिका 25 स्थित एमडी नदीको भीरबाट लडेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ। पोखरा 25 बुद्धचोक बस्ने 22 वर्षकी देवी सुनार बुधबार बिहान भीरबाट खोजमा खसेकी थिइन्। उनलाई घाइते अवस्थामा फेला पारेर तत्काल उपचारका लागि अस्पताल पठाइएको छ। खोलाको खोजमा फेला परेकी सुनारलाई प्रहरीले तत्काल उद्धार गरेर मणिपाल शिक्षण अस्पताल पठाएको छ। उहाँको अवस्था अहिले गम्भीर रहेको र अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हवस् त यिनै विविध खबरहरू सँगसँगै राति 10 बजेको ध्रुवबारही हाइलाइट आजको लागि सकिएको छ। भोलि बिहान 5:20 बजे ढोरबाराही हाइलाइट सहित हामी उपस्थित हुनेछौ। तबसम्मको लागि हाम्रो प्रसारण सेवामा रहनुहुने सम्पूर्ण सहकर्मीहरू सहित मलाई पनि विदा हुने आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846061268 र 9850607268।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 9709034335।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
9: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
11: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
12: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
11: हो र, कहाँ छ र त्यस्तो?
12: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
9: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
11: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
9: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
11: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9856062028 र 9901479716।
9: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
12: कहाँ जाने?
8: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
12: अनि बीचमा नझर्ने।
8: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
9: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9225552663।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साफ कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856411445 र 9856420445।
4: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
5: धोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841493004।

नमस्कार अनि शुभ बिहानी रेडियो ध्वरबाराही 103.8 मेगाहर्ज सँगसँगै हाम्रो फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो वेबसाइट मार्फत पनि विश्वभरि एकसार प्रसारण भइरहेको ध्वरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल भाद्र महिनाको 18 गते बिहिबार, नेपाल सम्बत 1146, भाद्र कृष्ण पक्षको आज गौरा सप्तमी तिथि, सन् 2026 सेप्टेम्बर 3 तारीक। ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। भीषण बाढ़ी बारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित, विपद पछाडिको खोज उद्धार र राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन सरकारलाई सभामुख डीपी अर्यालको ध्यानाकर्षण। जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ़दै गएको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई, संकटको समयमा नागरिकलाई आशा जगाउने गरी देशको नेतृत्व सक्रिय रहेको दावी। नेपालको कोशी गण्डकी र कर्णाली नदीसँग जोड़िएका 47 वटा हिमताल र हिमनदीहरू उच्च जोखिममा रहेको अध्ययनको निष्कर्ष, हिमतालहरू कुनै पनि बेला फुट्न सक्ने र यसले ठूलो विनाश ल्याउन सक्ने चेतावनी। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम बढ़दै अहिलेसम्म 7,88,57,217 रूपियाँ जम्मा। विपद व्यवस्थापनमा सरकार असफल भएको विपक्षी दलहरूको निष्कर्ष, सत्तापक्ष पनि देखिएन सन्तुष्ट, भोटेकुसी बाढ़ीबारे आचार संहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलले कार्यवाही गर्ने। भोटेकुसी बाढ़ीमा परेका मध्ये 1204 जनाको शव फेला, 4216 जना अझै सम्पर्कविहीन, नेपाल प्रहरी अस्पतालमा सम्पर्क विहीनका आफन्तको डीएनए प्रोफाइलिङ शुरू, बगेर भारत पुगेका 9 शव नेपाल प्रहरीलाई हस्तान्तरण। भोटेकुसीको विपद पछाडि नेपालको पर्यटनसँग सम्बन्धित अन्तर्राष्ट्रिय विश्वास पुनः स्थापित गर्न जोड़, बाढ़ीको बेपत्ताका आफन्तले कुशको शव बनाएर गर्न थाले दाहार संस्कार। रसुवा बाढ़ीमा दिवंगत प्रहरी परिवारलाई तत्काल 10 लाख रूपियाँ राहत दिने निर्णय, प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा बोलेको कुरा तथ्यपरक नभएको नेकपाका संयोजक प्रचण्डको दावी। चुनदेवी बैठकमा मंगसिरमा 15 महाधिवेशन गर्ने देउबा समूहको प्रस्ताव, 15 महाधिवेशनको तयारी, कार्यतालिका र सांगठनिक विषयमा छलफल गर्न आज कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने। प्राकृतिक विपत्ति पछाडिको अवस्थामा राष्ट्रिय सहमति आवश्यक रहेको एमाले नेता रामबहादुर थापा बादलको भनाई, सरकार विपद प्रभावित क्षेत्रमा सक्रिय नभई सामाजिक सञ्जालबाट मात्रै प्रचार गर्न व्यस्त रहेको कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेङबेको आरोप। सरकारले समयमा नै पाठ्य पुस्तकको परिमार्जन प्रिन्ट लेट रेडी कपी नपठाए आगामी शैक्षिक सत्रमा नयाँ पाठ्य पुस्तकको अभाव हुने, जनक शिक्षा सामग्रीमा पाठ्य पुस्तक छाप्ने काम अहिले ठप्प। रसुवागढ़ी जोड्ने केरुङनाका जाने स्थल मार्ग पूर्ण रूपमा सञ्चालनमा, उद्धारकर्मी राहत सामग्री उपकरण सड़क मार्फत विपदको मुख्य प्रभावित क्षेत्रमा पुर्याएर थप उद्धार कार्य सञ्चालन गर्न सकिने। भीमाद नगरपालिकाले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा 20 लाख रूपियाँ सहयोग गर्ने, बाढ़ी प्रभावितलाई सहज रूपमा वित्तीय सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन। विपदको अवस्थामा थप सक्रियता बढ़ाउन सरकारलाई प्रतिपक्षी दलहरूको सुझाव, विपदग्रस्त क्षेत्रमा सरकारको उपस्थिति निराशाजनक र चिन्ताजनक रहेको कांग्रेस महामन्त्री प्रदीप पौडेलको भनाई।
सरकारबाट एमाले बाहिरिए पश्चात गण्डकी प्रदेशमा मन्त्री परिषद विस्तार, नेपाल समाजवादी पार्टीका सांसद फरेन्द्र देवकोटा तेस्रो पटक मन्त्रीमा नियुक्त, अब राप्रपाले पनि समर्थन गरे, गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई बहुमत पुग्ने। व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायसी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइने निगमको निर्णय, व्यावसायिक प्रयोजनका ग्यास उपभोग गर्ने व्यवसायीले आफै ग्यास व्यवस्थापन गर्नुपर्ने। रूसले इरानलाई सुपरसोनिक मिसाइल विकास गर्न सहयोग गरिरहेको खुलासा। रूस युक्रेन युद्धको प्रभावबीच G20 अर्थमन्त्रीहरूको बैठक सम्पन्न, इरानी सैन्य लक्ष्य विरूद्धको आक्रमण पूरा गरेको सेन्टकमको दावी। बेलायत र युरोपेली संघ ईयू बीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यसहित फ्रान्सेली राष्ट्रपति इमान्युएल मैक्रोनको बेलायत भ्रमण शुरू। अमेरिकी आक्रमणपछि इरानद्वारा इराक र जोर्डन स्थित अमेरिकी सैन्य बेसमा प्रहार।

0: रूस र युक्रेनी युद्धका कारण हवाई सुरक्षामा चुनौती बढ़न सक्ने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चेतावनी विपद उद्धारमा सघाउन 5.5 टन औषधि सहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै क्लिन्टन डिकक विराट कोहली र डेभिड वार्नरको कृतिमानी बराबर गर्न सफल नेपाल ए टोली तास्मेनियासँग 2 विकेटले पराजित पाकिस्तानले 7 जना खेलाड़ीलाई टेस्ट टोलीबाट अटाउने निर्णय मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा र एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरूआत हवस् त यिनै खबरहरू सँगसँगै आजका लागि ढोरबाराही हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईंलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिन नभुल्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित फेरि उपस्थित हुन्छौं। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित म अशोक विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
2: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0160-590-162-590-163।
6: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। 30 को दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
7: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
8: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
6: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
2: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
9: सम्पर्क सम्योग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235 52763 र 98660 80715 र रामचन्द्र महत 98461 16878।
10: हजुर, दान गरौ।
11: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
10: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
11: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
12: फुटै खाए सारै मिठो, पकाए त ट्वाकै, एक पाकेटले पेट भरि नि के हो भने अपाकै।
13: यी यो हो बोनस चाउचाउ।

0: प्लेटमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
2: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
3: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
5: सधैँझै यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 20 गते तेस्रो शनिबार
6: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
3: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
7: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0654142333
3: र 9678168।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9865324093 र 9865283073।
2: खाना बनाउनेको बेथा तिमलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
2: तिमलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलै भाँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
6: दिनको संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसानी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अशोक विश्वकर्मा। आज मिति 2083 साल भाद्र महिनाको 18 गते बिहिबार। भाद्र कृष्ण पक्षको आज सप्तमी तिथि सन् 2026 सेप्टेम्बर 3 तारीख। सुन र चाँदीका आधुनिक आकर्षक गरगहनाहरू बनाउनु परेमा दिलीगौंडामा रेडियो धोरबाराही रहेको भवनभन्दा केही घर तलपट्टि छ जय शिव सुन चाँदी पसल। त्यहीबाट कारोबार गर्नुहुन तपाईँ सम्पूर्ण आदरणीय श्रोतावृन्दहरूमा हार्दिक अनुरोध गर्दै अब लागौं तपाईँको आजको राशिफलतर्फ। सबैभन्दा पहिला मेष राशि। बोलेर गर्ने काम पनि पेसा व्यवसाय फस्टाएर जानेछ। काउन्सेलिङ मोटिभेशन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्य प्रस्तुति दिन सकिनेछ। साहित्य र कलाकारिता क्षेत्रमा समय खर्च गर्दै हुनुहुन्छ भने मनज्ञ आमदानी हुनेछ। कुटुम्ब आफन्त र नजिकका साथीहरूसँग भेट भएर पारिवारिक माहौलमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त होला। प्रेममा नजिक भएर भावना साटासाट गर्न सकिनेछ। राजनीति गर्नेहरूका लागि समय मध्यम रहेको छ। वृश्चिक राशि। आफन्त तथा शुभचिन्तकहरूको साथ तथा समर्थन पाइने हुनाले मन प्रसन्न बन्नेछ। लगनशील तथा इमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ। विभिन्न अवसर आउने तथा ती अवसरहरूको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सकिनेछ। पढ़ाई लेखाईमा प्रतिस्पर्धी भन्दा एक कदम अगाडि बढ़ेर नतिजा हात पार्न सकिनेछ। प्रेमको डोरो कसिलो भएर जानेछ। राज्यको निकायमा बसेर काम गर्नेहरूका लागि समय उत्तम रहनेछ। बिहान पख यात्राको योग रहेको छ। मिथुन राशि। आफन्त तथा अग्रजहरूसँग विवाद सिर्जना होला। गैर न्याय काम नगर्नुहोला। दण्ड तथा जरिवाना हुन सक्ने समय रहेको छ। स्वास्थ्यमा समस्या आउने तथा औषधि उपचारका लागि खर्च बढ़ेर जानेछ। माया र प्रेममा धोका हुनेछ भने पढ़ाई लेखाईमा मन नजाँदा अरूभन्दा पछाडि परिन सक्ने सम्भावना छ। तर पनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ। कर्म प्राप्तिको लागि लामो दूरीको विदेशी यात्रा हुनेछ। कर्कट राशि। अध्ययन अध्यापनमा अन्य दिनभन्दा सुधार भएर अरूभन्दा अगाडि बढ़न सकिनेछ। आफूले माया गर्ने मान्छेलाई आफ्नै वरपर देख्न पाउँदा मन प्रसन्न हुनेछ। परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ। व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने र नोकरीमा पदोन्नति हुने समय रहेको छ। पैतृक सम्पत्तिको प्रयोग गरेर आमदानीका स्रोतहरू बढ़ाउन सकिनेछन्। सामाजिक काममा थोरै भए पनि समय खर्च हुनेछ। सिंह राशि। तारिफ योग्य काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ। पैतृक स्रोत साधनको प्रयोग मार्फत आमदानी बढ़ाउन सकिएला। कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ। शेयर बजार तथा व्यापारमा लगानी गरेर नाफा कमाउन सकिन्छ। राजनीति र समाजसेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको योग रहेको छ। नयाँ काम पाउने तथा नोकरीमा बढ़ोत्तरीको गतिलो योग रहेको छ। प्रेमिल जोडीहरूका लागि समय उत्तम रहनेछ। कन्या राशि। सन्तानको सुखमा मन रमाउनेछ। आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्च गर्नुपर्दा मन प्रसन्न रहनेछ। अध्ययन र अध्यापन तथा खोजमूलक क्षेत्रमा सफलता प्राप्त गर्न सकिएला। प्रेमका बाटाहरू फराकिला हुनेछन् भने जीवनसाथीको पनि सहयोग प्राप्त हुने हुँदा मन प्रसन्न बन्नेछ। नोकरीमा पदोन्नति हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ। सामाजिक काम गरेर राज्यबाट सम्मानित हुने ग्रह योग रहेको छ। तुला राशि। कामहरू समयमा नसकिने तथा अरूबाट बाधा व्यवधानहरू हुने हुनाले मानसिक तनाव बढ़नेछ।
मनोबल कमजोर हुने हुनाले काम गर्न जोश जागर हराएर जानेछ। पढ़ाई लेखाई तथा आफ्नो कारणले बिग्रने हुँदा अरू भन्दा पछाडी परिनेछ। प्रेम प्रसंगबाट टाढै रहनुहोला, प्रिय पात्रहरूसँग मनमुटाव सिर्जना हुन सक्छ। खानपानमा ध्यान दिनुहोला, सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ। विधि विधान तथा कानून सम्बन्ध काम गर्नुहोला, दण्ड तथा जरिवाना हुने ग्रह योग पनि छ। वृश्चिक राशि, अध्ययन अध्यापनमा अरूलाई पछाडि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ। स्वास्थ्य आफ्नै काबूमा रहने हुनाले नयाँ काम गर्ने जोश जागर बढ़ेर आउनेछ।